0: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
1: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
0: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
3: आज पनि भात डढायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
3: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
5: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017
7: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
8: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
7: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
8: पाइन्छ नि दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
2: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
2: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 98461033101 र 98468383522
9: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
4: बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
5: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको दुई घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 98171656
10: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना
11: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्
10: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
11: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 0165780053 र 0165535595
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै
13: आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9460783002।
15: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
16: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
15: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस्ती सोनीको ठिक पारिपट्टि,
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर राजन पौडेल। मोबाइल 9556062029।
19: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
20: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
19: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरामा किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
20: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
21: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
22: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
21: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9556033998 र 9465010950।
23: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
24: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
25: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
26: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
27: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
28: जुत्ता,
1: स्टल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
27: संपर्क प्रिंस फैंसी हाउस मोबाइल 9896681115।
2: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
3: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
2: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062065।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल धुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास, मोबाइल 9846078528 र 9908216142।
8: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
9: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
28: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
9: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र धुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9460415330।
29: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल धुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
30: आज 2083 साल जेठ 12 गते मंगलबार, सन् 2026 मे 26 तारीक अधिक जेठ शुक्ल पक्षको दशमी तिथि।
31: काया कैरनका साथमा
30: किसान पाइप प्रोडक्ट्स प्राली,
31: राष्ट्रको शान किसान,
30: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
32: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
30: डेढ़ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो,
32: प्रदेश सरकारका आकर्षक नीति तथा कार्यक्रम तर कार्यान्वयन भने फितलो बाँदर आतंकले किसान समस्यामा
30: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै विदेश जानुभन्दा आफ्नै देशमा उद्यम गर्न सल्लाह
0: यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त रोजगार स्वदेशमा नभएको होइन छ मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ धेरै गर्न सकिन्छ
32: युक्रेनको किएवमा थप आक्रमण गर्ने रूसको चेतावनी विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आग्रह
30: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत ए प्लस श्रेणीका तीन क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना
10: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो
4: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते
10: सम्पर्क फोन नम्बर 9857035578 9857075740 9865367788
11: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
12: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
32: काया कहिरनमा अब खबरको सिलसिला सरकारले 1.5 दर्जन भन्दा बढ़ी प्रकारका कर असुली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून नै छ आयमा 39% कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन औषधि र छूट दिएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ संघीय सरकारले व्यक्तिगत एवं संस्थागत आयकर मूल्य अभिवृद्धि कर अर्थात भ्याट भन्सार महसुल अन्त शुल्क संकलन गर्दै आएको छ यसै गरी सेवा र वस्तु उपभोगको आधारमा कर र गैर कर गरी वैदेशिक रोजगारीमा सेवा कर शिक्षा सेवा कर पूर्वाधार विकास कर सड़क मरमत सुधार कर प्रदूषण नियन्त्रण कर टेलिफोन सेवा शुल्क विलासिता शुल्क डिजिटल सेवा कर क्यासिनो रोयल्टी सिनेमा विकास कर स्वास्थ्य जोखिम कर हरित कर सड़क निर्माण दस्तुर लगायतका शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको कर पनि जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै हुन्छ व्यक्तिगत आयकरको दरमा मात्र होइन अर्थतन्त्रमा राजस्वको हिस्साका हिसाबले पनि नेपाल दक्षिण एसियामा सबैभन्दा धेरै राजस्व उठाउने देश बनेको छ कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अर्यालले भन्नुभयो नेपालमा करका प्रकार धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ करको दर पनि घटाउनुपर्छ अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा झण्डै 19% छ मूलत आर्थिक गतिविधि सुस्त हुँदा पछिल्ला वर्षमा राजस्व परिचालनमा शिथिलता आएको सरकारी प्रतिवेदनले समेत औल्याएको छ सरकारले असुल्ने करका मुख्य शीर्षकहरू आयकर मूल्य अभिवृद्धि कर भन्सार महसुल अन्त शुल्क सहितको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ
30: धेरै उपभोक्ता दैनिक उपभोग्य वस्तु विशेष गरी चामल र खाने तेलको मूल्य निरन्तर बढ़िरहेकाले कठिनाईमा छन्। मूल्य वृद्धि हुनुका पछाडि पश्चिम एसियामा जारी द्वन्द्वसँगै धेरै कारण रहेको अर्थशास्त्री र व्यापारी बताउँछन्। आयातमा निर्भर नेपाल विश्वव्यापी बजारमा हुने अवरोध प्रति अत्यन्त संवेदनशील छ, जसको सबैभन्दा ठूलो असर न्यून आय भएका घर परिवारमा पर्छ। पछिल्ला तीन महिनामा डिजेलको मूल्य 60% र पेट्रोलको मूल्य 28% वृद्धि भएको छ। एलपीजी सिलिण्डरको मूल्य 11.5% बढ़ेको छ। इन्धनको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाड़ा करिब 20% बढ़दा मालवाहक यातायात खर्च पनि 17% वृद्धि भएको छ। उपभोक्ता मूल्य वृद्धि हुनुको कारण इन्धनको मूल्य वृद्धि मात्रै होइन, नेपाली रूपैयाँको तुलनामा अमेरिकी डलर बलियो भइरहँदा आयातित वस्तु अझ महँगो भएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अप्रेलको मध्यसम्म उपभोक्ता महँगी दर 4.47% बढ़ेको छ, जुन 13 महिना यताकै उच्च हो। कान्तिपुरमा खबर छ।
32: लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मन्त्रालयको संख्या घटाउनेदेखि कृषि आधुनिकीकरण, रोजगार सिर्जना र सेवा प्रवाह सुधारसम्मका योजना लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। यसैबीच कोशी प्रदेश सरकारले हरेक वर्ष लोकप्रिय नीति कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ। त्यस्तै अवस्था मधेस सहित अन्य प्रदेशको पनि रहेको छ। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयन अवस्था भने अत्यन्तै फितलो देखिँदै आएको छ। यसबीचमा कोशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। अन्य प्रदेशहरू पनि त्यस्तै ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साह भएका नागरिक अन्तत निराश हुन बाध्य छन्। प्रदेश सरकार आकर्षक नीति कार्यक्रम फितलो कार्यान्वयन शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
30: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई काठमाण्डु जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा अनुसन्धानमा तानिएका देउवा दम्पती विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले चैत 24 जिल्ला अदालत काठमाण्डुबाट जारी भएको पक्राउ पूर्जीलाई बदल गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट जेठ 1 रिट दायर गरिएको थियो।
32: सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि बर्खे धानबालीको समर्थन मूल्य निर्धारण गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार मोटो धानको प्रति क्विन्टल 3,660 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो। आर्थिक वर्ष 83-84 वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,880 रूपियाँ प्रति क्विन्टल निर्धारण गर्ने निर्णय भएको हो। यसैबीच सरकारले नेपाल चीन जोड्ने चिलिमी केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाण्डुस्थित युरोपियन युनियन यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। काया कैरनमा देशभित्रै विभिन्न पेशा व्यवसाय गरी आत्मनिर्भर बनेकाहरूको अनुभव समेटिएको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाठीमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नि लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डेढ़ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो, प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, देउबा दम्पति विरूद्धको पक्राउ पूर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार, रोपाई अघि नै बर्खे धानको समर्थन मूल्य तोकियो, सहकारी व्यथिति जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी नेपाली युवा पुस्ताको प्रमुख रोजाई बने पनि केही युवाले आफ्नै देशमा सम्भावना खोज्न थालेका छन्। कसैले कृषि र पशुपालन गरेर आत्मनिर्भर भएका छन् भने कसैले परम्परागत सिप स्थानीय तालिम र नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्दै आफू मात्रै होइन समुदायलाई समेत प्रेरित गरिरहेका छन्। उच्च शिक्षा हासिल गरेका युवाहरू पनि अरूको जागिर गर्नुभन्दा आफ्नै उद्यम मार्फत स्वतन्त्रता, आत्मसन्तुष्टि र सम्मानजनक जीवन खोज्न थालेका छन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
4: ललितपुरको शान्त बस्ती बुङ्गमतीमा 30 वर्षीय रमिला पुन मगरले कृषि र पशुपालन मार्फत आत्मनिर्भर जीवन बिताइरहनु भएको छ। मकवानपुर माइती र रोल्पा घर भएकी रमिलाले विगत 5 वर्षदेखि भाडाको जग्गामा तरकारी खेतीसँगै बंगुर, बाख्रा, हाँस, कुखुरा र गाई पालन गर्दै आउनु भएको छ। बिहानदेखि बेलुकासम्म खेतबारी, पशु चौपाया र बजारको चटारोमा व्यस्त रहने उहाँ आफैले उत्पादन गरेका ताजा तरकारी सातो बाटो, चापागाउँ र खुमलटारसम्म पुगेर बेच्नुहुन्छ। मेहनत, आत्मविश्वास र निरन्तर संघर्षकै बलमा उहाँले यही व्यवसायबाट वार्षिक 8-10 लाख रूपियाँसम्म आमदानी गर्दै सन्तुष्ट जीवन बिताइरहनु भएको छ।
5: अरूको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा अब नमिठोलाई नि मिठो मानेर खाएर आफ्नै देशमा गरे भने यहीँकै हावा पानीमा घुलमिल हुन्छ। अब उमेर हुँदाखेरि त पैसा कमाउँछ, बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ। पहिलेदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यस यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ। मलाई त यही देशमा गरेर खानुपर्छ जस्तो लाग्छ।
4: पाल्पाको रामदी पिपल डाँडा घर भई हाल काठमाडौँको अनामनगरमा बस्दै आएको निरज अर्यालको परिवारले आमाको हातको रैथाने स्वादलाई व्यवसायमा रूपान्तरण गर्दै आमा छोरी अचार ब्रान्ड स्थापना गरेको छ। कोविड 19 को कठिन समयमा घरको भान्साबाट शुरू भएको यो प्रयास आज सफल उद्यम बनेको छ, जहाँ टिमुरको छोप, बदामको अचार, तिलको छोप, माछा र चिकन अचार जस्ता परम्परागत परिकार बजारमा पुगिरहेका छन्। आमाको सिप र छोरीको व्यवसायको सोचको संयोजनबाट शुरू भएको यस व्यवसायले महिनामा 1-2 लाख रूपियाँसम्म कारोबार गर्दै घरमै बसेर पनि आत्मनिर्भर बन्न सकिने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
6: आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू बजारमा लिएर आउन चाहिँ यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो। त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु अनि मलाई पनि त्यही मेहनत गरौं, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढौं भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु। अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आश गर्दछु।
4: पछिल्लो समय धेरै पालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउन सञ्चालन गरेका सिपमूलक तालिम प्रभावकारी बन्दै गएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 23 अन्तर्गत एक गुठी एक तालिम कार्यक्रममा सहभागी रीता मानन्दर लगायत महिलाहरूले
6: भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेछु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु, अनि मलाई पनि त्यही मेहनत गरौं, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढौं भन्ने कुरा म पनि

0: भएको छ। उहाँहरूको उत्पादन अन्तर्राष्ट्रिय क्लब र ठूला प्रदर्शनीहरूमा समेत लोकप्रिय बन्दै गएको छ, जहाँ एकै दिनमा 50,000 रूपियाँसम्मको कारोबार भएको अनुभव छ। यसले स्थानीय तहले प्रदान गर्ने अवसरलाई सदुपयोग गरे स्वदेशले पनि राम्रो आमदानी र आत्मनिर्भरता सम्भव छ भन्ने सन्देश दिएको छ।
1: अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ, हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ। तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त, यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ, मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ।
0: काठमाडौँको वसुन्धराकी ललिता भण्डारी पहिले सरकारी कार्यालयमा करारको जागिरी हुनुहुन्थ्यो। पछि उहाँले आत्मसन्तुष्टि र स्वतन्त्रताको खोजीमा जागिर छोडेर आफ्नै व्यवसाय शुरू गर्नुभयो। समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी उहाँले युट्युबबाट सिकेर घरमै सुगन्धित तथा विभिन्न डिजाइनका मैनबत्ती बनाउन थाल्नुभयो। 8 महिना अघि तिहारलाई लक्षित गर्दै शुरू गरेको यो व्यवसायबाट अहिले मासिक 30,000-40,000 रूपियाँसम्म आमदानी भइरहेको छ। स्वदेशमै भविष्य खोज्नुपर्छ, त्यसको लागि दृढ इच्छा शक्ति चाहिने उहाँ बताउनुहुन्छ।
2: आफ्नो इच्छा, आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने क्या। अब यस्तो भएन उस्तो भएन भनेर बाहना चाहिँ नखोज्ने, जे छ आफू त्यहीसँग अगाडि बढ्नु पर्यो क्या।
3: स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफलता हासिल गरिरहेकाहरूको अनुभव सहितको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ। मध्य प्रदेशमा विगत 4 महिनादेखि एन्टी रेबिज भ्याक्सिन एआरभी को अभाव रहेको छ। सरकारले मध्य प्रदेशका 44 अस्पताल तथा स्वास्थ्य संस्थालाई भ्याक्सिन उपलब्ध गराउने गरेको भए पनि फागुनदेखि कुनै पनि स्वास्थ्य संस्थामा भ्याक्सिन उपलब्ध छैन। सरकारी अस्पतालहरूमा निशुल्क पाइने यो भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेको बिरामी निजी स्वास्थ्य संस्थामा महँगोमा खरिद गरी भ्याक्सिन लगाउन बाध्य भएका छन्। संघीय सरकारको प्रदेश सरकार र प्रदेश सरकारले अस्पतालमा भ्याक्सिन पठाउने प्रणाली रहेको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 एन्टी रेबिज भ्याक्सिनका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएको 769 भाइल खोप केही दिनमै सकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले जनाएको खबर गोर्खा पत्रमा छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पंचकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8

0: मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। कोशी प्रदेशका पहाड़ी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढ़ेको छ। पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा परेका छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्न बाली सखा पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीय बासिन्दाको भनाई छ। स्थानीय किसानका अनुसार मकै, कोदो, गहुँ, आलु, फलफूल तथा तरकारी खेतीमा सबैभन्दा बढ़ी क्षति पुगेको छ। कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालै पालो खेतबारीमा बस्न बाध्य छन्। कृषि तथा वनविज्ञ राम अवतार शाह अव्यवस्थित वन व्यवस्थापन, जलवायु परिवर्तन र खेतीयोग्य जमीन परित्याग हुँदा बाँदरको वासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउनुहुन्छ। विज्ञ शाहका अनुसार यसको दीर्घकालीन समाधानका लागि वन मानव व्यवस्था द्वन्द व्यवस्थापन नीति, बाँदरको वैज्ञानिक गणना, वासस्थान व्यवस्थापन तथा क्षतिपूर्ति कार्यक्रम आवश्यक छ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दो शीर्षकको खबर गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। रूसले युक्रेनको कियेभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ। रूसी सशस्त्र बलले कियेभमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरू गरिरहेको रूसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य कियेभमा ठूलो आक्रमण गर्ने धम्की रूसले यसअघि दिएको थियो। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई कियेभ खाली गर्न आह्वान गरिसकेको सकेको थियो। रूसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा चारजनाले ज्यान गुमाउनुका साथै धेरैजना घाइते भएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको खबरमा उल्लेख छ। रूसले सन् 2022 फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरू गरेको थियो।
2: अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीप फुटबलमा विजय शुरूआत गरेको छ। हिजो बेलुका भएको आफ्नो पहिलो खेलमा नेपालले भूटानलाई 1-0 गोलले हरायो। नेपालले 3 अंक जोड़ेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालका लागि 23 मिनटमा गरेको गोल नै निर्णायक भयो। नेपालका लागि गीता राणाले गरेको प्रहार विपक्षी खेलाड़ीलाई लाग्दै गोलमा परिणत भएको थियो। नेपालको टोलीमा नियमित खेलाड़ी साबित्रा भण्डारी साम्बा र सविता राणा मगर चोटका कारण अनुपस्थित छन्।
1: फेरि पनि खेलकै खबर। नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको छ। एक दिवसीय कप्तान रोहित पौडेल, टी20 कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई ए प्लस श्रेणीमा समावेश गर्दै क्यानले वर्ष 2026 लागि 38 पुरूष र 25 महिला खेलाड़ी वर्गीकरणमा समेटेको हो। वर्गीकरणमा रोहित, दिपेन्द्र र सन्दीपलाई उच्च स्थानमा राखिएको हो। क्यानले खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको हो। यो श्रेणीका खेलाड़ीले मासिक 1,20,000 पारिश्रमिक पाउनेछन्। बी श्रेणीमा रहेकाहरूले 75,000 र सी श्रेणीमा रहेकाले 55,000 रूपियाँ मासिक पारिश्रमिक पाउने भएका छन्। महिलातर्फ कप्तान इन्दु वर्मा, पूजा महतो, रूबिना छेत्री, सीता राणा मगर ए श्रेणीमा परेका छन्। महिलातर्फ ए श्रेणीमा परेका खेलाड़ीले मासिक 55,000, बी श्रेणीले 40,000, सी श्रेणीले 30,000 र डी श्रेणीले मासिक 25,000 रूपियाँ पारिश्रमिक पाउनेछन्। त्यस्तै पुरूष र महिला खेलाड़ीले टी20 अन्तर्राष्ट्रियमा प्रतिखेल 10,000 र एक दिवसीय अन्तर्राष्ट्रियमा 15,000 प्रतिखेल म्याच फी पाउनेछन्। नेपाली महिला टोलीले टी20 अन्तर्राष्ट्रिय खेल्दै आए पनि एक दिवसीय अन्तर्राष्ट्रिय भने अझै खेलिसकेको छैन। अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। काठमाण्डौ सहित देशका विभिन्न ठाउँमा पानी परेको हो। गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्यधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा आज हावाहुरीको पनि सम्भावना रहेको छ। साथै आज देशका धेरै जसो ठाउँमा बदली भई पानी पर्न सक्ने अनुमान रहेको छ।
2: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापारमा त्यसको चेन इफेक्ट पर्ने व्यवसायीले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीले अड्कल गरेका छन्। सरकारले दर्ता नै रोक्ने निर्णय गर्दा त्यसको प्रभावमा अटोमोबाइल क्षेत्र नराम्रोसँग फस्न सक्ने उनीहरूको गुनासो छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे यति बेला चर्चा शुरू भएको छ। भारतीय मीडियाले पनि चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरिरहेका आजको हिमालय टाइम्सले छापेको छ।
2: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्य योजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो 4 महिनाको 58 करोड़ रूपियाँ बक्यौता दायित्व मध्ये अहिले 12 करोड़ रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो।
1: र त्रिभुवन विश्वविद्यालय तिर्वीको अतिक्रमित जग्गा फिर्ता गर्न दिएको 35 दिने म्याद सकिए पनि कुनै पनि निकायले जग्गा फिर्ता नगरेको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
2: खोलामा आएपो कुलोमा आउँछ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: डेढ़ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो।
1: प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, बाँदर आतंकले किसान समस्यामा।
2: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै, विदेश जानुभन्दा आफ्नै देशमा उद्यम गर्न सल्लाह।
1: युक्रेनको किएवमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आग्रह।
2: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजयी शुरूआत, ए प्लस श्रेणीका 3 क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
1: र अन्त्यमा आजको कार्टुन। अविनले बनाउनु भएको कार्टुन प्रमुख प्रतिपक्षीय दल समेत रहेको नेपाली कांग्रेससँग सम्बन्धित रहेको छ। यहाँ कांग्रेसको बैठक चलिरहेको छ। एकजना सशक्त प्रतिपक्ष खोज्दै बैठक चलिरहेको हल बाहिर पुगेका छन्। ढोका भित्रबाट टाउको निकाल्दै अर्का एकजनाले भन्दैछन्, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्रै छन् त, को हो त्यो प्रतिपक्ष भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो
1: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
2: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
3: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
2: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामा सँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातु सँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
4: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
6: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
8: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
9: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
8: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
9: हो र, के खास छ त इलाइट सिएमा?
8: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
9: ओहो, अनि लोकेसन?
8: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284 97-164-8465-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
9: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहैदैन छ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
12: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
12: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0965903769।
13: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
14: पढाइ सुन्दै हुनुहुन्छ।

नसा च्याप्पेकै उदाहरण लिम न, तपाईँले बसी बसी नसा च्याप्दिन सक्नुहुन्छ, कम्प्युटरमा काम गरी गरी नसा च्याप्दिन सक्नुहुन्छ। हाम्रो मेरुदण्ड केले बनाएको छ? हड्डी, लिगामेन्ट, मांसपेशी, नसा तन्तु। यसलाई स्वस्थ राख्ने खाना अघि भनिसक्यो, साग सलाद, फलफुल, तरकारी, नट्स एन्ड सिड्स, कोदो फापर, भात रोटी होइन। डक्टरले ठिक गरिदियोस् भनेर तपाईँ चाहनुहुन्छ भने तपाईँ गलत बाटोमा हिँडिरहनु भएको छ। गलत बाटोमा हिँडेर तपाईँ गलत डेस्टिनेसनै तपाईँ पुग्ने हो। तपाईँको ढाड जिन्दगीभरि स्वस्थ हुँदैन। मेरो ढाड बलियो बनाउन भिटामिन दिनुहोस् होइन, मेरो ढाड मैले कसरी बलियो बनाउन सक्छु? डाक्टर साहब, भिटामिन खाएर शरीर स्वस्थ हुने होइन, घाम र पानी चाहिँ खानै पर्यो मान्छेले। घाम र पानी बिना शरीर स्वस्थ हुन सक्दैन, हड्डी त स्वस्थ हुँदैन हुँदैन। मेरुदण्डको दुखाइ मेनली लो ब्याक पेनको मुख्य कारण भनेको पोस्चर हो। मान्छेको इतिहास 7 करोड वर्षको छ। 7 करोड वर्षमा मान्छेले बसेको रेकर्ड थिएन। ऋषिमुनिहरू 5-6 हजार वर्ष अगाडि बस्न सुरु गरे। त्यसपछि अहिले बस्ने भनेको अहिले लास्ट 50 इयर्समा मान्छे सबै चिज हातैमा छ, A to Z चिज हातमा छ, सबै चिज यही मोबाइलमा छ, अनि सबै चिज यहीँबाट हुनसक्छ। मान्छे आलसी हुँदै गयो, बस्दै गयो र तर मान्छेले मान्छेमा चेन्ज एकदम फास्ट आयो, तर मान्छेको एनाटोमिकल र फिजियोलोजिकल चेन्ज चाहिँ ढिलो आउँछ। त्यसमा चाहिँ एडाप्ट हुनै पर्छ। साइन्टिस्टहरूको अनुसार 10 लाख सानो मान्छेमा एडाप्टेबिलिटी आउन पनि 10 लाख वर्ष लाग्छ। अब 10 लाख वर्षसम्म मान्छेले बिस्तारै बस्या भए सायद यस्तो हुन्थेन होला। अब आजभोलि मान्छे बस्या छ एक्सर्साइज बिर्स्यो, अनि बस्दाखेरि पोस्चर पनि बिर्स्यो। कसरी बस्नुपर्ने, कुन पोस्चरमा बस्दा मेरुदण्डमा सकेसम्म कम तनाव हुन्छ, सकेसम्म कम दबाव हुन्छ, यो न डक्टरले सिकाउँछ, न मास्टरले सिकाउँछ, न आमा बुबाले सिकाउँछन्। अनि हाम्रो जीवनशैली रहनसहन कस्तो छ त? निउरिनी निउरिनी निउरिनी, ढोग्न पनि निउरियो, खान पनि निउरियो, टोयलेटमा पनि निउरियो, पढ्न पनि निउरियो, सरसफाई गर्न पनि निउरियो, अझै त्यसमाथि महिला त अझै बढी जताततै निउरिनी। त्यसमा चाहिँ मान्छेले होइन, निउरिनी काम ननिउरिकन पनि गर्न सकिन्छ भनेर कसैले सिकाइदिएन। त्यही भएर गलत पोस्चरले गर्दाखेरि दबाव बढी सिर्जना भयो र मेरुदण्डको मेकानिक्स चेन्ज भयो, जसले गर्दाखेरि पेन आउँछ। यो पेनको मुख्य कारण हो। अर्को कारण पोस्चर पछिको गलत एक्सर्साइज अथवा ल्याक अफ एक्सर्साइज। मान्छेले एक्सर्साइजै गरेका छैन, गरे पनि गलत एक्सर्साइज गरेका छ। हजुरहरूले मेरा भिडियोहरूमा रिल्सहरूमा देख्न सक्नुहुन्छ कसरी कसरी मान्छेले गलत एक्सर्साइज गरेका छ, त्यसको कारणले पनि दुखाइ हुनसक्छ। तेस्रो, वेट बढ्दैछ मान्छेको। मान्छे अहिले जति ओबेसिटी छ कहिले पनि थिएन, अनि त्यो ओबेसिटीले गर्दाखेरि पनि मान्छेको वेट बढाइछ, अनि त्यसले पनि दबाब सृजना गरेर रोग लगाइरहेछ, मेरुदण्डको दुखाइ आइरहेछ। त्यसमाथि टेक्नोलोजीले लिएर आइरहेछ। अब पर्यो मान्छे घाम, शरीरलाई बलियो बनाउन त प्रकृतिको संसर्गमा हुर्कन पर्यो नि, स्ट्रगल गरेर हुर्कन पर्यो, चिसो पानीले नुहाउन पर्यो, तातो पानीले होइन, पानीमा भिज्न पर्यो, माटोमा खेल्न पर्यो, घाँसपातसँग खेल्न पर्यो, किटाणुसँग हुर्किन पर्यो, घाम लाग्न पर्यो, घामले डढाउन पर्यो, श्रम गर्न पर्यो। यो सबै प्राकृतिक रूपले त हुर्कन पाएको छैन। ब्रोइलर चिकन जसरी छ, जसरी ब्रोइलर चिकनको हड्डी भाँचिन्छ नि, त्यसरी हाम्रो शरीर पनि, हाम्रो शरीरको अहिलेको हालत मोडर्न शरीरको त्यही ब्रोइलर चिकनकै छ। खानपिन झन् गडबड छ। हड्डीलाई बलियो बनाउने मान्छेले खाएकै के छ र जोर्नीलाई बलियो बनाउने मान्छेले खाएकै के छ? मासुलाई, मांसपेशीलाई बलियो बनाउने मान्छेले के चाहिँ खान्छ? अनि हजुरले मलाई सोध्नुहुन्छ किन हुन्छ, म चाहिँ सोध्छु अरे यत्तिका मान्छेलाई किन चाहिँ दुखाइ छैन यस्तो गर्दा गर्दै पनि भने मेरो प्रश्न त्यहाँ छ। पहिलो चिज भनेको जहाँ रङ भयो त्यहीँबाट सुरु गर्ने हो। पोस्चर, एक्सर्साइज, खानपिन, व्यायाम, यसैबाट हामी जाने हो। राइट पोस्चर, राइट एक्सर्साइज, राइट खानपिन र साधारण घरेलु उपचारले साधारण खाले सम्पूर्ण मेरुदण्डका दुखाइ ठिक हुन सक्छन्। अब एडभान्स हुँदै गयो, नसा च्याप्यो, त्यसमा चाहिँ बिरामी पछि उपचार हुन्छ। एउटै ठाउँमा एउटै तरिकाले नसा च्याप्पेको दुईटा बिरामीमा एउटालाई एउटा एक्सर्साइज, अर्कोलाई अर्कै एक्सर्साइज हुनसक्छ। एउटालाई सुत्ने पोजिसन अर्कै हुनसक्छ, अर्कोलाई सुत्ने पोजिसन अर्कै हुनसक्छ। एउटालाई एउटा औषधि हुनसक्छ, अर्कोलाई अर्कै औषधि हुनसक्छ। हरेक चिज ट्रिटमेन्टको प्रोटोकलै चेन्ज हुन्छ। त्यो चाहिँ सब्जेक्टिभ हुन्छ, बिरामीलाई सब्जेक्टिभ हो, जेनरल पपुलेसनलाई यही हो। प्राकृतिक खानपान जसले शरीरलाई स्वस्थ राख्न सकेन त्यसले ढाडलाई स्वस्थ राख्ने त कुरो हुँदै भएन। त्यसमाथि पनि हाम्रो मेरुदण्ड केले बनाएको छ? हड्डी, लिगामेन्ट, मांसपेशी, नसा तन्तु। यसलाई स्वस्थ राख्ने खाना अघि भनिसक्यो, साग सलाद, फलफुल, तरकारी, नट्स एन्ड सिड्स,
कोदो फापर भात रोटी होइन है, तरु गेडागुडी उमारेको गेडागुडी यसले चाहिँ शरीरलाई स्वस्थ राख्छ र त्योभन्दा पनि स्वस्थ राख्ने चिज बरु नखानुहोस्, अस्वस्थ खानाभन्दा बरु नखानु राम्रो। अनि घाम र पानी चाहिँ खानै पर्यो मान्छेले, घाम र पानी बिना शरीर स्वस्थ हुन सक्दैन, हड्डी त स्वस्थ हुँदैन हुँदैन। क्याल्सियमको क्याल्सियम र मिनरलको रिच स्रोत भनेको गेडागुडी उमारेका गेडागुडी है, साग सलाद फलफुल तरकारी र कोदो फापरै भयो है। त्यस्तै हाम्रो भिटामिन डीको मुख्य स्रोत भनेको घाम नै हो। अनि सबै चिजलाई चलायमान बनाउने पानी दियो, एसिड अल्काली ब्यालेन्सदेखि सबै शरीरमा पानी चाहियो। यो तिनवटा चिज र एक्सर्साइज गर्ने हो भने त्यति मान्छे स्वस्थ हुन्छ, बढी खाएर भिटामिन खाएर शरीर स्वस्थ हुने होइन। साधारण दुखाइमा पनि एकताली चिकित्सककोमा गएर कारण के भएर हो, औषधि खान डक्टर कहाँ जानुहोस् म त भन्दै भन्दिनँ, डक्टर कहाँ गएर कारणको पहिचान गराउनुहोस्। मेरो दुखाइको कारण यो हो र त्यो डक्टरले तपाईँलाई होमवर्क दियोस्, त्यस्तो डक्टर कहाँ जानुहोस् ताकि तपाईँले आफैले होमवर्क गरेर ठिक गर्न सक्नुहोस्। थोरै दुखाइ हुँदैमा चिकित्सक कहाँ जानुहोस् यो भन्छु म। अब बढी भएपछि त पुरै गाडी बिग्रेपछि त फाइदा कसलाई हुन्छ, डक्टरलाई नै हुन्छ नि। आफूलाई फाइदा गर्नलाई समस्या सानो हुँदैमा तपाईँ त्यहाँ जानुहोस् र त्यही बेलामा कारण पहिल्याएर त्यसको होमवर्कको लागि तपाईँले सोध्नुहोस्, डक्टरलाई औषधि नसोध्नुहोस्। भिटामिन डी कस दिनुहोस् डाक्टर साहब, भएन, भिटामिन डी प्राकृतिक रूपमा कसरी प्राप्त हुन्छ डाक्टर साहब? मेरो ढाड बलियो बनाउन भिटामिन दिनुहोस्, होइन, मेरो ढाड मैले कसरी बलियो बनाउन सक्छु डाक्टर साहब? मेरो ढाडको दुखाइको लागि औषधि दिनुहोस् डाक्टर साहब, होइन। के घरमा यस्ता उपचार पद्धति छन्, चिजहरू छन् जसले म मेरो दुखाइ घरमै ठिक हुन सक्छ डाक्टर साहब? यस्ता चिजहरू सोध्न सक्नुभयो भने तपाईँको स्वस्थताको यात्रा सुरु भयो। अब एकजना कारण ढाडको दुखाइ हड्डी खिएर होला, अर्को हड्डी चिप्लेर होला, अर्को डिस्क खुस्किएर होला, अर्को नसा च्यापेर होला, अर्को मांसपेशीमा संकुचनले होला, अर्को सड्केको होला, अर्को लिगामेन्टको कारणले होला। फरक भयो नि, जबसम्म डक्टरले यो छुट्याइदिँदैन। हिजो भर्खर बिचरा एकजना बिरामी, उहाँको भाइहरूलाई मैले उपचार गरिरहेको छु, भाइहरू कोरिया हुनुहुन्छ, राम्रो स्वस्थ हुनुहुन्छ, साधारण हो, केही ठुलो भयो होइन, फ्लाइट लिएर सिराबाट सिमरा पुगेर फ्लाइट लिएर मलाई भेटेर फेरि जानुभयो कि, उहाँ एमआरआई गर्न आएको, डाक्टर सुनिलले सस्तोमा एमआरआई गराइदिनुहुन्छ, राम्रो हेरिदिनुहुन्छ। मैले हेरेँ केही भएको छैन, त्यस्तो एमआरआई गर्ने पनि चिज छैन, एमआरआई नगर्नुहोस्, यो यो यो यो यो गर्नुहोस्, पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ। भाइ मिस्टेक दुखाइ भयो भने औषधि खानुहोस्, होइन दुखाइको जरुरत, औषधि खानै जरुरी छैन, तिन दिनमा तपाईँ पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ। किनकि मैले पत्तालाई कारण त मांसपेशीमा संकुचन मात्रै त रहेछ, मसल स्ट्राजम मात्रै रहेछ, त्यो घरमै ठिक हुन्छ भने किन केमिकल खाइरहने? तर उहाँ नआएको भए मैले सायद औषधि भन्थेँ होला, उहाँले डाक्टर साहब मेरो यस्तो दुखिया छ मलाई कुन औषधि खाऊँ, ल यो खाएर हेर्नुहोस् न त भनिहाल्छ मान्छेले, होइन। उहाँलाई मैले फिजिकल एक्जामिनेसन गरेर न पत्तालाई केही जरुरत रहेछ, यो भए ठिक हुँदोरहेछ। त्यही भएर डायग्नोसिस, अ डिजिज नोन इज हाफ क्योर्ड भनिन्छ, होइन। जब रोग यो हो यो कारणले भइरहेछ भने आदि त त्यही ठिक भयो त, त्यसलाई तर ठिक गर्ने डक्टरले ठिक गरिदियोस् भनेर तपाईँ चाहनुहुन्छ भने तपाईँ गलत बाटोमा हिँडिरहनु भएको छ। गलत बाटोमा हिँडेर तपाईँ गलत डेस्टिनेसनै तपाईँ पुग्ने हो, तपाईँको ढाड जिन्दगीभरि स्वस्थ हुँदैन। जब तपाईँले डक्टरलाई सोध्न सक्नुहुन्छ र बाटो पहिलाउन सक्नुहुन्छ, म स्वस्थ कसरी हुन सक्छु, त्यसको लागि मैले के गर्नुपर्छ, होइन भने तपाईँको हालत पनि नेपालकै जस्तै हुनेछ, अर्को 20 वर्षपछि पनि तपाईँले सहयोगको लागि याचना नै गर्नुहुन्छ। हामीले के गर्ने नेपाललाई विकसित गर्न, त्यो तपाईँको सोच छैन। तपाईँ सोच के छ, चाइनाले विकसित गर्दैला कि इन्डियाले विकसित गर्दैला कि जापानले विकसित गर्दैला? म अमेरिकै हुँला रे, के चाहिँ विकसित गर्न सक्छु म तपाईँको? जबसम्म तपाईँले गर्न चाहनुहुन्न, त्यो व्यक्ति जसले आफूलाई हेल्प गर्न चाहँदैन र आफूले हेल्प गर्नको निम्ति मेरो दिग्दर्शन चाहँदैन, त्यो व्यक्ति जिन्दगीभर रोगी रहन्छ, उसको मेरुदण्डको दुखाइ जिन्दगीभर ठिक हुँदैन, याद राख्नुहोस्। जबसम्म मान्छेले खोलेर हेर्न सक्दैन, ए यो रोग त मैले आफैले पैदा गरेर रहेछ, नसा च्याप्पेकै उदाहरण लिऊँ न, मैले हजुरलाई 10 जना लठैत लाएर पिटाएँ भने पनि हजुरको हड्डी भाँचेला नसा च्याप्पिन सक्दैन, त्यसरी स्ट्रक्चर बनिएको छ त मान्छेको। अनि त्यसलाई तपाईँले बसी बसी नसा च्याप्दिन सक्नुहुन्छ, कम्प्युटरमा काम गरी गरी नसा च्याप्दिन सक्नुहुन्छ, अब त्यसलाई ठिक कसरी गर्ने? रिभर्स मोडमा आउनु पर्यो नि, गाडी अगाडि पछि पछाडि ब्याक गियरमा तपाईँले ल्याउने होइन, मैले ल्याउने हो र तपाईँले जे गल्ती गर्नुभएको छ त्यसलाई सुधार्ने तपाईँको काम होइन र मेरो हो र, म त तपाईँको राम्रो दिग्दर्शक हुन सक्छु, मैले भनेको तपाईँले मान्नुभयो भने तपाईँ चाँडै स्वस्थ हुन सकिन्छ, त्यसमा दुई मत छैन।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मध्यपान र धूम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253 9122, 98058 28008 र 98460 69246।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98560 32475 र 98011 32475।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुनार।
12: मोबाइल 98058 35537।
14: मम्मी भोक लाग्यो खाजा खाम न
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
14: हस् मम्मी
16: मैले सुने छोरी ल जाम हिँडा
15: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
17: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
15: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई स्टेक वा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
17: बीजी मोमो हाउस दुलेगौडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
18: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी
15: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
18: ए हो र ल त ल
19: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9856621692
20: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
17: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
20: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
21: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
20: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
21: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
20: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
15: सम्पर्क
17: फोन बजार सिद्धार्थ बैंक फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
15: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
22: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
23: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमीक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
22: इन्जिनियरिङ तर्फ सुमित पोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
23: केवल पढाइ मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
22: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
24: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र
0: बेलायत लगायत का देश का प्रतिष्ठित विश्वविद्यालय तथा कलेज अध्ययनरत 47 वर्ष को उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूल में शैक्षिक सत्र 2083 का लागि साइंस मैनेजमेंट होटल मैनेजमेंट कंप्यूटर साइंस टूरिज्म एंड माउंटेनियरिंग विषय में कक्षा 11 में नया भर्ना खुल्यो। आज संपर्क गर्नुहोस् जूनियर सिटीजन एकेडमी माध्यमिक विद्यालय पोखरा 26 बुढ़ी बजार पृथ्वी राजमार्ग संगै फोन 061-411-398 061-411-503 98-627-61-481 98-63-32-582 फेसबुक जेसीए स्कूल पोखरा।
1: ओहो, आज तो धारा में कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
24: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछे पानी मा मेटल

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
2: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
4: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856060136 र 9151166136।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
10: धोरबाराही हाइलाइट्सको साथमा
11: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बिपी चोक।
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841639304।
12: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा संस्कृति, पाटन, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल पर्यटन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। साथै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल स्थित युरोपेली संघ ईयूमा आबद्ध देशका गौरव आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदर्भमा बिहान 11:30 बजी ईयू अन्तर्गत 22 देश तथा दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञा दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई युङले आज शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। भेटमा नेपाल कोरिया सम्बन्ध लगानी प्रविधि श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। भेटमा सभामुख आर्यले कोरियाले नेपालको विकास शिक्षा स्वास्थ्य कृषि र रोजगारी क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ। नेपालमा नयाँ जनादेश सहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको सभामुख आर्यले बताउनुभएको छ। नेपाल कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सभामुख आर्यले दुई देशका संसदहरूबीच अनुभव आदान प्रदानलाई थप सुदृढ बनाउनु पर्ने धारणा राख्नु भएको छ। संसदीय समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदर्भमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकले घाँस बास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले बाल बालिका तथा युवाको पठन पाठन अवरूद्ध हुन नदिन ज्येष्ठ नागरिक महिला गर्भवती तथा सुत्केरी महिला लगायत संवेदनशील समूहका लागि पोषण र उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो। उहाँले रोजगारीमा आबद्ध व्यक्तिहरूलाई कार्यस्थल नजिक पाएको पर्ने स्थानमा स्थानान्तरणको व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ। वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण प्रक्रियालाई तीव्रता दिन स्थायी पुनःवास तथा दीर्घकालीन व्यवस्थापन मार्फत संविधान प्रदत्त मौलिक हक र मानव अधिकारको प्रत्याभूति सुनिश्चित गर्न समेत सरकारलाई आग्रह गर्नुभएको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। हिजो न्यायाधीश दया महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेको हो। यो पक्राउ पूर्जी स्वत निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्रै रहेको सर्वोच्चको निष्कर्ष छ। विभागले देउवा दम्पतिमाथि अनुसन्धान गरिरहेकै बेला काठमाडौँ जिल्ला अदालतले चैत 24 गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो। यो पक्राउ अनुमति विरूद्ध देउवाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो। वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँग सम्बन्धित पछिल्लो घटनाप्रति पत्रकार सम्बद्ध संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै पत्रकारमाथि धम्की निगरानी दबाव र षड्यन्त्रपूर्ण गतिविधि भइरहेको भन्दै सरकार तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भएको हो। प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका पत्रकार श्रेष्ठमाथि राज्य संयन्त्रको दुरूपयोग गरेर धरपकडको तयारी मानसिक दबाव अभाव र निगरानी भइरहेको दावी गर्नुभएको छ। संगठनका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा जनआस्था साप्ताहिक तथा जनआस्था.com प्रकाशित समाचारलाई आधार बनाएर गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्रीको निर्देशनमा पत्रकार श्रेष्ठलाई लक्षित गरिएको आरोप लगाइएको छ। दोस्रो संस्करणको एभरेस्ट समिटर्स समित 2026 यही जेठ 27 गते काठमाण्डमा आयोजना हुँदैछ। एभरेस्ट आइल्यान्ड्स अलायन्स नेपालको आयोजना तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। यस वर्ष विश्वका 26 देशका 176 सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्र सहित सम्मान गरिने एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले बताउनु भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको छ। संघको बैठकले नयाँ मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। संघले चितवनलाई आधार क्षेत्र मानेर नयाँ मूल्य तय गरेको जनाएको छ। निर्धारण गरिएको मूल्य जेठ 12 गतेदेखि लागू हुने संघका सचिव मदन पोखरेलले जानकारी दिनुभएको छ। नयाँ मूल्य सूची अनुसार XL अण्डाको प्रति क्यारेट मूल्य 545 रूपियाँ कायम गरिएको छ। यस्तै ठूलो अण्डाको मूल्य 530 रूपियाँ तोकिएको छ भने मध्यम अण्डाको मूल्य 500 रूपियाँ निर्धारण गरिएको छ। सानो अण्डाको प्रति क्यारेट मूल्य 400 रूपियाँ कायम गरिएको संघले जनाएको छ। यसै गरी उपभोक्ताका लागि प्रति गोटा अण्डाको खुद्रा मूल्य 25 रूपियाँ तोकिएको छ। पछिल्लो समय उत्पादन लागत दानाको मूल्य तथा बजार अवस्थालाई ध्यानमा राख्दै नयाँ मूल्य समायोजन गरिएको व्यवसायीहरूले बताएका छन्। गए राती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। गण्डकी बागमती मधेश र कोशी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पनि हल्का वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 57 मिलिमिटर वर्षा मापन भएको छ। पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्याधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज धनगढ़ी र दिपयालमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। साथै मधेस प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै आज धेरै जसो ठाउँमा बदली भई पानी पर्ने पनि विभागले जनाएको छ। रूसले किएवमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै सोमबार त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई शहर छोड्न आह्वान गरेको हो। रूसले गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौं ड्रोन र क्षेपतेस्त्र प्रहार गरेको थियो, जसमा 4 जनाको मृत्यु भएको र दर्जनौ घाइते भएका थिए। आक्रमणबाट किएवमा रहेका भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको थियो। मस्कोका अनुसार रूसले गत हप्ता ओरेस्निक हाइपरसोनिक मिसाइल लगायतका हतियार प्रयोग गरेको पुष्टि गरेको छ। यो हतियार ध्वनिको गतिभन्दा 10 गुणा बढ़ी हिजो छिटो जान्छ र अडाविक हतियार बोक्न सक्ने समेत हुन्छ। रूसी अधीनस्थ लुगान्स्क क्षेत्रमा रहेको एक व्यावसायिक विद्यालयमा आक्रमण गरी 21 जनाको ज्यान लिएको आरोप लगाएको केही दिनपछि यो आक्रमण भएको हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिएको थियो। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याई रूसले मध्य किबमा ठूलो आक्रमण गर्न धम्की दिएको थियो। अब अन्त्यमा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएलमा आज पहिलो क्वालिफायरको खेल हुँदैछ। प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र गुजरात टाइन्टस बीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ। पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार मंगलबार साँझ 7:45 शुरू हुँदैछ। यो खेल धर्मशाला मैदानमा हुनेछ। आरसीबी समूह चरणका 14 खेलमध्ये 9 जीत निकाल्दै 18 अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। समान खेलमा समान अंक जोडेको गुजरात रन रेटका आधारमा दोस्रो स्थानमा समेटिँदै पहिलो क्वालिफायरमा भेदा लागेको हो। आईपीएल अन्तर्गत बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद आमने सामने हुँदैछन्। इलिमिनेटरको विजेताले सेमी फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। इलिमिनेटरमा पराजित टीम भने प्रतियोगिताबाट बाहिरिनेछ। आईपीएलको फाइनल भिडन्त आइतबार हुँदैछ। हवस् त यिनै खबरसँगै 7 बजेको खबर सकिएको छ। 10 बजेको थप खबरका साथ पुनः हाम्रो भेट हुनेछ। तपाईँसँगको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
13: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, लेट्स डन।
15: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856285443 र 9847000787।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन केले मोहनी लगाएर हो?
17: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
16: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
18: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा
1: यही जेठ 16 गते शनिवार।
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने।
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
1: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
0: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
1: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल।
0: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
2: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
0: तनहु सेवा हस्पिटल दुलेगौड़ा, फोन नम्बर 0965414377, मोबाइल 98564443।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलटमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
7: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
6: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
7: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
8: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
9: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
8: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165549493 5524 5872 7878।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल। खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
11: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
12: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौ खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
1: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
0: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
1: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
0: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
1: यसबाट बस्न के गर्ने त मिस?
0: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
1: यो चक्की कहाँ पाइन्छ मिस?
0: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसापानी, अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235562663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर एग्जमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162 590-163।
9: सके 5 दिन जाऊ, नसके 1 दिन त अवश्य जाऊ। श्री पुरुषोत्तम महात्म्य सत्संग ज्ञान यज्ञमा सहभागी बनाऊ।
10: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 बेल चौतारा झरौटामा
11: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्संग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
10: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
9: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
12: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
14: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।

干有太阳冷坑不如给奶两个给你有大量不及这个给不及这个干有太阳冷坑不如给奶两个给你有大量不及

0: होइन है आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: रामुलाई किन स्कुल नपठाएको मैले दाइ? काममा अलि सघाउँछ कि भनेर नि।
4: होइन दाइ, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार, दुलेगौडा, तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
7: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
8: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
8: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
12: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
7: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
8: छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
15: हार्ट जोर्नी, नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
16: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: यस दुलेगौड़ा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
16: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
17: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165530301।

0: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्प चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड
1: केयर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क

0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
2: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
3: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
2: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
3: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा, फोन नम्बर 0161578053 र 0161553595।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
4: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
5: ETEVTबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
6: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित। प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
6: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू,
6: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
5: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
6: समेना गृह र छात्रावासको व्यवस्था,
5: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
6: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
5: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ,
6: फोन 0564140056, मोबाइल 98660806115, 98459015598, 98564344 र 98431788।
7: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा, हरियो खड्का अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख

0: लाग्ने, कान कम सुन्ने, सुद्धा रिङ्गटा लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
2: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
1: र 9868

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुलेगौड़ा वाक इन डिपार्टमेंट भवन सँगै मोबाइल 9856324093 र 9856283।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण्यान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
0: दाइ, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खरिदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाइ?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033998 र 9845010950। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
12: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
12: हाम्रा विशेषताहरू:
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
12: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
1: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
12: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 9856062065।
13: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
14: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
16: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भाटो आयो क्यों कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
4: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
1: साँच्चै कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
4: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
1: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
2: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
5: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना
6: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फर्म वितरण भइरहेको छ
7: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाई छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
6: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585 मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ
7: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
2: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
8: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
9: इट्स 5 एएम
10: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाहले आज विभिन्न देशका राजदूत र मिशन प्रमुखहरूसँग छलफल गर्दै संसद बैठक बस्ने, विभिन्न विधेयकमा छलफल गर्ने कार्यसूची।
0: काठमाडौँको खिचापोखरीबाट ठूलो परिमाणमा भेपसहित एकजना पक्राउ, 6 करोड़ मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीको भनाई।
1: गंगा स्नान सहित आज गंगा दशहरा पर्व मनाइँदै सुदूरपश्चिमका विभिन्न जिल्लामा उल्लास, गोसाई कुण्डमा मेला।
0: सहमतिको चर्चाका बीच दक्षिण इरानमा अमेरिकी आक्रमण, इरानी युरेनियम नष्ट गर्न चाहेको राष्ट्रपति ट्रम्पको दावी।
1: र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज बेंगलुरू र गुजरात भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7680-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री वीरेन्द्र शाहले आज नेपालस्थित युरोपेली संघ यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11:30 बजे यू अन्तर्गत 22 देश तथा दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपदालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यस्तै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा कार्यसूचीबाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बताइएको छ। यसअघि गत चैत 25 गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो।
1: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री खड़गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। साथै बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची छ।
0: काठमाडौँको खिचापोखरीबाट ठूलो परिमाणमा विद्युतीय चुरोट भेपसहित एकजना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका 8 का 32 वर्षीय नवीन खड्कालाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको स्माइल योर चोइस पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमाण्डो ट्रेडर्स प्रालीको गोदाममा खानतलासी गरेको थियो। त्यसक्रममा विभिन्न कम्पनीका करिब 6 करोड़ मूल्य बराबरका 28,500 बिलबीजक नभएका अवैध भेप बरामद गरिएको पक्राउ परेका खड्का पसलका संचालक हुन्।
1: रौतहटमा हिजो साँझ आएको हुरीले घर भत्किँदा थिचिएर एक महिलाको मृत्यु भएको छ। वृन्दावन नगरपालिका 7 धमौरा टोलका 35 वर्षीय फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहित कुमार शर्मा बढ़ैले बताउनुभयो। उहाँका अनुसार गम्भीर घाइते फूलकुमारीको उपचारका क्रममा राति रौतहटको गरूडा स्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको हो। हुरीले रायोको घरको टायलको छानो र बाँसको बार भएको एक तले कच्ची घर भत्किएको थियो।
0: आज जेठ महिनाको शुक्ल पक्ष दशमी तिथि गंगा दशहरा पर्व मनाइँदैछ। पौराणिक मान्यता अनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ। तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजार्चनाका साथै भगवान शिवलाई जलाभिषेक गरिन्छ। यस दिनको दान तथा उपवासको विशेष महत्व छ। दश प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो। कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुने विश्वास गरिन्छ। आज रसुवा जिल्लाको गोसाईकुण्डमा श्रद्धालुहरूको भीड़ लाग्छ। जेठ तीन गतेदेखि नै गोसाईकुण्डमा मेला शुरू भएको थियो। यस्तै सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बझाङ, डोटी र असामको संगमस्थल खप्तर राष्ट्रिय निकुञ्जमा पनि गंगा दशहराको धार्मिक आस्था र सांस्कृतिक उल्लासले भरिएको छ। बच्चादेखि वृद्धसम्मका भक्तजन त्रिवेणी धाम पुगेर स्नान, पूजाआजा र धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्। चार दिनसम्म चल्ने मेलामा धार्मिक पूजाआजासँगै भलिबल प्रतियोगिता, घोड़ादौड़, देउड़ा नाश तथा विभिन्न सांस्कृतिक कार्यक्रम संचालन गरिनेछ। यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका पाँच भकुण्डा स्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टा बाबा कालेश्वर मन्दिर क्षेत्रमा गंगा दशहरा पर्वको मेला लागेको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिका सोह्र स्थित बेहडा बाबा मन्दिरमा पनि मेला लागेको छ। ती क्षेत्रमा हिजो रातिदेखि मन्दिर क्षेत्रमा शुरू भएको मेला आज साँझसम्म जारी रहनेछ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम मार्बल।
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित योगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाल लेयर्स कुखुरा पालक संघले एक सातामै अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ। जेठ चार गते मात्र तोकेको मूल्यमा वृद्धि गर्दै आजदेखि लागू हुने गरी नयाँ मूल्य तोकिएको हो। संघका सचिव मदन पोखरेलका अनुसार एक्सएल अण्डा प्रति क्रेट 545 रूपियाँ तोकिएको छ। यस्तै ठूलो अण्डा 530, मध्यम 500 र सानो अण्डा प्रति क्रेट 400 रूपियाँ निर्धारण गरिएको छ। यस्तै उपभोक्ताका लागि प्रति अण्डाको खुद्रा मूल्य 25 रूपियाँ तोकिएको छ। हिजो बनेपा र काठमाण्डुमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार चितवनलाई आधार मानि नयाँ मूल्य निर्धारण गरिएको सचिव पोखरेलले बताउनुभयो। यसअघि यही जेठ चार गते एक्सएल अण्डा प्रतिक्रेट 530 रूपियाँ, ठूलो अण्डा 515 र मध्यम प्रतिक्रेट 485 रूपियाँ निर्धारण गरिएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले दक्षिण इरानमा नयाँ आक्रमणहरू गरेको जनाएको छ। ती आक्रमण इरानी क्षेपास्त्र केन्द्रहरू तथा समुद्री सुरुङमा राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गरेर गरिएको बताइएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले जारी गरेको विज्ञप्तीमा ती आक्रमण आत्मरक्षाका लागि गरिएको तथा इरानी सेनाबाट उत्पन्न खतराबाट आफ्ना सैनिकहरूको सुरक्षा गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ। केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अमेरिकी सेना जारी युद्धविरामका बीच संयमता अपनाउँदै आफ्ना सैनिकहरूको रक्षा गर्न निरन्तर सक्रिय रहेको बताउनु भएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको बताए पनि द्वन्द अन्त्य गर्ने कुनै सम्झौता तत्काल हुने सम्भावना नरहेको बताएकै बेला अमेरिकाले नयाँ आक्रमण गरेको सार्वजनिक भएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेको युरेनियम नष्ट गर्न चाहेको बताउनु भएको छ। यसअघि ट्रम्पले इरानमा रहेको युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आउनुभएको थियो। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म सोशल ट्रुथमा लेख्नु भएको छ, युरेनियम तुरन्तै अमेरिकालाई सुम्पिनुपर्छ ताकि त्यसलाई त्यहाँ लगेर नष्ट गर्न सकियोस्। अझ राम्रो त के हुनेछ भने इरानसँग मिलेर यसलाई त्यस्तो स्थानमा नष्ट गर्न सकियोस् जहाँ एटमिक इनर्जी कमिशन वा त्यस्तो कुनै संस्था उक्त घटनाको साक्षी बस्न सकोस्। केही दिन अघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि केही दिन अघि इरानको समृद्ध युरेनियम भण्डार नहटाइँदासम्म युद्ध समाप्त भएको मान्न नसकिने बताउनु भएको थियो।
1: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत आज पहिलो क्वालिफायरको खेल हुँदैछ। पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स बीच धर्मशाला क्रिकेट मैदानमा राति 7:45 प्रतिस्पर्धा हुन लागेको हो। पहिलो क्वालिफायरमा विजयी हुने टोली सिधै फाइनल पुग्नेछ। बेंगलुरू समूह चरणका 14 खेलमध्ये 9 जीत निकाल्दै 18 अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। समान खेलमा समान अंक जोड़ेको गुजरात रन रेटका आधारमा दोस्रो स्थानमा समेटिँदै पहिलो क्वालिफायरमा भिड्न लागेको हो। आईपीएलमा भोलि हुने एलिमिनेटर खेलमा फाइनलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद आम्ने सामने हुँदैछन्। एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। एलिमिनेटरमा पराजित टीम भने प्रतियोगिताबाट बाहिरिनेछ। आईपीएलको उपाधि भिडन्त भने आइतबार हुनेछ।
0: अब मौसम। आज पनि देशका पहाड़ी भेगका केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ। पश्चिम तराईमा तातो हावाको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो हावा जारी रहने महाशाखाले जनाएको छ। पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावले काठमाडौँ उपत्यका सहित देशका केही भागमा बिहान वर्षा भएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सबै प्रदेशका केही भूभागमा मेकर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। हिमाली भेगमा हिमपातको सम्भावना छ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाहले आज विभिन्न देशका राजदूत र मिशन प्रमुखहरूसँग छलफल गर्दै संसद बैठक बस्ने, विभिन्न विधेयकमा छलफल गर्ने कार्यसूची।
0: काठमाडौँको खिचा पोखरीबाट ठूलो परिमाणमा भेपसहित एकजना पक्राउ, 6 करोड़ मूल्य बराबरको सामान बरामद भएको प्रहरीको भनाई।
1: गंगा स्नान सहित आज गंगा दशहरा पर्व मनाइँदै सुदूरपश्चिमका विभिन्न जिल्लामा उल्लास, गोसाई कुण्डमा मेला।
0: सहमतिको चर्चाका बीच दक्षिणी इरानमा अमेरिकी आक्रमण, इरानी युरेनियम नष्ट गर्न चाहेको अमेरिकी राष्ट्रपतिको दावी।
1: र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज बेंगलुरू र गुजरात भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
7: ल छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिङ्स, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौड़ा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।
8: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सुन्देल त हुने, मान सम्मान इज्जत बढेको।
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वासिलो सुनसारी पसल खोजौला नि।
8: स्याङ्जा धनलक्ष्मी सुनसारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
10: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
10: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी 3 दुलेगौड़ा, दूर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087169142।
11: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त।
10: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
12: नमस्ते, अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै हुनुहुन्छ।

0: सीए बन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
1: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
0: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
1: हो र, के खास छ त इलाइट सीएमा?
0: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
1: ओहो, अनि लोकेसन?
0: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
1: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
2: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
3: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0-65-590-369, मोबाइल 98-40-82-69-26।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-5-60-23-420, 98-41-54-674 र 98-40-23-420।
7: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
8: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल्सिना लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
7: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
8: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
7: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
9: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस्। जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 01-61-411-398, 01-61-511-503, 98-6-27-61-481। 98463 32582। फेसबुक जेसीए स्कूल पोखरा।
10: मरेको के हो?
11: हेर त रगतै रगत भयो, छ्याम त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम एक चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौ। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 MHz।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन केले मोहनी लगाएर हो?
1: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने चुरुप्प झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हो सम्झी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
5: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
0: ए सबिना, यसको हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9840788528 र 9008816142।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्ड ब्रांड को सब सेट अंत भन्दा सस्तो में वारेन्टी ग्यारेन्टी को साथ पाइन
1: मोबाइल संग संबंधित चार्जर एयरफोन डाटा केबल साथ ही मल्टीप्लग लाइट का भेराइटी लाइट को चार्जर पानी नपस्ने बलियो इंडियन हाते घड़ी वारेन्टी का साथ पाइन का साथ ही चश्मा पनि पाइन्छ।
2: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894656999 छ।
11: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
12: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
11: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
12: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
11: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
12: यसबाट बस्न के गर्छ मिस?
11: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
12: यो चक्की कहाँ पाइन्छ मिस?
11: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
13: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
16: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
14: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
14: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा पर्बु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
18: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुनार।
11: मोबाइल 9908535537 र 9806615899।
19: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
19: ओके ल डन।
20: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
19: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
21: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
3: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीवीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850788302 र 9840688302।
4: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
5: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फर्म वितरण भइरहेको छ।
6: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9850635497 र 9850634885 सम्पर्क गर्न सकिनेछ।
6: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
7: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0165885595044044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै, ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई, म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628091।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
6: उपचार हुने स्थान महर्षि आयुर्वेद
12: आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9805228 र 9460769246।
16: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनाऊ।
17: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा
18: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
17: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती।
16: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
19: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
20: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
19: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
21: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856032475 र 9801132475।
22: 103.8 अन्तर्मनको आवाज।
23: स्टुडियो साइन अहिले बिहानको 10 बज्यो।
19: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
24: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
25: धोरबाराही हाइलाइट्सको साथमा
26: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841149304।

0: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित युरोपेली संघ ईयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग समेत छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बिहान 11:30 बजे ईयू अन्तर्गत 22 देश तथा दक्षिण पूर्वी एसियाली मुलुकका गरेर 30 वटा भन्दा बढ़ी कूटनीतिज्ञहरूसँग सामूहिक भेट सम्वाद गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराइने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने भएको छ। यस्तै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राखेर अन्तर्राष्ट्रिय समर्थन जुटाउने र युरोपेली संघको हवाई सुरक्षा कालोसूचीबाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बुझिएको छ। यसैबीच चैतको 25 गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बैठक आज बिहान 11 बजे संसद भवन सिंहदरबारमा बस्नेछ। आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै गरी प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन 2083 तथा मतदाता नामावली 2083 दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि वर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल मूल्य तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र पनि स्वीकृत गरिएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषदको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप 3 वटा सहकारीको ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 3 वटा सहकारीको 1,770 जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो। समितिले गेदुङ बहुद्देश्यीय सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, आइडियल एमुना बहुद्देश्यीय सहकारीको ऋणीको नाममा सार्वजनिक नामहरू सार्वजनिक गरेको हो। समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरेर ऋण चुक्ता गर्न निर्देशन दिएको छ। अन्यथा कानून बमोजिम असुल गरिने उल्लेख गरिएको छ। साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा सम्पर्क गरेर ऋण तिर्न निर्देशन दिएका छन्। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको जानकारी दिएको छ। तनहुको सदरमुकाम दमौली र जिल्लाका विभिन्न स्थानमा आएको भीषण हावाहुरी र अविरल वर्षाले दर्जनौं घरहरूमा क्षति पुर्याएको छ। तीव्र गतिको हावाहुरीले गर्दा भौतिक संरचना भत्किनुका साथै रूख र बिजुलीका पुलहरू ढल्दा तनहु जिल्लाको जनजीवन पनि प्रभावित बन्न पुगेको हो। तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले हावाहुरी र वर्षाले गर्दा जिल्लाभरि भौतिक क्षति पुगे पनि हालसम्म कुनै पनि मानवीय क्षति भने नभएको जानकारी दिनुभएको छ। प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए अनुसार विभिन्न स्थानमा रहेका घरको छाना उडेको र भौतिक संरचनामा क्षति पुगेको छ। सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा प्रभावित क्षेत्रमा उद्धार र अवरोध हटाउने काम भइरहेको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको कार्यालयले जनाएको छ। सोमबार हिजो दिउँसो 4 बजे आएको हुरीले व्यास नगरपालिका 2 सदरमुकाम तमौली स्थित एपेक्स मलको छाना उडाएको छ। मलको ठूलो छाना उडाएर खस्दा आसपासका झण्डै 1 दर्जन घरमा ठूलो क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। यस्तै व्यास नगरपालिका 1 गल्बोबेसीमा पनि हावाहुरीले ठूलो पिपलको रूख ढल्दा स्थानीय कमला गुरूङको घरमा क्षति पुगेको छ। हावाहुरीले विद्युत सेवा थुप्रै स्थानमा अवरूद्ध बनाएको छ। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका सूचना अधिकारी इन्जिनियर बेनी नेपालीले हावाहुरीले प्रसारण लाइनमा व्यापक क्षति पुर्याएको बताउनुभयो। इन्जिनियर नेपालीका अनुसार जिल्लाका विभिन्न स्थानमा रूख ढलेर तार चुण्डिएका छन् भने गुड्डी खोला, गल्बुबेसी, घाँसीगुवा लगायतका क्षेत्रमा बिजुलीका मुख्य पुलहरू नै भाँचिएका छन्। प्राविधिक टोली मरमतका लागि कार्यस्थलमा खटिसकेको छ, तर क्षति धेरै भएकाले सेवा पूर्ण रूपमा सुचारू हुन 2 दिनदेखि 4 दिनसम्म लाग्न सक्ने जनाइएको छ। हावाहुरी र वर्षाका कारणले पृथ्वी राजमार्गको घाँसीको आसपासको क्षेत्र समेत प्रभावित भएको छ। हुरीले रूख ढलेपछि राजमार्ग एकतर्फी अवरूद्ध भएको थियो भने वर्षासँगै खसेको पहिरोका कारण सड़कमा ढुङ्गा र माटोको लेदो थुप्रिँदा यातायात सञ्चालनमा शास्ति भइरहेको छ। वर्षापछि बुल्दी खोलामा आएको बाढ़ीले व्यास नगरपालिका वड़ा नम्बर 11 र 12 जोड्ने क्षेत्रमा एउटा ट्र्याक्टर समेत बगाइदिएको छ। सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्य सम्पादनमा केन्द्रित हुनु रहेको बताउनु भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकको निर्णय सुनाउने क्रममा संचारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो 100 दिनको कार्य व्यस्तताका कारणले प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाएको पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापतिको विदेश भ्रमणलाई जोडेर भइरहेको चर्चाको सन्दर्भमा उहाँले भन्नुभयो, प्रधानमन्त्री अहिले भारत मात्र होइन अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न। हामी अहिले सरकारको शुरूआती 100 दिनको कार्ययोजना र लक्ष्यमा केन्द्रित रहेका छौं। सभापतिको भ्रमण नितान्त निजी र पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन। प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष 2083-84 बजेट निर्माणलाई तीव्रता दिएको पनि उल्लेख गर्नुभयो। उहाँका अनुसार धेरैजसो मन्त्रालयले आफ्नो योजना र कार्यक्रमहरू प्रस्तुत गरिसकेका छन्। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। हिजो न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट चैतको 24 गते भएको पक्राउ पुर्जीको जारी भएको आधारमा पक्राउ नगर्न आग्रह गरेको हो। यो पक्राउ पुर्जी स्वत निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। विभागले देउवा दम्पतिमाथि अनुसन्धान गरिरहेकै बेलामा काठमाडौँ जिल्ला अदालतले चैतको 24 गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो। यो पक्राउ अनुमति विरूद्ध देउवाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको दावी गर्नुभएको छ। पछिल्लो 4 महिनाको झण्डै 58 करोड़ बकेउता दायित्वमध्ये अहिलेसम्म 12 करोड़ रकम भुक्तान भइसकेको छ। 1 महिनाको रकम आउँदो असारको 13 गतेभित्र भुक्तान गर्ने तयारी रहेको छ। डीडीसीको अहिले दैनिक झण्डै 1 करोड़को कारोबार भइरहेको छ। यो रकम दैनिक रूपमा किसानहरूलाई भुक्तान भइरहेको छ। बाँकी रहेको रकम 46 करोड़ 2 महिनामा भुक्तानी हुनेछ। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अगाडि बढ़िरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले दावी गर्नुभएको छ। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले जनाएको छ। तनहुँ जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत चारवटा स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा भएको छ। सोमबार हिजो म्याग्दे गाउँपालिकालाई घोषणा गरिएपछि चारवटा स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका बनेको हो। राष्ट्रिय खोप तालिका बमोजिम तोकिएको उमेर समूहका सबै बालबालिकाको पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले सो घोषणा गर्नुभएको हो। घोषणा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बाल बालिकाको स्वास्थ्य नै पालिकाको समृद्धिको मुख्य आधार भएको बताउनुभयो। उहाँले भौगोलिक विकटता र विभिन्न चुनौतीका बावजूद स्वास्थ्यकर्मी, महिला र स्वास्थ्य स्वयंसेविका तथा स्थानीय अभिभावकको अथक प्रयासले यो सफलता मिलेको उल्लेख गर्दै आगामी दिनमा पनि यसको दिगोपनका लागि पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो। गाउँपालिकाको उपाध्यक्ष बालकृष्ण घिमिरेले खोप कार्यक्रमलाई प्रभावकारी र सफल बनाउन अहोरात खटिने स्वास्थ्य स्वयंसेविका र कर्मचारीको योगदानको उच्च प्रशंसा गर्नुभएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घर दैलोमा नै पुर्याउने उद्देश्यले शुरू गरेको सरकारी कुरियर सेवा अहिले देशका 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागको सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप राजधानी सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र लगायतका कागजात घरमा नै पुर्याउने कार्य तीव्र बनेको जनाइएको छ। विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले धेरैजसो जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको छ। तल्लो तहसम्म नै संयन्त्र परिचालन गरेर सेवा विस्तार गरिरहेका छौं। नागरिकको सरकारी कागजात लिन कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ, उहाँले भन्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ। रूसी सशस्त्र बल ले किएभमा रहेको युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानहरूमाथि आक्रमण शुरू गरेको रूसको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य किएभमा ठूलो आक्रमण गर्ने धम्की रूसले यस अगाडि नै दिएको छ। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई किएभ खाली गर्न आह्वान गरिसकेको थियो। रूसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेपास्त्र प्रहार गरेको थियो, जसमा 4 ज्यान जानुका साथै धेरैजना घाइते भएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस अगाडि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको थियो। रूसले सन् 2022 फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरू गरेको हो। अब अन्तिममा खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाड़ीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले हिजो विज्ञप्ति निकालेर पुरूषतर्फ 38 र महिलातर्फ 25 खेलाड़ीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा निर्धारण गरेको जनाएको हो। पहिलो पटक क्यानले एक क्लास श्रेणी थप गरेको छ। पुरूषतर्फ एक क्लास श्रेणीमा एक दिवसीय कप्तान रोहित कुमार पौड्याल, टी20का कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानी रहेका छन्। यस श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल पुर्तेल र करण केसी गरी 4 रहेका छन्। यसैबीच श्रेणीमा ललित नारायण राजवंशी, आरिफ शेख, भीमसार्की, नन्दन यादव र गुलशन झा रहेका छन्। सी श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमार, कुशल मल्ल, शेर मल्ल, ईशान पाण्डे, बसिर अहमद, लोकेश बम, सहावा आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल शाह समावेश गरिएको छ। यस्तै विकास श्रेणी अर्थात वर्गीकरणमा परेको अन्तिम श्रेणीमा त्रित राज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुमरे, अर्जुन घरती, अर्जुन साउद, प्रतीश जीसी र सागर ढकाल रहेका छन्। यस्तै महिला टोलीतर्फ इन्दु वर्मा, पूजा महतो, रूबिना छेत्री र सीता राणा मगर ए श्रेणीमा रहेका छन्। बी श्रेणीमा कविता कुंवर, सम्झना खड्का र मनिषा उपाध्याय रहेका छन्। त्यसै गरी सी श्रेणीमा इन्दुर रावल, कविता जोशी, रूबी पदार र रिया शर्मा समावेश गरिएका छन् भने विकासतर्फको डी श्रेणीमा रोमा थापा, सुमन विष्ट, ईश्वरी विष्ट, सोनु पाखरिन, साना प्रवीण, सावित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनुकडायत, यशोदा विष्ट, लक्ष्मी साउत, ममता चौधरी, अस्मिना कर्मचारी र रचना चौधरी रहेका छन्। क्यान्डी पुरूषतर्फ ए प्लस श्रेणीको खेलाड़ीलाई मासिक 1,20,000 रूपियाँ पारिश्रमिक दिने निर्णय गरेको छ। यस श्रेणीका खेलाड़ीले 1,00,000 रूपियाँ, बी श्रेणीका खेलाड़ीले 75,000, सी श्रेणीका खेलाड़ीले 55,000 र विकासतर्फका खेलाड़ीले मासिक 35,000 रूपियाँ पारिश्रमिक प्राप्त गर्नेछन्। महिलातर्फ यस श्रेणीका खेलाड़ीलाई मासिक 55,000, बी श्रेणीकालाई 40,000 रूपियाँ, सी श्रेणीकालाई 30,000 र विकासतर्फका खेलाड़ीलाई मासिक 25,000 रूपियाँ पारिश्रमिक उपलब्ध गराइने केनले जनाएको छ। यस्तै पुरूष र महिला खेलाड़ीले टी ट्वेन्टी अन्तर्राष्ट्रिय प्रतिखेल 10,000 र एक दिवसीय अन्तर्राष्ट्रियमा 15,000 प्रतिखेल म्याच फी पाउने भएका छन्। नेपाली महिला टोलीले अहिलेसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेल्न सकेका छैनन्। अवस्था नै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबार हे हाइलाइट आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
3: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनि स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ेमा शाखा पसल दुलेगौड़ा भित्री बजार सांग्रीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811566136।
5: अफिसबाट अमितको फोन।
6: हस्नु पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
8: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
10: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिन कि क्या हो?
11: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाज
8: अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855।

0: को आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
3: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
2: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9840-61268 र 9560-60268।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोर्नी नसा तथा बाध रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654-14-129 र 9560-31-053।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर विगत

0: वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरेनीटार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरेनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801544674 र 9846023420।
2: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9648385522।
0: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: म्याडम, धुम्रपान भनेको के हो?
0: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
0: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484200।
9: 64 र 98 41 53 305।
0: This is Radio Dhor Barahi 103.8 MHz.
10: 103.8 MHz present every day 10:30 AM to 12 PM.
11: It's time for calling time.
10: Only on Radio Dhor Barahi.

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कल इन टाइममा। जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर 12.3 मेगाहर्ज सन्तर्मनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhor12.com.np लगइन गरेर विश्वभरिको साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने फरकबार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन ठिक यसै समय आउने गर्दछौ र प्रोग्राम पक्कै पनि सुन्दै हुनुहुन्छ होला र सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामै नै हुनुहुन्छ होला है। अनि आज मंगलबारको एपिसोडमा टपिकमा रहेर कुराकानी गर्ने दिन पनि रहेको छ, जहाँ चाहिँ अब हामी सधैँ टपिक लिएर चाहिँ आउँछौ हप्ताको एक दिन जुन चाहिँ आज मंगलबारको एपिसोडमा। अनि त्यो टपिकमा चाहिँ यहाँको विचार के छ त खुलेर राख्न सक्नुहुन्छ, जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ मेमा भूषण सुन्तादी प्रसाद देलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार भन्दै अहिले भन्ने एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छु। त्यसपछि हामी श्रोता साथीलाई आजको टपिकलाई जानकारी गराउँदै साथीहरूलाई पनि सहभागी गराउँछ भने मिठो गीत रहेको छ सुनको कचौरीमा दहीको बेगौती राजन राज सेवाको उति सँगसँगै मिलन नेवारका आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

हजुर, मैमाया जालमा परेको कसले बुझ्यो खोइ यो रमाइलो मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 0564142000 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। आज चाहिँ हामी टपिकमा कुराकानी गर्नको लागि अब विषयवस्तुतर्फ चाहिँ अगाडि बढिहाल्नौ, जहाँ चाहिँ अब हावाहुरी भन्ने बित्तिकै तपाईँको पहिलो प्रतिक्रिया चाहिँ के हुन्छ र अहिलेको मौसम तपाईँलाई चाहिँ के कस्तो लागिरहेको छ, अनि हावाहुरी चट्याङमा एक्कासीको पानीसँग जोडिएको तपाईँको अनुभव चाहिँ कस्तो छ भन्ने टपिक चाहिँ रहेको छ। किनकि अब अहिलेको मौसम पनि कस्तो अनौठो खालको भइरहेको छ नि त है, अब श्रोता साथीहरूले पनि महसुस गरिराख्नु भएको छ, कहिले घाम लागेर एकदमै गर्मी हुन्छ जुन चाहिँ अहिले भइरहेको छ होइन, अनि कहिले चाहिँ एक्कासी बादल लागेर पानी पर्न थाल्छ त्यो चाहिँ बेलुकीको समयमा, र कहिले चाहिँ चिसो हावा चल्छ, कहिले चाहिँ हावाहुरी र चट्याङले एकदमै वातावरण नै बदलिएको होइन धेरै विनाश गरे जस्तो पनि भइरहेको छ, र यस्तो लाग्छ कि अहिलेको यो मौसम चाहिँ एकै दिनमा सबै खालको यो ऋतुहरू चाहिँ हामीले अनुभव गर्न पाइन्छ कि एकै दिनमा भने। आज हामी यसै बदलिदो र मिश्रित मौसमसँग जोडिएको अनुभव असर अनि अब सावधानीका विषयवस्तुमा चाहिँ कुराकानी गर्नेछौ। 0564142000 बाटो भएर चाहिँ आफ्नो राय सुझाव सरसल्लाह सँगसँगै अनुभवहरू चाहिँ शेयर गर्न आउन सक्नुहुन्छ। 0564142000 बाटो भएर आउन सक्नुहुन्छ, किनकि अहिलेको यो विषयवस्तु पनि हो होइन, यदि हामी परिहाल्यो भने अपर्छत यो समयमा चाहिँ अब कसरी बस्ने त त्यो खालको उपायहरू पनि यहाँले चाहिँ सेयर गर्न सक्नुहुन्छ भने 0564142000 बाटो भएर चाहिँ जोडिँदै गर्नुहोला। अहिलेको लागि भने यो मौसमहरू मध्ये पनि भले अलि गाह्रै भए पनि सबैलाई अब चिसो हावा चलेको बेलामा चाहिँ अब सबैलाई मनपर्छ नि त, यसो सिरसिरे हावामा यो मायाको भाकामा सुमधुर गीत रहेको छ, पुष्पन प्रधानको आवाजमा सजेको यो मिठो गीत सुन्छौ, त्यसपछि हामी साथीहरूलाई सहभागी गराउँछौ, हामी सँगै रहनुहोला है त।

हजुर माया गरिरहन पाउ सिरसिरी हावामा बोलको यो सुमधुर गीत अभिमाज कार्यक्रममा स्थान दिइसकेको छ। पुष्पन प्रधानका आवाज अनि यो गीतमा चाहिँ लिरिक्स अनि म्युजिक पनि उनकै रहेको छ भने पछि पनि श्रोता साथीलाई मन पर्यो होला है। यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ। फरक बार फरक श्रृंखलाको साथमा सँगसँगै अब गीतले भने जस्तै नै आजको टपिक पनि अब पछिल्लो समय भइरहेको यो मिश्रित खालको मौसम पनि छ नि त, अलिकति अनौठो खालको, जहाँ चाहिँ अब शुरूमा पनि मैले यहाँलाई चाहिँ जानकारी गराएको थिएँ कि अहिले पछिल्लो समयमा चाहिँ अब सबै ऋतुहरूको अनुभव चाहिँ हामी एकै दिनमा गर्न पाइन्छ, सबै खालको मौसमहरू चाहिँ हामी एकै दिनमा अनुभव गर्न पाइरहँदा चाहिँ तपाईँलाई चाहिँ अहिलेको मौसम के कस्तो लागिरहेको छ र हावाहुरी चट्याङ विशेष त 81 अब पानीसँग जोडिएको तपाईँको अनुभव चाहिँ के कस्तो छ, सल्लाह सुझावहरू चाहिँ राख्न सक्नुहुन्छ अनुभव सँगसँगै 0564142000 टेलिफोन लाइन पनि एकदमै चाहिँ खुल्ला रहेको छ, आउन सक्नुहुन्छ टेलिफोन लाइन मार्फत हामीसँग कुराकानी गर्नको लागि। अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला, मिठा मिठा गीत संगीतको साथमा पनि हामी जोडिन्छौँ यहाँहरूको साथमा। र अब विस्तृत जानकारीहरू होइन अब टपिकमा चाहिँ अब धेरै कुराहरू सकेसम्म हामी श्रोता साथी मार्फत चाहिँ लिन्छौँ भने अहिलेको लागि चाहिँ एउटा रमाइलो गीत राख्दैछु। अब घाम पनि लागिरहेको छ अनि भन्छ नि कसैले चाहिँ तिम्रो गफ त हो भने जस्तै नै अब गफै त हो तिम्रो कुरा घाममा सुकाइदेऊ भन्ने रमाइलो डान्सिङ सङ पनि रहेको छ। समीर आचार्य अनि विद्या तिवारीको आवाजमा सजिएको यो गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौँ, हामी सँगै रहनुहोला है त।

हजुर घाममा सुकाई देऊ टाइटलमा रहेको यो डान्सिङ सङ तपाईँ माझ कार्यक्रममा स्थान दिइसकेको छु। समीर आचार्य सँगसँगै विद्यार्थी बारीको आवाजमा सजिएको थियो भन्ने एकदमै डान्सिङ सङ थियो है, अघि पनि इन्जोय गर्नुभयो होला। अहिलेको लागि चाहिँ पछिल्लो समयको गीत पनि रहेको छ वारी बर पारी पिपल हो, टाइटलमा रहेको करण परियार अनि गंगा सोनमका आवाजमा सजिएको यो गीत सँगसँगै हामी कार्यक्रमको पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगती पुनः उपस्थित हुन्छौ भने आजको टपिकमा चाहिँ आफ्नो विचार राख्न सक्नुहुन्छ, राख्नको लागि आउन सक्नुहुन्छ 0625 4402 0002 बाचो भएर। हाल अहिलेको मौसम चाहिँ तपाईँलाई के कस्तो लागिरहेको छ र जोडिएको अनुभवहरू चाहिँ सेयर गर्नको लागि आउँदै गर्नुहोला है त।

मेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू। तेरा यी साईलाई भिनाजु, यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौड़ा बीपी चोक।
5: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
1: सिटीई भिटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
6: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
6: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू,
6: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
6: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
6: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
6: फोन 065414056, मोबाइल 98660 80615, 98469015598, 98560 44344 र 98413 61788।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9860878528 र 9800281142।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
17: यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
15: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
18: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
19: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0654142333
15: र 9678161887।
20: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
21: डर लाग्नु, निद्रा नलाग्नु,
20: अनौठा विचार आउनु,
21: निराशा बढ्नु, खुसी नहुनु,
20: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
21: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
20: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
21: छटपटी हुनु, चिटचिट पसिना आउनु,
20: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
21: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
20: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
21: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
22: स्टेशन 1 स्टुडियो लाइट,
23: अहिले बिहानको 11 बज्यो।
2: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ हाम्रो जोडिन सक्नुहुन्छ 0625-14-2000 बाटो भएर आउन सक्नुहुन्छ। र आजको टपिक पनि यहाँलाई चाहिँ मैले राखिसकेको छु, र कोही साथी भर्खरै मात्र जोडिनु भएको छ भने पनि एकचोटि फेरि जानकारी गराउँ। र जुन चाहिँ रहेको छ अब पछिल्लो समयको मौसम चाहिँ अलिक फरक खालको छ, कहिले घाम लाग्छ, गर्मी हुन्छ, कहिले कास्ती बादल लागेर पानी पर्न थाल्छ भने कहिले अब चिसो हुन्छ, हावाहुरी चट्याङको कुराहरू अनुभव हामीसँग धेरै नै छ। र अब यस्तो मौसममा चाहिँ कस्तो हुन्छ भन्दाखेरि कुनै साथीलाई एकदमै रमाइलो पनि लाग्छ, तर कतिपयको लागि यो चाहिँ अब डर होइन सतर्कताको एउटा समय पनि हुन्छ। त्यसै कारणले गर्दा चाहिँ आजको लागि टपिक रहेको छ अहिलेको यो मौसम तपाईँलाई चाहिँ के कस्तो लागिरहेको छ, हावाहुरी चट्याङ र एक्कासी पानी सँग चाहिँ जोडिएको तपाईँको अनुभव के कस्तो छ, र यो समयमा चाहिँ हामी के गर्न सकिन्छ, कसरी अलिकति सतर्क रहन सकिन्छ भनेर आफ्नो सल्लाह सुझाव चाहिँ दिन सक्नुहुन्छ 0625-14-2000 बाटो भएर। टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ भने अब भनिन्छ नि अब चट्याङ पर्दा चाहिँ रुखमा नि बस्न हुन्न होइन, अब भए छारी जस्तो देखिए तापनि चट्याङ पर्दा चाहिँ अब पानी पर्दा छारी लाग्नु ओत लाग्नु भनेको छुट्टै कुरा हो, तर चट्याङ परेको बेलामा चाहिँ हामी रुखमा नि बस्न हुन्न भनेर भनिन्छ नि है। अनि खुल्ला ठाउँमा बिनु होइन विद्युतीय सामानहरू धेरै चलाउनु एकदमै जोखिमपूर्ण हुन्छ भनेर पनि भनिन्छ। सकेसम्म अब पोलको नजिकहरू मिटरको नजिकहरू पनि हामी बस्नु हुँदैन भनेर अब जनचेतनाहरू त यहाँले सुनिराख्नु भएको छ र आफैले पनि अप्नाउँदै आउनु भएको छ भने यस्तै खालको कुराकानीहरू चाहिँ राख्न सक्नुहुन्छ। र पछिल्लो समय अब जानकारीहरू हेर्ने हो भने पनि होइन अब यहाँले समाचारहरू सुन्नुहुन्छ होला, पछिल्लो समयको अत्याधिक न्युजहरू पनि यस्तै हुन्छ। र पछिल्लो समय ठ्याक्कै भन्नुपर्दा अब हाम्रै ठाउँको कुराकानी गर्नुपर्दा पनि अब तनावको ठाउँमा पनि अब धेरै ठाउँमा चाहिँ अब जोखिमपूर्ण रहेको थियो होइन, अब हावाहुरी वर्षाको कारणले गर्दा चाहिँ अब पृथ्वी राजमार्गको कुराहरू पनि आसपासको क्षेत्र चाहिँ प्रभावित भयो भन्ने होइन, विद्युतीय अब बिजुलीको मुख्य पुलहरू नै भाँचिएको छ भन्ने खालको समाचारहरू पनि यहाँले चाहिँ सुन्नुभयो होला। त्यही भएर चाहिँ अलिक विशेष सतर्कता चाहिँ अप्नाउनुपर्छ भन्ने हिसाबले यो टपिक चाहिँ रहेको छ। आफ्नो कुराहरू राख्न आउन सक्नुहुन्छ अहिलेको लागि भने रमाइलो गीतहरू राख्दैछु तपाईँमा, गुडाइ लैजाला गुडाइ लैजाला सबै मौसमहरूलाई पनि छोएको छ यो गीतले, आजको कन्टेन्ट जस्तै नै छ। तपाईँमा राख्दैछु भेनस केसीको आवाजमा सजिलो सुमधुर गीत स्वीकार्नु होला है त।

0: हाम्रा भगाई लै छाम्ला यो सुमधुर गीत रहेको थियो तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु। अनि कस्तो लाग्यो तपाईँको पनि श्रोता साथीलाई चाहिँ मन पर्यो होला, सुन्दै हुनुहुन्छ होला है, सुन्न पछुटी चार सौ दुई सुन्ने सुनेको बाटो भएर पनि आउन सक्नुहुन्छ। अघि कोही साथी भन्ने लाइनमा हुनुहुन्थ्यो र सुन्दै हुनुहुन्छ भने आफ्नो अनुभवहरू मजाले राख्न सक्नुहुन्छ। आज भनेको सकेसम्म हामी धेरै भन्दा धेरै चाहिँ सल्लाह सुझावहरू चाहिँ दिन्छौँ श्रोता साथीहरूलाई। कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते हजुर। दर्शन हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई। हजुर हजुर,
1: आजको प्रोग्राम के थियो म त सुन्दै नसुनेको फोन हान्दिनु।
0: ए, सुन्दै नसुनिकन पनि हामीलाई यसरी सम्झनुहुन्छ, एकदमै खुसी लाग्छ है। मिलेसम्म सुन्दै गर्नु होला। आज चाहिँ हामी जित बहादुरजीले चाहिँ आज सल्लाह सुझावहरू दिनु पर्यो कि के चिज होला। पछिल्लो समयको मौसम अब यस्तो छ उस्तो छ भनेर एकदमै आलोचना गरिरहन्छौँ कि धेरै हामीले रेडियो प्रोग्राममा होइन। अब कहिले घाम लाग्छ अरे, कहिले पानी पर्छ, चट्याङ हावा हुरी भनिरहँदा चाहिँ आज चाहिँ अब यहाँले चाहिँ अब अहिलेको मौसम तपाईँलाई के कस्तो लागिरहेको छ र हावा हुरी चट्याङसँग जोडिएको अनुभव के कस्तो छ, कसरी बस्ने, के गर्ने नगर्ने भनेर सल्लाह सुझाव सँगसँगै अनुभव राख्नु पर्यो कि।
1: अब सबभर त अब घरबाटै बाहिर बिग्रिनु नपा हुन्थ्यो कि, अब तपाईँको चाहिने कामले गरी हुँदैन, बाहिर हिँड्नै पर्यो। अब त्यसो हुँदाखेरि अब त्यसमा अब कसरी बस्ने भन्ने कुरो त अब केही चिजको चाहिने, अब आल लाएर बस्ने नि खतरो हुन्छ, माथिको डर हुन्छ, पहिरोको डर हुन्छ, भूकम्पको डर हुन्छ। त्यस हुँदाखेरि खुल्ला ठाउँमा चाहिँ बस्नु पर्यो, ओडाउ ओडेर ती चाहिँ अब आफ्नो बाटो लाग्नु पर्यो। अब बुट्टाको आग लाएर बस्नु पनि भएन,
0: त्यही त बुट्टा छेउछाउ पनि बस्नु भएन, सबैभन्दा धेरै
1: एकदम खतरा हो
0: त्यही त। अनि हाम्रो जित बहादुरजी पनि अब धेरै जस्तो मारा गइराख्नु भएको हुन्छ होइन, कहिलेकाहीँ चाहिँ अब फर्कदै गर्दा सधैँ अब समयमै घर पुगिन्छ भन्ने पनि छैन। यदि अब तपाईँ मारा जाँदै हुनुहुन्छ, फर्कदै हुनुहुन्छ, अब त्यो समयमा चाहिँ अब मौसमले चाहिँ तपाईँलाई ट्याक्कै छोयो भने भेट्यो भने चाहिँ अनि के गर्नुहुन्छ त? त्यस्तो खालको अनुभव छ कि छैन कहिलेकाहीँको?
1: घर ओडाइ अब पाल लायो, अब दरङ गुरङ गर्यो भने अब बाटाले गाई गोरी धगाउने अनि घटकुरो पुग्ने,
0: पहिले पूर्व तयारी गरेर जानुहुन्छ।
1: पहिले दरङ गुरङ गर्ने बित्तिकै अब पानी पर्दो भएर गाई गोरी धगाएर फेरि घर जानु पर्यो।
0: ल ठिकै छ, यस्तो मिठो कुराकानी सँगसँगै आफूले जानेको राय सल्लाह सुझावहरू पनि हामीसँग राखिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब मिलेसम्म अब यही आजको मौसमहरू सँगसँगै मिठो गीतहरू पनि सुन्दै थियौ, सुन्नुहोस् भन्न चाहिँ मिलेन है। ल अब मिलेसम्म चाहिँ सुन्दै गर्नु होला, अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिन्छौ।
1: सर्वप्रथम त हजुर मिठो स्वरको धनी हुनुहुन्छ,
0: थ्याङ्क यू सो मच।
1: अनि मेरो कालीलाई भन्छु, अनि म अघि आउने पछि आउने रेडियोमा फोन गर्ने कार्यक्रम गर्ने सुन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्दै मलाई चिन्ने नचिन्नेलाई भन्दै चाहिँ सूचना सन्देश
0: नमस्कार। उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, हामी लामेश्वरादेखि चाहिँ हामीलाई सम्झनु भएको थियो भने मिठो सल्लाह सुझावको साथमा छुटिसक्नु भएको छ। सकेसम्म त अब हुन्छ नि आफूलाई ओत लाग्ने ठाउँमा चाहिँ ओत लाग्यो, काम गर्न नपरेको भए चाहिँ अब यो समयमा बिना काम बाहिर चाहिँ ननिस्किएको नै राम्रो भन्ने खालको सल्लाह सुझावबाट उहाँले सुरु गर्दै गर्दै लास्टमा चाहिँ अब यदि आफू त्यो खालको ठाउँमा चाहिँ पर्नु भयो भने के गर्नुहुन्छ भन्दा फेरि उहाँले चाहिँ म पूर्व तयार भएर नै पहिल्यै चाहिँ हिँडिरहेको हुन्छु भनेर पनि उहाँले चाहिँ आफ्नो अनुभवहरू सँगसँगै आज चाहिँ अब कसरी सुरक्षित रहने भन्ने कुराहरू चाहिँ सिकाएर गइसक्नु भएको छ। अनि यसरी नै साथीहरूले पनि मनन गर्नुहुनेछ भन्दै कोही साथी हुनुहुन्छ फेरि पनि लाइनमा। हेलो, नमस्ते हजुर।
2: हेलो,
0: नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो प्रेमजीलाई। अनि कास्कीतिरको हालखबर के छ प्रेमजी, कस्तो छ अहिलेको हालखबर मौसम?
2: ठिकै छ, हिजो बेलुका त हावा हुरी पनि पर्छ,
1: अब अलिअलि मकैहरू पनि लगायो कति गऱ्यो अहिले त घाम लागेको छ ठिकै छ
0: ठिकै छ अहिले चाहिँ मौसम ठिकठाकै छ भनेर बुझ्नु पर्यो है
1: सटाङहरू पर्ने यताउति गरे
0: त्यही त अनि आज प्रेमजीले चाहिँ रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन प्रोग्राम कलिङ थायम चट्याङ पर्दा हावा हुने आउँदा के छ अनुभवहरू यहाँको सुनाइदिनु पर्यो कि
1: फलामहरूको भएको धातुहरूको आडमा चिन्ता गर्नु भएन त्यो हो अब पहिला पहिला त बुढाहरू चाहिँ के थियो भने माटाटो त्यो सटाउन सक्दैन वरिपरि घरमा चाहिँ एउटा माटाटो बुढ सार्थे तर अन्त त्यो माटाटाको त्यो पनि ग्यास चाहिएको मेरो हो नि तामा त्यो लाएर त्यो नेपाल त्यो गर्थे कि र अब अझै त त्यो आर्थिङ गर्नुपर्छ ठुलो जस्तो नगर्नु नजाने
0: सुन्छ यहाँको विचारको लागि राम्रो सकारात्मक विचार पनि थियो है अर्थिङहरू गर्ने भन्दै हुनुहुन्थ्यो अहिले भने सल्लाह सुझाव राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है ल साथीभाइ सम्झनुहोस् अनि हामी छुट्टिन्छौ प्रेमजी नमस्कार उहाँ हुनुहुन्थ्यो प्रेमजी हामीलाई कास्कीदेखि सम्झनु भएको थियो र साथीहरूले आफ्नो अनुभव सँगसँगै विचारहरू चाहिँ राखिरहनु भएको छ पहिलाको समयमा यस्तो गर्थ्यौँ उस्तो गर्थ्यौँ सँगसँगै अब अर्थिङहरू गर्ने भनेर पनि हाम्रो प्रेमजीले आफ्नो अनुभव राखिसक्नु भएको छ भने अब मुख्यत अब यस्तो मौसममा चाहिँ सुरक्षित कसरी रहने भन्ने बारेमा चाहिँ हामी आजका एकदमै उपयोगी जानकारी सँगसँगै प्रोग्राममा जोडिरहेका छौँ भने 0564142000 बाचा भएर चाहिँ आउन सक्नुहुन्छ टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ भने भन्दै थिए फेरि पनि कोही साथी लाइनमा हुनुहुन्छ पहिला साथीलाई सहभागी गरौँ अनि त्यसपछि एउटा मिठो गीतको साथमा विश्राममा जानुपर्ने बेला पनि हुँदैछ है पहिला साथीलाई सहभागी गराइहाल्छु हेलो नमस्ते हजुर हेलो हेलो नमस्ते हजुर कहाँदेखि कसको आवाज किन होला नसुनेको हेलो नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई अनि रिताजी के गर्दै हुनुहुन्छ अहिलेको समय घाम ताप्दै कार्यक्रम सुन्दै हुनुहुन्छ अनि काउडाँडातिर गर्मी छैन अनि गर्मीमा पनि घाम ताप्नु भएको छ ल धेरै अब गर्मीमा पनि घाम ताप्यो भने त फेरि बिरामी भइन्छ अरे नि त हो त नि है अनि खाना खानु भयो त
2: खाना खाएर कार्यक्रम सुन्दै बसेको
0: अनि रेडियो प्रोग्राम सुनिरहँदा आज हामी के कसो गर्छौ भनेर हाम्रो रिताजीलाई थाहा छ कि छैन आजको टपिक थाहा छ है अनि त्यसो भए हाम्रो रिताजीलाई चाहिँ पछिल्लो समयको मौसमहरू के कस्तो लागिरहेको छ अनि हावाहुरी चट्याङमा चाहिँ सँग चाहिँ जोडिएको तपाईँको अनुभवहरू के छ सुनाइदिनुहोस् न त आजको टपिकमा तपाईँको विचार के छ भनेको के तपाईँको लागि चाहिँ अब पछिल्लो समयको मौसम के कस्तो लागिरहेको छ अनि
2: हावाहुरी
0: हजुर चट्याङ पर्दा चाहिँ तपाईँको अनुभव के कस्तो छ सल्लाह सुझाव फेरि भनिदिनु पर्यो हेलो रिताजी र म चाहिँ अब ठिकै छ उहाँले चाहिँ हाम्रो कुराकानी चाहिँ अब टपिक पनि थाहा छ भन्नुभएको थियो तर कुराकानीको साथमा जोडिन चाहिँ उहाँलाई बुझ्न गाह्रो परेको हो जस्तो लाग्यो है अब केही छिनमा हामी उहाँलाई पनि सहभागी गराउँछौँ 0564142000 बाटो भएर जोडिँदै गर्नुहोला अहिलेको लागि भने पछिल्लो समयको एकदेव लिम्बूको रिलिज भएको नयाँ गीत छ दुई हप्ता चाहिँ भएको छ चमेली टाइटलमा रहेको गीत सँगसँगै विश्राम प्रसाद पुनः भेट हुन्छौँ हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी।
0: This is Radio Dhor Barahi 103.8 MHz.

0: जमजम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा दूर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
6: नमस्कार हल्दर साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
7: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ।
6: अच्छा क्यानम, मेरो बुढीको पित्त थालीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब, केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
7: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
8: चरक मेमोरियल हस्पिटल नागठुङ्गा पोखरामा भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
9: साथै ओपिडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म, यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूकुहरूलाई रिफरल चाहिँदैन।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागठुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
10: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
11: शिक्षा बस्तीको IUM मा MBBS अध्ययनको सफलता तथा सार्थक सुवेदीको IUE इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
10: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा CSIT मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। BBA, BHM लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
11: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
10: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
12: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर JCA स्कुलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै, फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-463-32-582।

0: फेसबुक JCA स्कूल पोखरा।
1: मम्मी भोक लाग्यो, खाजा खाऊ न?
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
1: हस् मम्मी।
3: मैले सुने छोरी, ल जाम हिँडा।
2: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
4: बीजी मोमो हाउस दुलीगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो?
6: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
7: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ।
8: बेसरी टाउको दुख्नु, आँखा तिरमिरा र धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
7: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
9: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
0: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, सहभागिता जनाउन सक्नुहुन्छ 0635 4142 00 बाचो भएर कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। हेलो
1: हेलो रिजु, नमस्ते।
0: नमस्ते, कार्यक्रममा फेरि पनि स्वागत छ है हाम्रो रिताजीलाई। अनि अहिले चाहिँ हामी बोलेको बुझ्नु भएको छ कि छैन? कुराकानी गर्न सकिन्छ त अब रिताजी र मैले
1: सकिन्छ।
0: अघि चाहिँ हामी भन्दै थियौँ हाम्रो रिताजीलाई आजको टपिक थाहा छ कि छैन भनेर सोध्दै थिए कि म आजको टपिक भनेको पछिल्लो समयको मौसम छ नि, बिहान घाम लाग्छ, बेलुकी पख साँझ पख भएपछि गडेङ गुडुङ हावा हुरी आउँछ नि। अनि हो यस्तो मौसमहरू अहिलेको चाहिँ अब सबै खालको मौसम हामी चाहिँ एकै दिनमा देख्न सकिन्छ भने यस्तो खालको मौसम कस्तो लागिरहेको छ होइन? अनि हावाहुरी चट्याङसँग जोडिएको तपाईँको अनुभव के कस्तो छ? यो बेलामा चाहिँ हामीले के गर्ने भनेको हो कि अघि?
1: ए घरभित्रै बस्नुभयो ओडेर।
0: ओहो, कस्तो रमाइलो है, घरभित्रै सिरक ओडेर। अनि सिरक ओडेर बसिरहँदा चाहिँ मोबाइल हेर्ने कि नहेर्ने त नि?
1: मोबाइलमा हेर्ने तपाईँ बाहिरमा निस्किने, आफू सुरक्षित हुनु पर्यो दिदी। अनि
0: आफू सुरक्षित हुनु पर्यो है। अनि सँगसँगै मौसम सम्बन्धी जानकारीहरू चाहिँ लिने कि नलिने त नि? पहिले बिहान यस्तो राम्रो मौसमको बेला लिने कि बेलुका गडेङ गडुङ गरेको बेलामा चाहिँ मौसम सम्बन्धी जानकारी लिने होला?
1: मौसम लिने नलिएर हुन्छ
0: त्यही त, नलिएर हुन्छ। अनि कस्तो बेलामा लिने त नि मौसम सम्बन्धी जानकारी?
1: कस्तो गइनु पर्यो कि पर्यो होइन,
0: पूर्व तयारीहरू चाहिँ विशेष गर्नु पर्यो है यो समयमा। हाम्रो रिताजीले पनि एकदमै आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला। यो बाइक अझै अरू छ भन्नु मन लागेको कुरा?
1: घरभित्रै बस्नु होला, बाहिरमा निस्कनु होला, कतै गर्दा दिनु होला, त्यति नै हो दिजु।
0: ल अहिलेको लागि भने लर बर लौ घुमाएरले, यो चर्को घामले आँखै खाएर भन्ने गीत छ कि, कसलाई सुनाउन चाहनुहुन्छ? थ्याङ्क यू सो मच
1: मेरो भक्तहरूलाई।
0: ओके बाई बाई। उहाँ हुनुहुन्थ्यो रिता आचार्यजी, हामीलाई काउडाँडादेखि हामीसँग जोडिनु भएको थियो। अघि पनि कुराकानी गर्दै थियौँ तर उहाँले चाहिँ अब बुझ्न गाह्रो भएको कारणले गर्दा चाहिँ हामी छुट्टिनु परेको थियो है। फेरि पुनः सहभागी जनाउँदै आफ्नो अमूल्य समय चाहिँ हामीलाई दिनुभएको छ, आफ्नो अमूल्य विचारहरू पनि राखेर गइसक्नु भएको छ। फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर।
2: हजुर दर्शन, नमस्ते। नमस्ते हजुर।
0: दर्शन झोले हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो। अनि के छ पछिल्लो समयको पिरुङतिरको हाल खबर?
2: हजुर, पछिल्लो समयको पिरुङतिरको हाल खबर भन्नु पर्दा ठिकै छ। अहिले बिहान पनि घाम लागिरहेको छ कि, अब बेलुका बेलुका भएपछि गड्याङ गुडाङ झड्याङ झुडुङ
0: हो। अनि यो झड्याङ झुडुङ गड्याङ गुडुङ होइन, घाम लाग्ने, पानी पर्ने, गर्मी हुने, यो सबै खालको मौसम भन्दै आजको टपिक चाहिँ थाहा छ कि छैन त?
2: हल्का फुल्का छ,
0: हल्का फुल्का छ भनिराख्दा चाहिँ अहिलेको पछिल्लो समय चाहिँ कस्तो छ भन्दा, सबै बाह्र महिनाको ऋतुहरू चाहिँ हुन्छ नि, छवटा ऋतुहरू चाहिँ हामी एकै दिनमा देख्न सक्छौँ कि। अनि अब अहिलेको
2: अब बिहान भयो मङ्सिरको सब जस्तो समय हुन्छ, कुहिरो लाग्ने, अब कुहिरो लाग्ने, दिउँसो भयो घाम पर्ने, अब अरू देख अर्को जस्तो भयो, अब बेलुका भयो, अब बैठक जस्तो हाउडेङ गर्ने, त्यस्तो भइरहेको छ है।
0: अनि यो फरक खालको मौसम भइरहँदा अहिलेको मौसम तपाईँलाई कस्तो लागिरहेको छ होइन? त्यसमा पनि मुख्य त अब बेलुकी पखको हावाहुरी चट्याङ चाहिँ युनिहरूसँग जोडिएको तपाईँको अनुभव के कस्तो छ? अनि कसरी चाहिँ हामी सुरक्षित रहन सकिन्छ? अब थोरै कुराहरू राखिदिनु पर्यो है।
2: हजुर, यो अवस्थामा चाहिँ के भन्छ अरे, कस्तो छ भन्नाले, यो अवस्थामा चाहिँ अब आफ्नै पानी पर्ने, हावाहुरी आउने त आफ्नो समय नै हो, जनाउनु भने त आफ्नो समय नै हो अहिलेको अवस्थामा है।
0: हजुर,
2: आफ्नो समय नै हो, तर अब यसमा यसबाट बस्नु चाहिँ धेरै उपाय अपनाउनु पर्छ। हामी कसो अब मौसमसँग हामी जानकारी लिने अब बाटोघाटो अब यात्रा ताराको यात्रा बाटोघाटोमा यो समाचारहरू ओजारहरू सुनेर समाचारहरू सुनेर हिँड्नु पर्ने हुन्छ है अनि समाचारहरू सुन्ने न्युजहरू हेर्ने अनि न्युज भन्नाले नि अनि यसो मौसमहरू सम्बन्ध जानकारीहरू अब हुन्छ नि त्यस्तो त्यस्तो अब गर्नुपर्छ अनि हाम्रो हामी चाहिँ धनतेरम हाउरीबाट पनि बस्नु पर्यो अब घरभित्र पानी परेको अवस्थामा हाउरी चलेको अवस्थामा धनजुलुङ भनेको अवस्थामा पनि हामी आफै सुरक्षित भएर बस्ने अब बेलुकाको समयमा हो नि त धनजुलुङ कतै सुटिङ पर्ने त त्यस्तै तिन चार बजीदेखि सुरु हुनु नि त त्यसले गर्दा हामी आफ्नो बिहानमा जति गर्नुपर्ने पर्छ बिहानमा राम्रो समय हुँदाखेरि काम गर्ने अनि बेलुका भएपछि घर सबै घर परिवारमा अब सुरक्षित भएर बस्ने काठमाडौँ बस्ने हामी विद्युतीय उपकरणहरू सबै आफ्नो बन्द गर्नुपर्छ अब त्यस्तो तारहरू अब ग्यास सिलिन्डरहरू पनि बाटो पनि हामी टाढा हुनुपर्छ अनि सबै कुरो अब गरम गरेर सबै आफै सुरक्षित भएर बस्ने यो फलाम सम्बन्धीको वस्तुहरूबाट पनि यो टाढा हुने अनि टाढा राख्ने आफै सुरक्षित भएर बस्ने सकेसम्म चाहिँ नि हाम्रो उपाय त्यस्तो हो के अरे अपनाउनु पर्ने हजुर आफ्नो आफू सबभन्दा सचेत हुनु आफ्नो पनि अरूलाई पनि अब होइन मैले मात्रै सुनेको छु म जानेछु कि पढ्दै पर्छ पढ्छ नि पढौँ अहिलेको अवस्था छैन अब अरूलाई पनि बुढाबुढी बालबच्चाहरूलाई केटाकेटीलाई चाहिँ नि यसो मानिस छ भने पहिल्यै सूचना दिने पानी पर्न लाग्छ भने अरूलाई पनि जानकारी दिने समुदाय नसुनेहरूलाई काम नसुनेलाई त्यस्तो जानकारीलाई यसो गर्नुपर्छ भनेर अलिकति पर्छ है यतिखेर हेर्नुहुन्न भनेर सन्देश दिने जनचेतनाहरू सुनाउने यस भन्नु भएको छ भनेर सुनाउने जस्तो लाग्छ कि अहिले मेरो विचारमा चाहिँ कि अझै अरू
0: सुन्दै गर्छौ त्यसको लागि प्रोग्राम अन्तिमसम्म साथीहरूले सुनेर साथ दिनुहुनेछ भन्दै अहिलेको लागि भने यो मिठो विचार सँगसँगै एउटा मिठो गीत राख्दैछौ को कसलाई सुनाउन चाहनुहुन्छ खगीमा थापाजी पिरुङदेखि हामीलाई सम्झनु भएको थियो मिठो विचार राखेर गइसक्नु भएको छ आफू पनि मुख्य त सचेत हुनु पर्यो अनि साथीहरूलाई पनि सचेत गराउनु हाम्रो एउटा कर्तव्य पनि हो होइन अब जो चाहिँ अब सूचनाको पहुँचबाट अब टाढा हुनुहुन्छ हामी त पूर्व जानकार भएर बस्यौँ अनि अबको जो चाहिँ सूचनाबाट चाहिँ अब टाढा हुनुहुन्छ उहाँलाई पनि जानकार गराउनु पर्छ है भन्ने खालको सकारात्मक विचारहरू पनि उहाँले चाहिँ जोड्दै हुनुहुन्थ्यो भने अहिलेको लागि मिठो गीत रहेको छ अघिबाट सुनाउँछु भनेको है पालो चाहिँ बल्ल बल्ल परेको छ त्यसपछि हामी मिठो गीत सँगसँगै विश्राम पश्चात बल्ल साथीलाई चाहिँ सहभागी गराउँछौँ रेडियो प्रोग्राम सुन्दै गर्नुहोला लरबर जिन्दगीको लरबर भन्ने हो कि जीवनमा सुख दुःख उही दिनमा चाहिँ अब घाम पानी बादल भने जस्तै नै दिनको चाहिँ सुख शैल होइन अब सबै लरबर बनाउँछ अरे जिन्दगीमा चाहिँ घुमाउँछ अरे भन्ने खालको सुशान्त घिमिरेको आवाजमा सजिएको यो गीत पश्चात विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ हामी सँगै रहनुहोला।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560062।
3: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463161209 र 98041421718। आजै सम्पर्क गर्नुहोस्।
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 98562-32475 र 98011-32475।
7: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देख्नुहुन्न त?
8: हेर्नु कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। केको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 98560-66136 र 98151-66136।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट

0: गरेर बार अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँचमा आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बनकेवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
1: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
3: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
4: This is Radio Dwarbarahi, 103.8 MHz.
5: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र कोही सहभागी साथी हुनुहुन्छ लाइनमा, ढिला नगरी स्वागत गरिहाल्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते हजुर।
6: हेलो
5: दर्शन, नमस्कार। कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो लजरसी लाई।
6: थ्याङ्क यू।
5: अनि के गर्दै हुनुहुन्छ अहिलेको समय लजरसी?
6: बसेको छैन छु अहिले।
5: अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
6: सुनिराखेकै छु।
5: ल, सुन्दै पनि हुनुहुन्छ। अब भने हामी समयको अन्ततर्फ पनि छौँ, सो आज भने हामी टपिकतर्फ नै लागिहाल्छौँ, जहाँ चाहिँ आजको टपिकमा हाम्रो लजरसजीको विचार चाहिँ के छ, पछिल्लो समयको मौसमी अवस्थाको बारेमा चाहिँ के भन्नु मन लागेको छ, अनुभव सुनाइदिनुहोस्
6: है। यो इलेक्ट्रिक सम्बन्धी जानकारी भएको हुनाले म सबै कुरा भन्छु है।
5: हुन्छ।
6: यो मौसमी भनेको प्राकृतिक चिज हो। गर्मी आउँछ, फेरि गर्मीलाई शीतल बनाउनको लागि झरी पर्नुपर्छ, साथसाथै चट्टेमा प्राकृतिक चिज हो होइन। अब योबाट बस्ने उपायहरू भनेको चाहिँ नि, पहिला नम्बरमा मानिसहरू हामी आफै सचेत हुनु पर्यो। सबै साथीहरूले भन्नुभएको छ रुखको फेर्मीमा बस्नुहुन्न होइन। अब म भन्छु हो, बस्नुहुन्न, खाली मैदानमा बस्नुपर्छ। अनि चट्ट्याङ पर्दाखेरि हजुरको बिजुलीको पोल मुनि अनि तार मुनि यस्तो बस्नु हुँदैन। त्यो बिजुली इलेक्ट्रिकमा बढी हान्छ क्या चट्ट्याङले। 11,000 भोल्ट बिजुलीको छ भने 40,000 भोल्ट आउँछ चट्ट्याङ, एकदम खतरनाक हो यो। अनि घरभित्र बस्ने अनि घरमा भएको कुराहरू पनि, जस्तो इलेक्ट्रिकको टिभी भयो, वासिङ मेसिन, आजकल त सबै कुरा इलेक्ट्रिक चलाउनु हुन्छ नि त, प्रयोग गर्नुहुन्छ नि, माइक्रोओभन भयो, मोबाइल भयो, हरेक चिज, यो तार पनि छुटाउनु पर्यो, सर्ट बनाइदिन्छ घरै भएको कारणले गर्दाखेरि। अब त्योबाट सुरक्षित हुनको लागि पनि हामीले के गर्नुपर्छ भने, घरमा अर्थिङ निकाल्नु पर्यो क्या। अनि नेपालमा धेरै मानिसहरूको घरमा अर्थिङ छैन क्या, ग्रहण गरिएको छैन। अर्थिङ ग्रहण गर्यो भने के हुन्छ भने, त्यो चट्ट्याङ आइसक्यो भने पनि घरमा क्षति हुन दिँदैन, पनि अर्थिङले जमिनमा मिलाएर गाडिदिन्छ कि। अब नयाँ घर कब्जाले पनि बनाउँदै हुनुहुन्छ, उहाँहरूले अर्थिङ राख्नु होला भन्ने म अनुरोध गर्दछु। र यो प्राकृतिक मौसमबाट पनि सबैजनाहरू सुरक्षित रहनु होला, हावाहुरी र चट्ट्याङबाट जोगिनको लागि अब सबैलाई जानकारी छ, नमस्कार
5: उहाँ हुनुहुन्थ्यो लजरस थापाजी, छोटो मिठो जानकारी सँगसँगै आफ्नो कुराहरू चाहिँ राखेर गइसक्नु भएको छ र उहाँको कुराकानी सँगसँगै पछिल्लो समयको आजको लागि टपिक भनेको चाहिँ पछिल्लो समयको मौसम चाहिँ एकदमै व्यतिथि पनि के भनेर होइन अब सबै खालको मिश्रित खालको छ भनौँ न है। अनि यसै मौसममा चाहिँ अब तपाईँलाई चाहिँ पछिल्लो समयको मौसम के कस्तो लागिरहेको छ, हावाहुरी चट्याङबाट चाहिँ जोडिएको तपाईँको अनुभव के कस्तो छ होइन, सुरक्षित रहने उपायहरू चाहिँ के हुन सक्छ भनेर राखिरहँदा धेरै साथीले आफ्नो विचार राखिदिनु भयो र अब भने समयको अन्ततर्फ पनि छौं जहाँ चाहिँ आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो भर्खरै छुटिसक्नु भएको छ बिमारदेखि लजरस थापाजी, त्यसै पिरुङदेखि आउनु भएको थियो सहभागिता जनाउनु भएको थियो खगीमाया थापाजीले भने, त्यस्तै गरी कावडारादेखि हुनुहुन्थ्यो रिता आचार्यजी, अनि त्यस्तै गरी कास्कीदेखि प्रेमजी आउनु भएको थियो भने जित बहादुर थापाजी हुनुहुन्थ्यो लामेश्वरादेखि, र सबै साथीले आफ्नो विचार राखिदिनु भयो, थ्याङ्क यू सो मच। र अन्तत आजको विजय साथी भने हामी गराउँदैछौँ भर्खरै छुटिने साथी लजरस थापाजी हुनुहुन्छ भीमादेखि, किनकि उहाँले चाहिँ एकदमै फ्याक्ट सँगसँगै हुन्छ नि आफ्नो विचारहरू चाहिँ विस्तृत रूपमा चाहिँ राखिदिनु भएको थियो छोटो मिठो कुराकानीको साथमा, र उहाँलाई धेरै धेरै बधाई भन्दै अन्तत अब कार्यक्रमको अन्ततिर आइपुग्दा चाहिँ अब प्रकृतिको शक्ति पक्कै पनि सुन्दर चाहिँ हुन्छ, जहाँ अघि भर्खर हाम्रो लजरसीले अब मौसमी कुराहरू चाहिँ अब आफै पनि प्राकृतिक कुरा चाहिँ हो भन्दै हुनुहुन्थ्यो, र शक्तिशाली पनि हुन्छ भन्ने कुरा त सम्झाउन हाम्रो साथीहरूलाई जरुरी पनि छैन है। त्यसैले मौसमको आनन्द लिँदै गर्दा चाहिँ अब सुरक्षा र सतर्कतालाई चाहिँ अब कहिले व्यवस्था चाहिँ हामीले गर्नु हुँदैन। आजको लागि चाहिँ अब म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा रहन्छु भने, सुरक्षित रहनुहोस्, सचेत रहनुहोस्, पूर्व जानकारी रहनुहोस्, अनि मौसमी विपदबाट चाहिँ एकदमै बचिएर राख्नुहोला भन्दै जाँदा जाँदै एक दिन उज्यालो छाउला टाइटलमा रहेको गोविन्द माधुर आचार्यको आवाजमा सजिएको यो सकारात्मक एकदमै पोजिटिभ भाइस दिने सुमधुर गीत पनि रहेको छ, यो गीत सँगसँगै छुट्टिन्छौ। नमस्कार, शुभ दिन, बाई बाई।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना।
2: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
1: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
2: सृजना बोर्डिङ स्कूल शान्तिमार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्चै के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811435।
0: This is Radio Dhorbarahi 103.8 MHz.
7: Studio Planchet. अहिले मध्याह्नको 12 बज्यो।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाहले आज विभिन्न देशका राजदूत र मिशन प्रमुखसँग छलफल गर्दै संसद बैठक बस्ने विभिन्न विधेयकमा छलफल गर्ने कार्यसूची।
0: सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको कालापानी बासी आन्दोलित। कपिल वस्तुमा बस दुर्घटना हुँदा 38 जना घाइते।
1: आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना। सतर्कता अपनाउन मौसम विभागको आग्रह।
0: सहमतिको चर्चाका बीच दक्षिणी इरानमा अमेरिकी आक्रमण। इरानी युरेनियम नष्ट गर्न चाहेको राष्ट्रपति ट्रम्पको दावी।
1: र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज बेंगलुरू र गुजरात भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल स्थित युरोपेली संघ ईयूमा आबद्ध देशका गैरावासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा केही बेरपछि ईयू अन्तर्गत 22 देश तथा दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यस्तै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बताइएको छ। यसअघि गत चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठक बसिरहेको छ। बिहान 11 बजेदेखि जारी बैठकको आकस्मिक समयमा सांसदहरूले विभिन्न जिल्लामा हावाहुरीले पारेको प्रभावका बारे सरकारको ध्यान आकर्षण गराइरहेका छन्। आज बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्री खड़गराज पौडेलले पर्यटन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा संचालन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ।
1: सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको कालापानी बासी आन्दोलित बनेका छन्। उनीहरूले हिजो दिउँसोदेखि नै बीपी राजमार्ग अवरूद्ध पारेका छन्। डिभिजन वन कार्यालयको टोली हिजो दिउँसो बर्दीवास तीनको कालापानीमा बस्ती खाली गर्ने सूचना टास्न गएको थियो। त्यही बेला स्थानीयले उनीहरूलाई घेरा हालेर अवरोध गरेका थिए। राति वन कार्यालयको एउटा गाड़ीमा आगजनी समेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले पनि राजमार्गमा यातायात अवरूद्ध छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, डीएसपी एसपी श्याम कुमार सारू मगर, इलाका प्रहरी कार्यालय बर्दीवासका डीएसपी गुरू प्रसाद तिमल सिन्हाल सहितको टोली अहिले पनि घटनास्थलमा रहेको र सम्वाद भइरहेको उहाँले बताउनुभयो।
0: कपिल वस्तुको महाराजगंजमा यात्रुवाहक बस दुर्घटना हुँदा 38 जना घाइते भएका छन्। महाराजगंज नगरपालिका 4 बरैपुर स्थित तौली हवा बहादुरगंज हुलाकी सड़क खण्डमा काठमाण्डुबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001/1266 नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा यात्रा सवार 56 जना मध्ये 38 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर छ। घाइतेहरूको भैरहवा सिटी अस्पताल र लुम्बिनी सिटी अस्पताल बुटुवलमा उपचार भइरहेको छ।
1: आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म तीव्र गतिमा हावाहुरी चल्ने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज सूचना जारी गर्दै तीव्र हावाहुरी चल्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ। कोशी प्रदेशका झापा र मोरङ सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने छ। यस्तै मध्य प्रदेशको बारा पर्सा सर्लाही र धनुषा सहित आसपासका जिल्ला बागमती प्रदेशका मकवानपुर र चितवन सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। गण्डकी प्रदेशको नवलपुर र तनहुँ सहित आसपासका जिल्ला र लुम्बिनी प्रदेशको रूपन्देही सहित आसपासका जिल्लामा हावाहुरी चल्नेछ। पश्चिम तराईमा आज पनि तातो हावाको प्रभाव कायमै रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा तातो लहर जारी रहेको महाशाखाले जनाएको हो। आज बिहानै 33 डिग्रीको हाराहारीमा तापक्रम रहेको यी भूभागमा आज अधिकतम तापक्रम 41 डिग्री भन्दा माथि पुग्ने अनुमान छ। पश्चिम नेपालको बाँके बर्दिया र कैलाली लगायतका जिल्लामा अत्याधिक गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढ़ेपछि भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको छ। गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेसँगै हिट स्ट्रोकको जोखिम बढ़ेपछि पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालका अनुसार पछिल्ला केही दिन यता भेरी अस्पतालमा गर्मीजन्य रोगका बिरामी बढ़दै गएको छ। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, ज्वरो आउने लगायतका समस्या भएका बिरामीको संख्या निरन्तर बढ़िरहेको उहाँले बताउनु भएको छ।
0: रौतहटमा हिजो साँझ आएको हुरीले घर भत्किँदा थिचिएर एक महिलाको मृत्यु भएको छ। वृन्दावन नगरपालिका सात धमौरा टोलका 35 वर्षीय फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहित कुमार शर्मा बढ़ाईले जानकारी दिनुभयो। उहाँका अनुसार गम्भीर घाइते फूलकुमारीको उपचारका क्रममा राति रौतहटको गरूडा स्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको हो। हुरीले राएको घरको टायलको छानो र बाँसको बार भएको एक तले कच्ची घर पनि भत्किएको थियो।
1: काठमाडौँको खिच्चा पोखरीबाट ठूलो परिमाणमा विद्युतीय चुरोट भेप सहित एकजना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भेप सहित ललितपुरको महालक्ष्मी नगरपालिका आठका 32 वर्षीय नवीन खड्कालाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपेक्षक रामेश्वर कार्कीका अनुसार आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको स्माइल योर च्वाइस पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमाण्डु ट्रेडर्स प्रालीको गोदाममा खानतालासी गरिएको थियो। त्यसक्रममा विभिन्न कम्पनीका करिब 6 करोड़ मूल्य बराबरका 28,500 बिल बिजक नभएका अवैध भेप बरामद गरिएको हो। पक्राउ परेका खड्का पसलका संचालक हुन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज जेठ महिनाको शुक्ल पक्ष दशमी तिथि गंगा दशहरा पर्व मनाइदिछ। पौराणिक मान्यता अनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ। तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलावको पूजा अर्चनाका साथ भगवान शिवलाई जल अभिषेक गरिन्छ। यस दिनको दान तथा उपवासको विशेष महत्व छ। 10 प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो। कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुने विश्वास गरिन्छ। आज रसुवा जिल्लाको गोसाईको नमा श्रद्धालुहरूको भीड़ लाग्ने गर्छ। जेठ तीन गतेदेखि नै गोसाईको नमा मेला शुरू भएको थियो। यस्तै सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बजाङ, डोटी र अछामको संगम स्थल खप्तर डासु निकुञ्जमा पनि गंगा दशहराको धार्मिक आस्था एवं सांस्कृतिक उल्लासले भरिएको छ। बच्चादेखि वृद्धसम्मका भक्तजन त्रिवेणी धाम पुगेर स्नान, पूजा आजा र धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमणहरू गरेको जनाएको छ। ती आक्रमण इरानी क्षेपास्त्र केन्द्रहरू तथा समुद्री सुरुङ राख्ने प्रयास गरिरहेका ढुंगाहरूलाई लक्षित गरी गरिएको बताइएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले जारी गरेको विज्ञप्तिमा ती आक्रमण आत्मरक्षाका लागि गरिएको तथा इरानी सेनाबाट उत्पन्न खतराबाट आफ्ना सैनिकहरूको सुरक्षा गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ। केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अमेरिकी सेना जारी युद्ध विरामका बीच संयमता अपनाउँदै आफ्ना सैनिकको रक्षा गर्न निरन्तर सक्रिय रहेको बताउनु भएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बर्काईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको बताए पनि द्वन्द अन्त्य गर्ने कुनै पनि सम्झौता तत्काल हुने अवस्थामा नरहेको बताएकै बेला अमेरिकाले नयाँ आक्रमण गरिएको सार्वजनिक गरेको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेको युरेनियम नष्ट गर्न चाहेको बताउनु भएको छ। यसअघि ट्रम्पले इरानमा रहेको युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आउनुभएको थियो। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म मार्फत सोशल ट्रुथमा लेख्नु भएको छ, युरेनियम तुरन्तै अमेरिकालाई सुम्पिनुपर्छ ताकि त्यसलाई त्यहाँ लगेर नष्ट गर्न सकियोस्। अझ राम्रो त के हुन्छ भने इरानसँग मिलेर यसलाई त्यस्तो स्थानमा नष्ट गरियोस् जहाँ एटोमिक इनर्जी कमिशन वा कुनै त्यस्तो संस्था उक्त घटनाको साक्षी बस्न सकोस्। केही दिन अघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानको समृद्ध युरेनियम भण्डार नहटाइदासम्म युद्ध समाप्त भएको मान्न नसकिने बताउनु भएको थियो।
1: अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपाले नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता समेत रहेका सदस्य छुम्मी लामालाई फिर्ता बोलाएको छ। क्यानको विधान अनुसार 2080 चैतमा सदस्य मनोनित गरी पठाएकोमा राखेपाले हिजो पत्र पठाउँदै लामालाई फिर्ता बोलाएको हो। नेपाल क्रिकेट संघको विधान 2055 परिषद 2 दफा 3 उपदफा 4 राखेपाबाट संघको पदेन सदस्यमा मनोनयन गर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार लामालाई 2 वर्ष अघि क्यानको सदस्य मनोनित गरिएको थियो। राखेपाबाट मनोनित भएका लामालाई आफू निकट हुँदा सचिव पारस खड्काले प्रवक्ताको जिम्मेवारी समेत सुम्पिएका थिए।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत आज पहिलो क्वालिफायरको खेल हुँदैछ। पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स बीच धर्मशाला क्रिकेट मैदानमा राति 7:45 प्रतिस्पर्धा हुन लागेको हो। पहिलो क्वालिफायरमा विजयी हुने टोली सिधै फाइनल पुग्नेछ। बेंगलुरू समूह चरणका 14 मध्ये 9 खेलमा जीत निकाल्दै 18 अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। समान खेलमा समान अंक जोडेको गुजरात रन रेटका आधारमा दोस्रो स्थानमा समेटिँदै पहिलो क्वालिफायरमा भिड्न लागेको हो। आईपीएलमा भोलि हुने एलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद आमने सामने हुँदैछन्। एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल खेल्ने मौका पाउनेछ। एलिमिनेटरमा पराजित हुने टीम भने प्रतियोगिताबाट बाहिरिनेछ। आईपीएलको उपाधि भिडन्त भने आइतबार हुँदैछ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाहले आज विभिन्न देशका राजदूत र मिशन प्रमुखसँग छलफल गर्दै प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकमा छलफल गर्ने कार्यसूची।
0: सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको कालापानीवासी आन्दोलित। कपिल वस्तुमा बस दुर्घटना हुँदा 38 जना घाइते।
1: आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना। सतर्कता अपनाउन मौसम विभागको आग्रह।
0: सहमतिको चर्चाका बीच दक्षिणी इरानमा अमेरिकी आक्रमण। इरानी युरेनियम नष्ट गर्न चाहेको राष्ट्रपति ट्रम्पको दावी।
1: र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज बेंगलुरू र गुजरात भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
6: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
7: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा
8: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछ।
7: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती
6: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
9: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको।
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9871169.
13: आदरणीय श्रोतावृन्द, हाम्रो प्राविधिक कारणवश हामी हाम्रो प्रसारणलाई केही समयका लागि स्थगित गर्न गइरहेका छौं। केही समय हामीलाई प्रतीक्षा गर्नुहोला। धन्यवाद।

0: परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
2: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
3: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231, 98462014726।
4: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: हे गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
6: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
7: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
4: दीक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
3: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
4: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
3: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
5: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको सय सिख धरोहर जेसीए स्कूलमा सय सिख सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
6: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69246।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौं।
8: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा
9: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रण गर्दछौ।
8: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गति बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
10: सभापति
7: आयोजक शिव पांचायन मंदिर संरक्षण समिति।
10: आहा कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
13: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार, मोबाइल 98166 95301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
12: धोरबाराही हाइलाइट्सको साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304।
16: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरबाराही हाइलाइट्समा श्रेया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई प्रश्नोत्तर कार्यक्रममा उपस्थित गराउने प्रतिबद्धता जनाएको छ। विपक्षी दलहरूले संसद नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुनुपर्ने अडान दिएपछि रासोपा प्रमुख सचेतक कविन्द्र भुल्लाकोटीले छिट्टै संसदमा ल्याउने पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संसद नियमावलीमा संसद सञ्चालन रहेको अवस्थामा पहिलो सत्ता प्रधानमन्त्री र संसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था रहेको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघमा आबद्ध देशका गैरावासीय राजदूत तथा मिशन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेटघाट गर्नुभएको छ। उहाँले सरकार बजेट निर्माणमा जुटिरहेका बेला प्रमुख दात्री राष्ट्रका प्रतिनिधिहरूसँग सामूहिक रूपमा भेट्नु भएको हो। भेटका क्रममा नेपालमा नयाँ सरकार आएपछिको विकसित घटना, नयाँ बजेट र युरोपमा नेपालमाथिको हवाई प्रतिबद्ध आदि विषयमा कुरा भएको बताएको छ। बालेन्द्रले यसअघि अमेरिका, ईयू र भारतबाट आएका कूटनीतिज्ञहरूलाई एक्लै भेट्न अस्वीकार गर्दै आउनु भएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि पूर्व न्यायाधीशको नेतृत्वमा शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आयोग गठनको माग गर्नुभएको हो। उहाँले सत्ता वरिपरिको बहसमै मात्रै संविधान संशोधनको विषय मान्य नहुने बताउँदै विज्ञसहित सम्मिलित पूर्व प्रधान न्यायाधीश नेतृत्वको शक्तिशाली आयोग गठन गरी राष्ट्रिय संवादका लागि गोलमेज सम्मेलन गर्नु अति आवश्यक भइसकेको जिकिर गर्नुभएको हो। नेता केसीले संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्र सीमित गर्न नहुने पनि उल्लेख गर्नुभएको छ। नेता केसीले संविधानलाई सबैको साझा दस्तावेज बनाउन पनि त्यसको बहसलाई राष्ट्रिय बहसको रूपमा अघि बढ़ाउने काम गर्नुपर्नेमा जोड़ दिनुभएको हो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कृष्णहरि बुढाथोकीले सताको दुई दिन विदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा रासोपाका सांसद शिक्षा र स्वास्थ्य क्षेत्रको दुई दिन सार्वजनिक विदा दिने निर्णय कुनै पनि पक्षबाट सही नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गर्नुभएको हो। शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारको सो निर्णय व्यवहारिक र सेवाग्राही मैत्री नभएको उहाँले बताउनु भएको छ। सांसद बुढाथोकीले सार्वजनिक विद्यालयहरूमा गुणस्तरीय सेवा प्रदान गर्न पनि सरकारले उचित पहल गर्नुपर्ने बताउनु भएको हो। उहाँले सार्वजनिक विद्यालयको समायोजनमा तीव्रता दिन पनि सरकारलाई सचेत गराउनु भएको छ। श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रममा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ। पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमेल सेनाले पार्टी मार्फतको समितिलाई यसको निर्देशन दिनुभएको हो। पत्रमा अध्यक्ष साम्पाङलाई श्रम पिताको रूपमा व्याख्या गरिएको छ। गाउँघरमा टेलिफोन र इन्टरनेट पुर्याउन दूरसंचार कोषमा रहेको रकम खर्च गर्न सांसद महावीर पुनले आग्रह गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले नागरिकबाट उठाएको रकम खेर गइरहेको जिकिर गर्नुभएको हो। नेपाल टेलिकमले प्रयोगकर्ताबाट प्राप्त गर्ने रकमको 2% कोषमा जम्मा गर्दै आएको छ। यो ग्रामीण क्षेत्रमा दूरसंचार सेवा विस्तार गर्नका लागि खड़ा गरिएको हो। अहिले कोषको रकम खातामै थन्किएकाले त्यसको प्रयोग गर्नुपर्ने सांसद पुनको भनाइ रहेको छ। नागरिक पार्टी लिएको रकम नागरिकै लागि खर्च गर्नुपर्ने उहाँको भनाइ रहेको छ। नेपालमा लैंगिक समानता तथा महिला अधिकार प्रबन्धनका लागि लागू गरिएको लैंगिक उत्तरदायी बजेट जीआरबीलाई अझै पनि धेरै स्थानीय तहहरूले महिला लक्षित बजेटका रूपमा मात्र बुझ्ने गरेको एक अध्ययनले देखाएको छ। मंगलबार एक्सन एड अन्तर्राष्ट्रिय नेपालले साझेदार संस्था चितवन सक्रिय महिला प्रतिष्ठान र मकवानपुर महिला उत्थान समाज संघको सहकार्यमा नेपालमा लैंगिक समानता तथा महिला अधिकार प्रबन्धनका लागि लैंगिक उत्तरदायी बजेट विनियोजन र खर्चको विश्लेषण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। हिमाल डेभलपमेन्ट एण्ड रिसर्च प्रणालीले सन् 2023 देखि 2025 सम्मका 3 आर्थिक वर्षको बजेट विनियोजन खर्चको प्रवृत्ति तथा लैंगिक उत्तरदायी बजेट अभ्यासको अवस्थाबारे अध्ययन गरेको थियो। अध्ययनमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँगै माडी नगरपालिका मनोहरी गाउँपालिका र सनकपुर नगरपालिकालाई समेटिएको छ। प्रतिवेदनमा महिला मैत्री तथा महिला लक्षित बजेट विनियोजन खर्चको प्रभावकारिता महिला तथा सीमान्तकृत समुदायसम्मको पहुँच र नीति कार्यान्वयनका चुनौतीहरूको विश्लेषण गरिएको छ। साथै स्थानीय तहमा लैंगिक उत्तरदायी बजेट अभ्यासको वर्तमान अवस्था समेत समेटिएको छ। अध्ययन अनुसार संघीय संरचना अनुसार लैंगिक उत्तरदायी बजेट सम्बन्धी निर्देशिकाहरू परिमार्जन हुन नसकेको पाइएको छ। जीआरबी कोडिङलाई सूत्र प्रणालीमा अनिवार्य नगरिएकाले अधिकांश पालिकामा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रतिवेदनले उल्लेख गरिएको छ। पर्सा जिल्ला अदालतले राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा पर्साईलाई साधारण तारिखमा छाड्न आदेश दिएको छ। न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले आज बयानपछि पर्साईलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो। आफ्नो अभियानको क्रममा पर्सा पुगेका उहाँलाई गत 4 गते वीरगंजको दियालो होटलबाट पक्राउ गरिएको थियो। पर्साईमाथि विद्युतीय कारोबार एन्ड र राज्य विरूद्धको कस्तुरमा प्रहरीले मुद्दा दर्ता गरेको थियो। राज्यका निकायहरू सेना प्रहर र प्रधानमन्त्री बालेन्द्र शाख राष्ट्रपा सभापति रवि लामिछाने लगायतको विषयमा होच्चाएर सार्वजनिक टिप्पणी गरेको उहाँमाथि आरोप रहेको छ। पर्साईले केही दिन अघि एक युट्यूब अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह रवि लामिछाने पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हर्क साम्पाङलाई एउटै समूहले अघि बढ़ाइरहेको दावी गर्नुभएको हो। साथै हिन्दू राष्ट्र र राज संस्था पुनर्स्थापनाको पक्षमा उभिए आफूले बालेन्द्र शाहको तस्विर घरमा राख्ने अभिव्यक्ति पनि दिनुभएको थियो। नेकपाका प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकी आधारमा पत्रकारमाथि जाई लाग्ने सरकारी शैलीको आलोचना गर्नुभएको छ। मंगलबार बसेको संसद बैठकमा समय दिएर बोल्दै दुलालले 24 घण्टा यता एकजना पत्रकारलाई सरकारले गर्न खोजेको धरपकड़प्रति गम्भीर आपत्ति जनाउनु भएको छ। उहाँले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सरकारले नै गरेको खेद्ने प्रयासको निन्दा गर्नुभएको हो। उहाँले प्रकाशित समाचार गलत भए नियमन गर्ने क्रम प्रेस काउन्सिलको क्षेत्राधिकारमा पर्ने स्मरण गराउँदै दुलालले राज्य शक्तिको दुरूपयोग नगर्न भन्नुभएको छ। नेपालमा विकासका समसामयिक मुद्दाहरूबारे दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभाग कृतिपुर काठमाडौँमा आइतबार र सोमबार सम्मेलन गरिएको हो। सम्मेलनमा विकासका विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धान पत्रमाथि विमर्श भएको थियो। सम्मेलनले समापन गर्दै त्रिवीको मानविकी तथा सामाजिक शास्त्र संकायका दिन प्राजा दुविनन्द ढकालले सम्मेलन विकास फलदायी भएको भन्दै अन्य विभागले पनि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन निरन्तर आयोजना गर्नुपर्नेमा जोड़ दिनुभएको हो। सम्मेलनमा प्राजा प्रेम सागर चापागाईले विश्वव्यापीकरण पर्यावरण र नेपालको अवस्थाबारे प्रस्तुतिकरण गर्दै विकासमा यो विषयलाई सँगसँगै लिएर जानुपर्ने बताउनु भएको हो। सम्मेलनको दोस्रो दिन हिजो आयोजित प्यानल छलफलमा पूर्व राजदूत तथा विभागका संस्थापक प्राजा महेन्द्र प्रसाद सिंह सिनासका कार्यकारी निर्देशक प्राजा मृगेन्द्र बहादुर कार्की र पाठक संयुक्त क्याम्पसका उपप्राध्यापक डाक्टर नीति आर्यले ग्रामीण विकासको नेपाली मोडल बनाउने सिद्धान्त प्रतिपादन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका एकजना पथ प्रदर्शक मृत अवस्थामा फेला परेका छन्। मकालु गाउँपालिका एक बालुङका 40 वर्षीय फुर्बा वाङदेल शेर्पा मकालु हिमाल आरोहण गरेर फर्किने क्रममा लडेर सम्पर्कविहीन भएका थिए। पथ प्रदर्शक शेर्पाको शव सोमबार मकालु हाई क्याम्प क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय शंख सभा प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनु भएको छ। पथ प्रदर्शक शेर्पा हिमाल आरोहण गरेर फर्किने क्रममा एकजना इरानी पर्यटक सहित बेपत्ता भएका थिए। शेर्पा भारतीय र इरानी पर्यटकको सहयोगी गाइडका रूपमा गत 2082 माघ 1 गते मकालु हिमाल आरोहणमा गएका थिए। उनीहरू मकालु हिमाल आरोहण गरेर क्याम्प 4 क्याम्प 3 फर्किने क्रममा लडेर बेपत्ता भएका थिए। घटनापछि तत्कालै कैलाश एयरको हेलिकप्टर मार्फत खोजी कार्य सञ्चालन गरिएको भए पनि उनीहरू फेला परेका थिएनन्। हेलिकप्टरबाट घटनास्थलको निरीक्षण गरेपछि खोज तथा उद्धार टोली पैदल मार्ग हुँदै सम्भावित घटना स्थलतर्फ पुगेका थिए। आज सुनचाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 1,300 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,92,800 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,91,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलाको 5,150 रूपियाँमा कारोबार भइरहेको चाँदी आज 90 रूपियाँमा घटेको हो। यससँगै आज चाँदी 5,060 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबाननमा श्रृंखलाबद्ध आक्रमण गर्दा 12 मृत्यु भएको छ, 3 घाइते भएका छन्। इजरायली दक्षिणी लेबाननको टायर र विन्ज जेभेल जिल्लाका धेरै शहरमा आक्रमण गरेको बताएको छ। यसैबीच लेबाननको राजधानी बेरुतको दक्षिणी उपनगरका केही भागमा आक्रमण विस्तार गर्ने इजरायली थम्कीपछि विस्थापित बासिन्दाको आवागमन बढ़ेको पाइएको छ। लेबाननको जनस्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार मार्च 2 देखि इजरायली आक्रमणमा 3,185 जनाको मृत्यु भएको छ भने 9,633 जना घाइते भएका छन्। अप्रेल 16 लागू युद्धविराम सम्झौताका बावजूद इजरायलले दक्षिणी लेबाननमा आक्रमण जारी राखेको हो। निरन्तरको आक्रमणका कारण बिग्रदै गएको यस क्षेत्रको सुरक्षा र मानवीय अवस्थाबीच मे 15 दोस्रो पटक 45 दिनका लागि युद्धविराम विस्तार गरिएको थियो। इण्डियन प्रिमियर लीग आईपीएल 2026 को लीग चरण समाप्त हुँदा रन रेट छक्का र 200 भन्दा माथिका स्कोरका हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो सीजन बनेको छ। 70 खेलमै 61 पटक 200 वा 100 भन्दा बढ़ी स्कोर बनेका छन्। शुरूआती 9 सीजन 2008 देखि 2016 भएका 568 खेलमा जम्मा 57 पटक मात्रै 200 भन्दा माथिको स्कोर बनेको थियो। अस्ति दिउँसो 2 बजेको ठोरबराई हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
17: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
18: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
19: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
18: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
20: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
21: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
20: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087169142।
22: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
23: म्याडम, धुम्रपान भनेको के हो?
22: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
23: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
22: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
23: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
22: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
23: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
23: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
23: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
23: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
23: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाउ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
24: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
25: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्?
24: ए हो र, ल त ल।
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560-21692।
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: सरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
4: बन्दमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो बन नै सफा बुनि भयो।
6: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: मम्मी, भोक लाग्यो, खाजा खाम न।
9: नानु, बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
11: बीजी मोमो हाउस दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
13: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, सरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141142, 9552231128, 9462614726।
13: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
14: हे, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जंगलको आफै रक्षा गर।
15: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
16: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
3: शिक्षा बस्तीको आईओएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
2: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
3: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
2: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
4: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69246।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
10: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीद्वारा आज पनि संसद बैठक अवरोध, कार्यसूची अगाडि नबढ़ाउन सभामुखलाई आग्रह।
0: प्रधानमन्त्री शाहद्वारा यू आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग छलफल, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने अपेक्षा।
1: मुस्ताङका उच्च लेखमा यस गुम्बा संकलन शुरू, समितिको अनुमति अनिवार्य।
0: युद्ध अन्त्यका लागि अमेरिका सामु इरानका पाँच शर्त प्रतिबन्ध फुकुवा गर्दै हुर्मुज जलमार्गमा इरानी प्रणाली स्वीकार गर्नुपर्नेमा जोड़।
1: र भलिबल खेलाड़ी पुनम चन्दलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरीको निर्देशन।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संसदमा आज पनि विपक्षी दलले प्रधानमन्त्रीको खोजी गर्दै अवरोध गरेका छन्। सभामुखले आजको कार्यसूची अगाडि बढ़ाउन खोजेपछि विपक्षी दलले उठेर विरोध जनाएका हुन्। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नआई प्रतिनिधि सभाको कार्यसूची अगाडि नबढ़ाउन सभामुखलाई आग्रह गरेका छन्। कंग्रेस प्रमुख सचेतक वासना थापाले संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउन सरकार लागि परेको आरोप लगाउनुभयो। एमाले प्रमुख सचेतक एन महरले प्रधानमन्त्रीले आफूलाई उत्पादन गर्ने संसदलाई व्यवस्था गरेको टिप्पणी गर्नुभएको छ। यस्तै नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले प्रधानमन्त्रीलाई सदनमा हाजिर गराइदिन सभामुख डोलप्रसाद अर्यालसँग माग गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने क्रममा सांसद बरालले प्रधानमन्त्री बालेन्द्र शाहलाई उपस्थित गराइदिन सभामुख समक्ष माग गर्नुभयो।
3: पूरा नेपाली जनताको माग छ, प्रधानमन्त्री गणतन्त्रदेखि सम्मान दिन सदनमा नआउनु भएको र उहाँ कहाँ हराउनु भयो भनेर मलाई भनिदिनु भन्नुभएको छ। उहाँहरूलाई चाहिँ उपस्थित हुन र हाजिर गराइदिन माग गर्दछु। हस्त, धन्यवाद, नमस्कार।
0: यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्री समक्ष राखिनुपर्ने धेरै प्रश्नहरू रहेको भन्दै छलफल संसदमा सहभागी हुनुपर्ने अडान दोहोर्याउनुभयो।
4: जुन दिनसम्म सम्माननीय प्रधानमन्त्री यो सम्मानित सदनमा आएर चाहिँ कम्तीमा हाम्रो प्रश्नहरू थुप्रै छन्, त्यो प्रश्नहरूको चाहिँ सवाल जवाबमा चाहिँ छलफल हुनुपर्छ, त्यो दिनसम्म नभएसम्म चाहिँ श्रम संस्कृति पार्टीले र चाहिँ आफ्नो तर्फबाट सदनमा कम्तीमा आफ्नो फरक मत राखिरहन्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ ईयूमा आबद्ध देशका गैरावासीय राजदूत र मिशन प्रमुखसँग छलफल गर्नुभएको छ। आज बिहान ईयूमा आबद्ध काठमाडौँ र नयाँ दिल्लीका गैरावासीय राजदूत र मिशन प्रमुखहरूसँग सामूहिक छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकारीका विषयमा छलफल केन्द्रित भएको छ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो। साथै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग पनि यूसँग आबद्ध विभिन्न मुलुकका राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबार स्थित मन्त्रालयमा आज नेपाल स्थित यूको कार्यालयका डेपुटी हेड अफ मिशन थोमस मिलर तथा लिथुआनिया, साइप्रस, चेक रिपब्लिक, लक्जमबर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डसका गैरावासीय राजदूतहरूले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रूपमा भेटवार्ता गरेका हुन्।
0: सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कार्यरत तथा अवकाश प्राप्त उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन एवं छानबिन प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालयले आफू मातहतका सम्पूर्ण विभाग, प्रतिष्ठान र अस्पताल का बहालवाला तथा अवकाश प्राप्त उच्च अधिकारीहरूको व्यक्तिगत विवरण माग गरेको हो। सम्पत्ति छानबिन आयोगको पत्र अनुसार मन्त्रालयको आन्तरिक प्रशासन शाखाले सूचना जारी गर्दै मातहतका सबै विभाग प्रतिष्ठान अस्पताल तथा सम्बन्धित निकायलाई आवश्यक विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2062-63 2082-83 चैत मसान्तसम्म कार्यरत र अवकाश प्राप्त केही उच्च तहका कर्मचारीको विवरण संकलन गरिनेछ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक तालिम सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझाव मागेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र स्त्री विकासको अवसरलाई पहुँचयोग्य बनाई शिक्षा र तालिमलाई सिप श्रम रोजगारी उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागि सो विधेयकलाई मन्त्रालयले वेबसाइटमा राखेर सुझाव मागेको हो। मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत मध्यम तथा उच्च स्तरको प्राविधिक जनशक्तिको उत्पादन गर्नका लागि यो विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ। विद्यमान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन 2045 खारेज गर्ने गरी प्रस्ताव गरिएको एकीकृत विधेयकमा परिषदलाई श्रम बजारको आवश्यकता बमोजिम पाठ्यक्रम सम्बन्धन र शिक्षालय निर्धारणको अधिकार दिए
0: मस्ताङमा यास्ता गुम्बा संकलन कार्य शुरू भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक याप जुमसुम र एक याप लोमाथाङको कार्यक्षेत्रमा पर्ने उच्च लेखहरूमा धमाधम यास संकलन भइरहेको छ। त्यहाँका आधा दर्जन बढ़ी उच्च लेख र खर्क पाटनमा यास्ता गुम्बा संकलन भइरहेको एक एपले जनाएको छ। वर्षेनी वैशाखदेखि असार महिनासम्म संकलन गरिने यास्ता संकलन गर्न स्थानीय र जिल्ला बाहिरका मानिसहरूले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति सीएमसीले तोकेको शुल्क तिरेर अनुमति पत्र पुर्जी उच्च लेख र पाटनतर्फ प्रस्थान गरेको एक क्याप जोमसुमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक कोलीले जानकारी दिनुभएको छ। यासा संकलन छोडपुर्जी अनुमतिका लागि यहाँका विभिन्न समितिले एक क्याप कार्यालयबाट पूर्व लिखित अनुमति पत्र लिनुपर्ने प्रावधान रहेको उहाँको भनाई छ। मुस्ताङको पाँच स्थानीय तहमध्ये थसाङ घरप झोङ वारागुङ मुक्ति क्षेत्र र लोघे कर र दामोदर कुण्ड गाउँपालिकाका उच्च लेख खर्क पाटनमा यस संकलन कार्य शुरू भइसकेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बल कास्ती पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवनभर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: यो हो हाँ संचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। व्यवसायी दुर्गा प्रसाई रिहा हुनु भएको छ। पर्सा जिल्ला अदालतले साधारण तारिकमा छाड्न आदेश दिएपछि उहाँ छुट्नु भएको हो। प्रसाई विरूद्ध दर्ता मुद्दामाथिको सुनवाईपछि अदालतले उहाँलाई थुनामा नराखी तारिकमा राखेर अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढ़ाउन आदेश दिएको हो। यही जेठ 4 प्रहरीले प्रसाईलाई वीरगंज स्थित एक होटलबाट पक्राउ गरेको थियो। अदालतमा हिजो प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसूर र राज्य विरूद्धको कसूरमा सजाय हुनुपर्ने माग दावी सहित मुद्दा दायर गरिएको थियो।
2: काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा 11 र 12 छात्रवृत्ति प्राप्त गर्ने 26,888 जना विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्। महानगरपालिकाका अनुसार यसरी आवेदन दिनेमा 16,549 जना छात्र 10,333 जना छात्रा र 6 अन्य विद्यार्थी रहेका छन्। आवेदक मध्ये 23,499 जनाको आवेदन स्वीकृत भइसकेको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले 3,302 जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकाले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रणाली मार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरूलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ। अहिलेसम्म 84 जनाको आवेदन स्वीकृत भइसकेको छ। सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागजपत्र राखिएका र आवेदकको फारम अस्वीकृत गरिएको हो। जेठ 13 गतेसम्म फारम स्वीकृत गर्ने प्रक्रिया चल्ने जनाइएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानले शान्ति सम्झौता अघि अमेरिका सामू विभिन्न शर्त तिर्स्याएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजिजीले कुनै पनि सम्झौतामा पुग्नु अघि अमेरिकाले विश्वास निर्माण गर्न 5 प्रमुख कदम चाल्नुपर्ने बताउनु भएको छ। अजिजीका अनुसार इरानको मुख्य मागहरूमा लेबनान सहित सबै मोर्चाहरूमा युद्ध अन्त्य गर्ने, प्रतिशोधात्मक आक्रमणको पुनरावृत्ति नहुने ग्यारेन्टी गर्ने, नौसेना नाकाबन्दी हटाउने, होर्मुज जलमार्गमा ईरानी प्रणाली स्वीकार गर्ने, तेल प्रतिबन्ध हटाउने र कब्जा गरिएका ईरानी सम्पत्तिहरू फिर्ता गर्ने समावेश छन्। उहाँले अमेरिका र इजरायलले युद्ध चाँडै अन्त्य गर्न चाहेको दावी गर्नुभयो। ईरानको प्रतिक्रियाले उनीहरूलाई युद्ध विराम र वार्ताको सहारा लिन बाध्य तुल्याएको उहाँको भनाई छ। यदि अमेरिकाले यी 5 कदम चाल्यो भने बाँकी मुद्दाहरू 30-60 दिनमा थप वार्ता मार्फत छलफल गर्न सकिने उहाँले बताउनु भएको छ। युद्ध विरामकै बीच अमेरिकाले दक्षिणी ईरानमा हमला गरेपछि दुई देश बीच थप तनाव बढ़ने संकेत देखिएको छ।
2: अब खेल समाचार। नेपाल प्रहरीले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर पूनम चन्दलाई 7 दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। केही समय अघि अस्ट्रेलिया गएकी प्रहरी जवान पूनम चैत 15 गतेदेखि गैर हाजिरी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सार्वजनिक सूचना जारी गर्दै प्रहरीले पूनम सहित 7 प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैर हाजिरी रहेको र लामो समयसम्म सम्पर्कमा नआएको भन्दै 7 दिनभित्र हाजिर हुन भनेको हो। 7 दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढ़ाइने सूचनामा उल्लेख गरिएको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीद्वारा आज पनि संसद बैठक अवरोध, कार्यसूची अगाडि नबढ़ाउन सभामुखलाई आग्रह।
2: प्रधानमन्त्री शाहद्वारा ईयु आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग छलफल, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने अपेक्षा।
3: मुस्ताङका उच्चलेखमा यार्सगुम्बा संकलन शुरू, समितिको अनुमति अनिवार्य।
2: युद्ध अन्त्यका लागि अमेरिका सामू इरानका 5 शर्त प्रतिबन्ध फुकुवा गर्दै होर्मुज जलमार्गमा इरानी प्रणाली स्वीकार गर्नुपर्नेमा जोड़।
3: र भलिबल खेलाड़ी पूनम चन्दलाई 7 दिनभित्र सम्पर्कमा आउन प्रहरीको निर्देशन।
4: सबैलाई हुने गर। सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
5: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 बेल चौतारा झरौटामा।
6: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रण गर्दछौं।
5: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
4: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
8: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
11: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि?
12: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
12: ए ल ल, तपाई पनि झुकिनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
11: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338778, प्रशान्त नेउपाने 98460269025।
13: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
12: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
14: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
15: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
17: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, ल डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी चार दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिंट ब्यानर होर्डिंग बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमशुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285443 र 9847000787।
19: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
19: नरिसौ न त, लु बरु हिँड कहाँबाट ल्याउने हो?
20: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
21: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
22: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
23: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
24: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
23: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
25: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुना।
26: मोबाइल 9008535537 र 9806615899।
27: चैतोको थेदीमु रेडियो ढोरबाराही 103.8 MHz।
28: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै
27: ढोरबाराही 103.8 MHz।
28: तपाईको घर

0: 阿布森六四四里
1: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार मोबाइल 98058535537
0: आकर्षक सुनसादीको गहना नारीको चाहना
2: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसचिलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोबराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhobarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आभूषण आदि पसलले र यो पसल दिलेगोड़ाको भित्री बजारमा रहेको छ। यदि सुनचाबी सम्बन्धी केही थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछि आज पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भन्दै श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन उपस्थित हुने गर्दछौ फरक श्रृंखलाको साथमा भने त्यसै गरी आजको श्रृंखलामा रहेर मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रममा स्थान दिनेछौ र 0961 4400 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नु आफ्नो सुमधुर मिठो आवाज हामीलाई यहाँले आज सुनाउन सक्नुहुनेछ भन्दै श्रोता साथी कार्यक्रममा सहभागिता पनि जनाउँदै गर्नुहोला आफ्नो सुरिलो आवाज पनि सुनाउँदै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो सांगीतिक कोशीले सुरुमियारको लागि एउटा निकै नै मिठो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी गीतको बोल रहेको छ राम साईली जसमा आवाज रहेको छ प्रकाश दूतराज र मिलिना राईको भने स्वीकार्नुहोला।

हजुर श्रोता साथी, राम साईले गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पुगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्ने आशा अपेक्षाको साथ कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी गीतको बोल रहेको छ सर र जाम साईले, जसमा आवाज रहेको छ खेम सेन्चुरी र विमता खर्ती मगरको भने स्वीकार्नु होला।

हजुर श्रोतासाथी सर र जामसाईले गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोतासाथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोतासाथी अलिको लागि भने फेरि पनि अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र त्यसै गरी यहाँ आउन सक्नुहुनेछ 0625 41 42 00 बाट भएर कार्यक्रममा आफूलाई सुनाउन मन भएको आफ्नो रोजाईको गीत संगीतहरू यहाँले आज सुनाउन सक्नुहुनेछ आफ्नो मिठो आवाज हामीलाई सुनाउन सक्नुहुनेछ भन्दै त्यसै गरी श्रोतासाथी अहिलेको लागि भने टोपी ढाकाको गीतको बोललाई राखिरहेको छु कोही साथी पनि यति बेलाको क्रममा चाहिँ हुनुहुन्न भने त्यसै कारणले गर्दा अहिलेको लागि भने सुमधु भाका राखिरहेको छु र गीतमा आवाज रहेको छ अनिल पुन मगर मेलिना राई र सुवर्ण बुढा थोकीको भने स्वीकार्नुहोला यो सुमधु भाकालाई है त

हजुर, टोपी ढाकाको गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले यो सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी यहाँ रहन सक्नुहुनेछ। सुन्नेपछि 41.4 बाटो भएर कार्यक्रममा आफूलाई सुनाउन मन भएको आफ्नो रुजाएको गीत संगीतहरू सुनाउनको लागि भने अहिलेको लागि भने फूलै फूलमा गीतको बोललाई राखिरहेको छु। स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, फूलै फूलमा यो सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पुगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौं र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र त्यसै गरी कार्यक्रममा कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी दिनतर्फतिर लागिरहेको छु र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा हरेक दिन यहाँहरूमाझ उपस्थित हुने गर्दछौ भने आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ र सोमबार नयाँ लोक भाकालाई भने मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिन्छौ। बुधबार रोइला कौडा एकल भाका निशाले जो मौलिक भाकालाई भने बिहिबारको दिनमा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ र शुक्रबार फेसबुक म्यासेजलाई भने अन्तिम शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रम स्थान दिनेछौ। र त्यसै गरी श्रोत साथी, तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.5 मेगाहर्जम तमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न भूषण सुनचाली पसलले र यो पसल दुलेकोडाको भित्री बजारमा रहेको छ भने सुनचाली सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँलाई गरगनाहरू किनबेच गर्नु परेमा त्यस पसलबाट पनि गरगनाहरू किनबेच गर्न सक्नुहुनेछ। पसलबाट चाहिँ यहाँले थप सेवाहरू चाहिँ प्रदान गर्न सक्नु लिन सक्नुहुनेछ भन्दै श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निर्धारित समय पनि सकिने बेला भइसकेको छ भन्दै जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ मानुङको चैमा। यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ यहाँ माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार।

युनिटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुँको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856348085 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक।
1: यस दुलेगौंडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
3: हार्ट जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
8: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
9: स्टुडियो टाइमचेक, अहिले दिउँसोको 4 बज्यो।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दिस इज रेडियो ढोर बाराही 102.8 मेगाहर्ज।
7: स्टेशन 1 स्टुडियो साइट
8: अहिले साँझको 6 बज्यो।
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163951।
10: खण्डमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
11: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
10: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
11: प्रधानमन्त्रीले एक साताभित्र संसदमा सम्बोधन गर्ने, रासोपा सांसद खरेलको अभिव्यक्तिमाथि संसदमा नियमापत्ति।
10: विदेशमा रहेका नेपालीको उद्धारलाई सहज बनाउन मोफा मित्र एप सार्वजनिक। पर्यटन मन्त्रालय अन्तर्गतका रिक्त निकायमा 4348 जनाको आवेदन।
11: घुस प्रकरणमा अदालतमा बयान फेरेका 3 सरकारी साक्षी विरूद्ध भ्रष्टाचार मुद्दा, विदेश पठाइदिने भन्दै करोड़ौं ठगी गर्ने 7 जना पक्राउ।
10: खनिज आपूर्ति सुरक्षित गर्न भारत अमेरिका बीच ऐतिहासिक सम्झौता, दुई देश बीचको सम्बन्ध अझै प्रगाढ़ बन्ने विश्वास।
11: र कोलम्बियाको विश्वकप फुटबल खेल्ने टोलीको घोषणा।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा एक हप्ताभित्र सम्बोधन गर्नुहुने भएको छ। विपक्षी दलले प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै अवरोध गरिरहेका बेला सत्तापक्षले यस्तो जानकारी गराएको हो। सत्तापक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्भवतः एक हप्ताभित्र सदनमा उपस्थित भएर जवाफ दिने बताउनुभयो। पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यस क्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेको उहाँले बताउनुभयो।
4: छलफललाई अगाडि बढ़ाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ।

0: र सम्भवत एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
1: त्यसपछि पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले संसदमा सम्बोधनका लागि सभामुख डोलप्रसाद अर्याल समक्ष रूलिङको माग गर्दै बैठक अवरोध गरेका थिए। यस्तै दोस्रो जारी बैठकको शुरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको अभिव्यक्तिमाथि संसदमा नियमापत्ति भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले नियमापत्ति गर्नुभएको हो। विपक्षीको अवरोधका बीच सभामुख अर्यालले सभामा पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल अगाडि बढ़ाउनु भएको थियो। यो विधेयकमाथि बोल्न रोस्टरमा पुग्नुभएका सांसद खरेलले विपक्षी दलका सांसदहरूको विरोधलाई तमासाको संज्ञा दिनुभएको थियो। त्यसप्रति नेकपाका सांसद मल्लले नियमापत्ति गर्नुभएको हो।
2: जगदीश खरेलजीले जे शब्द प्रतिपक्षीको विरोधको कार्यक्रमलाई जुन शब्द इंगित गर्नुभएको छ तमासा देखाएको भन्ने त्यो शब्दलाई त्यो जुन अपमानजनक छ र सार्वजनिक शिष्टाचारमा असर गर्ने खालको छ र असंसदीय छ त्यसलाई रेकर्डबाट हटाइयोस्।
1: अहिले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्।
3: सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण सहयोग खोज तलाश तथा उद्धारलाई थप सहज बनाउन मोफा मित्र एप सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रमका बीच मन्त्री शिशिर खनालले एपको औपचारिक शुभारम्भ गर्नुभएको हो। विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण सहयोग खोज तलाश तथा उद्धार कार्यलाई थप सहज प्रभावकारी र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नयाँ मोबाइल एप सार्वजनिक गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कन्सुलर सेवा विभागद्वारा विकसित गरिएको मोफा मित्र एपले कन्सुलर सेवा प्रवाहलाई थप चुस्त पारदर्शी र पहुँच योग्य बनाउने विश्वास लिइएको छ। यस एपको सञ्चालनसँगै विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाईमा रहेका नेपाली नागरिकहरूले सिधै विभाग वा विदेश स्थित नेपाली नियोगहरूमा आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्।
1: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न 17 निकायमा 4348 जनाको आवेदन परेको छ। मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार 17 विभिन्न निकायमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोस्टर सूचीमा 4348 जनाले आवेदन दिएका हुन्। आवेदन दिनेमा नेपाल पर्यटन बोर्डमा 855, नेपाल नागरिक उड्डयन प्राधिकरणमा 578, पशुपति क्षेत्र विकास कोषमा 476, लुम्बिनी क्षेत्र विकास कोषमा 465, नेपाल प्रज्ञा प्रतिष्ठानमा 438, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 196 जनाले आवेदन दिएका छन्। यस्तै 72 जनकपुर क्षेत्र विकास परिषदमा 186, ललित कला प्रज्ञा प्रतिष्ठानमा 166, सांस्कृतिक संस्थानमा 151, नेपाल पर्यटन होटल तथा पर्वतीय प्रतिष्ठानमा 149, नेपाल पञ्चाङ निर्णायक विकास समितिमा 46 जनाको उम्मेद्वारी परेको छ। यसै गरी बौद्धनाथ क्षेत्र विकास समिति, तारागाउँ विकास समिति, पाटन संग्रहालय लगायत अन्य निकायमा पनि उल्लेख्य आवेदन परेको छ। सबै आवेदनको मूल्यांकन समितिद्वारा अध्ययन तथा छानबिन भइरहेको मन्त्रालयले जनाएको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा अदालतमा बयान फेरेका 3 सरकारी साक्ष्य विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विशेष अदालत काठमाण्डुमा विचाराधीन घुस रिश्वत मुद्दामा अनुसन्धानका क्रममा दिएको बयान विपरीत अदालतमा बकपत्र गरेको भन्दै विप्लव पोखरेल, प्रहलाद गौतम र राजेश श्रेष्ठ विरूद्ध आज आरोप पत्र दायर गरेको हो। आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार विशेष अदालतमा दर्ता भएको प्रतिवादी ढुण्डीराज दाहाल रहेको भ्रष्टाचार मुद्दामा ती 3 जनालाई अनुसन्धानमा सहयोग गरेको आधारमा प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो। तर उनीहरूले गत वैशाख 25 गते विशेष अदालतमा उपस्थित भएर अनुसन्धान अधिकृत समक्ष दिएको बयान विपरीत बकपत्र गरेको पुष्टि भएपछि पुनः अनुसन्धान गरी उनीहरू विरूद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार भुक्तानी प्रक्रिया सहज बनाउन विप्लव पोखरेलले आरएसभी मेटलको तर्फबाट 27,350 रूपियाँ र अभियन्ता नेपालको तर्फबाट 29,000 रूपियाँ गरी कुल 56,350 रूपियाँ घुस दिएको पुष्टि भएको छ। त्यस्तै प्रनाथ गौतमले शुभश्री टेक्नोलोजीज लगायतको तर्फबाट 37,500 रूपियाँ तथा राजेश श्रेष्ठले विप्लव पोखरेल मार्फत 27,350 रूपियाँ घुस दिएको अख्तियारको दावी छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार पाकिने छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बल। मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ट्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7624 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोड़ौं रकम ठगी गरेको अभियोगमा प्रहरीले 7 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा WWICS अध्यागमन सेवा नेपाल प्रणालीका संचालक भारत पंजाब मोहालीका अमित कुमार र भारत हरियाणा फरिदाबादका राहुल कुमार सहित मुस्कान घिमिरे, जनक बहादुर वाइबा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरे रहेका छन्। उनीहरूले क्यानाडा, ग्रीस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिका पठाइदिने भन्दै पीड़ितहरूबाट लाखौंदेखि करोड़ रूपियाँसम्म उठाएर सम्पर्कविहीन भएको उजुरीपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मध्ये 2 जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ र बाँकी 5 जनालाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
1: साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 9.24 अंकले ओह्रालो लागेको छ। यो 0.33% गिरावट हो। यो सँगै नेप्से घटेर 2777.10 बिन्दुमा झरेको छ। आज 4,85,07,76,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ, जसमा 69 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 190 कम्पनीको शेयर मूल्य घटेको छ। 11 कम्पनीको मूल्य भने स्थिर रहेको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। भारत र अमेरिका बीच खनिज आपूर्ति सुरक्षित गर्न ऐतिहासिक सम्झौता भएको छ। दुवै देशका विदेश मन्त्रीले महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य तत्वहरूको आपूर्ति, उत्खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर गरेका हुन्। भारतका विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठकपछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गर्नुभएको हो। उहाँका अनुसार सम्झौतामा खानी, प्रशोधन, प्रवर्धन र सम्बन्धित लगानी समावेश हुनेछ। सम्झौता महत्वपूर्ण खनिज आपूर्तिलाई सहज बनाउने उद्देश्यले गरिएको जनाइएको छ। सँगै दुई देशबीचको सम्बन्ध अझै प्रगाढ़ बन्ने विश्वास गरिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। सम्झौतालाई वाशिङटन र नयाँ दिल्ली बीचको साझेदारी सुदृढ़ पार्ने प्रमाणका रूपमा व्याख्या गर्दै जयशंकरले सम्झौता कार्यान्वयनमा केही चुनौती भए तापनि धेरै अवसर भएको बताउनु भएको छ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आफ्नो देशका लागि भारतको महत्वमा प्रकाश पार्दै सम्झौता एउटा ठोस उदाहरण भएको बताउनुभयो।
1: अब खेल समाचार। लुइस डियाज र जेम्स रेड्रोगेजलाई समेट्दै फिफा विश्वकप 2026का लागि कोलम्बियन टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक नेस्टर लोरेन्जोले 26 सदस्यीय टोली घोषणा गरेका हुन्। रोड्रिगेज तेस्रो पटक विश्वकपमा सहभागी जनाउँदैछन्, यसपछि उनले सन् 2014 र 2018 विश्वकप खेलेका थिए। 2022 सम्पन्न पछिल्लो संस्करणमा भने कोलम्बियन टोली छनौट हुन सकेको थिएन। रोड्रिगेजले सन् 2014 गोल्डेन बुट जितेका थिए। डियाजका लागि भने यो पहिलो विश्वकप हुनेछ। फिफा विश्वकप जून 12 जुलाई 19 अमेरिका क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ। साँझ 6 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रधानमन्त्रीले एक साताभित्र संसदमा सम्बोधन गर्ने राष्ट्रपा सांसद खरेलको अभिव्यक्तिमाथि संसदमा नियम आपत्ति।
1: विदेशमा रहेका नेपालीको उद्धार कार्यलाई सहज बनाउन मोफा मित्र एप सार्वजनिक। पर्यटन मन्त्रालय अन्तर्गतका रिक्त निकायमा 4348 जनाको आवेदन।
3: घुस प्रकरणमा अदालतमा बयान फेरेका 3 सरकारी साक्षी विरूद्ध भ्रष्टाचार मुद्दा, विदेश पठाइदिने भन्दै करोड़ौं ठगी गर्ने 7 पक्राउ।
1: खनिज आपूर्ति सुरक्षित गर्न भारत अमेरिका बीच ऐतिहासिक सम्झौता, दुई देश बीचको सम्बन्ध अझै प्रगाढ़ बन्ने विश्वास।
3: र कोलम्बियाको विश्वकप फुटबल खेल्ने टोलीको घोषणा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ, नमस्कार।
7: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
8: ओहो बाउजू नमस्कार, स्कूल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
9: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
8: के केमा बानी पार्नुहुन्छ बाउजू? बिचरा यति सानो बाबु बिहान 8 कति खुवाएर पठाउनुहुन्छ? अनि स्कूलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 आइपुग्छ, अनि फेरि उसलाई होमवर्ककै सटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
9: के गर्ने त नानी, नजिकका स्कूलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
8: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
9: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कूलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कूल बस आयो, धन्यवाद है नानी।
10: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जंक फूडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
11: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
12: ए सबिना, यस्तो हतारमा कता हो?
13: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
14: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9808216142।

0: connect your dream, connect your future. Stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
5: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
6: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
5: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
6: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9846133101 र 9846883522।
9: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
7: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
9: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
7: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
9: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
7: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
10: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगाउँ।

0: प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453305।
1: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
2: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
1: ए हो र, ल त ल,
0: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9556692।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
4: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
5: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ।

0: अस्ट्रेलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहे गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956996।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460 69246।
9: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
10: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
11: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
14: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
15: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म। विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
15: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।

0: मम्मी भोक लाग्यो खाजा खाऊ न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलीगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891। होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
4: कहाँ जाने?
2: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
4: अनि बिचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9025552663।
9: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
9: धेरै समय मोबाइल चलाएपछि क्या हो
4: भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ, राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
15: मैडम, धुम्रपान भनेको के हो?
14: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
15: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
14: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
15: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: थेदी मु रेडियो ढोरबाराही 103.8 MHz।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
6: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
7: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा छरौटामा।
8: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
6: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी
11: पाइप फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
11: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
13: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
14: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
13: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
14: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
13: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
17: धोरबाराही हाइलाइट्स को साथ में
18: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
19: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री नआएपछि आज पनि विपक्षी दलद्वारा संसद अवरूद्ध, एक हप्ताभित्र प्रधानमन्त्रीलाई सहभागी गराउने रासोपाको प्रतिबद्धता, सभामुखको कार्यक्षमतामाथि कांग्रेसको प्रश्न। वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको दावी, जनताले आफूहरूलाई सुम्पिएको जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको भनाए। गण्डकी प्रदेश सरकारले आगामी वर्ष उत्पादन वृद्धि रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याउने, केही दिनदेखि भएको वर्षा र हावाहुरीले विद्युतको पोलमा क्षति पुर्याएपछि तनहुका अधिकांश क्षेत्रमा विद्युत अवरुद्ध। यात्रुहरूले बोक्ने पोर्टेबल चार्जरका कारणले विमानमा जोखिम बढ़दै गएको बेलायतको उड्डयन नियामकको चेतावनी, क्यानका प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाउने राखेपको निर्णय। अब पूरा समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरेर नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो सरकार प्रतिबद्ध भएर लागेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाण्डु र भारतको नयाँ दिल्लीमा रहेको युरोपेली संघ ईयू तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डुमा रहेका अन्य देशका राजदूतहरूसँग भएको समयको भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा भर्खर भर्खरै सम्पन्न चुनावी परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको तथा नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेलामा सर्वसाधारण नागरिकले नै सबैभन्दा धेरै पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेद भन्दा संवाद कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र सदनमा आउने जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले प्रधानमन्त्रीको सचिवालयसँग कुरा गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, मैले प्रधानमन्त्रीको सचिवालयसँग कुरा गरे, प्रधानमन्त्री सम्भवत एक हप्ताभित्र सदनमा जवाफ दिने गरी आउने जानकारी गराउँदछु। यसैबीच नेकपा एमालेकी सांसद पदमा अरियाली सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयन नगरेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद सञ्चालन सहमति र सहकार्यका आधारमा हुनुपर्नेमा त्यस अनुसार व्यवहार नभएको टिप्पणी गर्नुभएको छ। विपक्षी सांसदहरूले उठाइरहेका आवाजलाई व्यवस्था गरेको महसुस भएको बताउँदै सभामुखले विपक्षीको भावनालाई कुल्चिएको आरोप लगाउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको क्षमतामाथि नै प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुन किन रूलिङ नगरेको भनेर प्रश्न गर्नुभयो। तपाईंलाई रूलिङ गर्ने अधिकार छ प्रधानमन्त्रीमाथि, कुनै पनि मन्त्री प्रधानमन्त्री र सांसदमाथि रूलिङ गर्ने अधिकार छ, त्यो अधिकार प्रयोग गर्न कसले रोकेको छ, शाहले भन्नुभयो। यहाँनिर उहाँले सभामुखको क्षमता माथि समेत प्रश्न गर्नुभएको हो। यो सदन जान्न चाहन्छ तपाईंलाई रूलिङको अधिकार प्रयोग गर्न कसले रोक्यो, कसले छेकेको छ, शाहले भन्नुभयो। तपाई कार्यपालिका प्रमुख प्रधानमन्त्रीलाई सदन प्रति उत्तरदायी बनाउन सक्नुहुन्न र यो विषयमा पूरै नेपालले जवाफ चाहेको छ, उहाँले भन्नुभएको छ। सभामुखबाट रूलिङ भएर प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराइनुपर्ने उहाँको आग्रह छ। जवाफमा सभामुख अरियालले प्रधानमन्त्रीले संसदमा आउने तयारी गरिरहेको जवाफ दिनुभएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 उत्पादन वृद्धि, रोजगारी सृजना, पर्यटन प्रवर्धन, पूर्वाधार विकास र सुशासनलाई केन्द्रमा राख्ने बताएको छ। आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सिद्धान्त र प्राथमिकतामा यी विषय उल्लेख भएका छन्। आर्थिक मामिला मन्त्री जीत शेरचनले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयक 2083 सिद्धान्त तथा प्राथमिकतामा आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासीको लक्ष्य हासिल गर्ने गरेर बजेट केन्द्रित गरिने उल्लेख गर्नुभएको छ। प्रदेश सरकारले संघीयता सुदृढीकरण, जनमुखी सेवा, सामाजिक न्याय, समन्वय र साझेदारी वातावरण, पूर्वाधार, राजस्व सुधार र बजेट अनुशासनलाई आगामी बजेटको मूल आधार बनाएको बताउनुभयो। सेवा प्रवाहलाई प्रविधि मन्त्री, पारदर्शी र नागरिक मन्त्री बनाउने एकीकृत तथा नमूना सेटेलाइट कार्यालय सञ्चालन गर्ने तथा नागरिक सहभागिता बढ़ाउने नीति लिएको छ। आर्थिक क्षेत्र सुदृढीकरणतर्फ उत्पादन, उत्पादकोत्तर, रोजगारी बढ़ाउने, स्टार्टअप, नवप्रवर्तन र प्रविधि मन्त्री कार्यक्रमलाई पनि प्राथमिकता दिने उल्लेख गरिएको छ। निजी क्षेत्रसँगको सहकार्यमा लगानी प्रवर्तन र सार्वजनिक निजी साझेदारी मोडलमा परियोजना अगाडि बढ़ाइने जनाइएको छ। राजस्व वृद्धि गर्न नयाँ स्रोतको खोजी, विद्युतीय राजस्व संकलन प्रणाली, कर चुहावट नियन्त्रण तथा आन्तरिक ऋण परिचालनका लागि कानूनी व्यवस्था गरिने अर्थमन्त्री शेरचन्दले बताउनुभयो। कृषि क्षेत्रमा व्यावसायिकीकरण, यान्त्रिकीकरण र जलवायु मन्त्री प्रविधि, कृषि एम्बुलेन्स, कृषि बीमा र न्यूनतम समर्थन मूल्यको व्यवस्था गरिने अर्थमन्त्री शेरचन्दले बताउनु भएको छ। उहाँले रैथाने बाली कृषि स्टार्टअप र निर्यातमुख उत्पादनलाई पनि प्राथमिकता दिइने सिद्धान्त र प्राथमिकता दिइने जनाइएको छ। पर्यटनतर्फ पोखरा जाउँ, प्रकृति र संस्कृतिसँग रमाऊ भन्ने अभियान सञ्चालन गर्दै पर्यटकीय गन्तव्यको डिजिटल नक्साङ्कन, ब्राण्डिङ, पूर्वाधार विकास र प्रचार प्रसार गरिने बजेटको सिद्धान्त तथा प्राथमिकतामा उल्लेख गरिएको छ। यस्तै एक पालिका एक गन्तव्य र आदर्श काम कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ। सरकारले औद्योगिक तथा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ। साथै स्थानीय मदिरा उत्पादन र बिक्री वितरणलाई व्यवस्थित र नियमन गर्ने अर्थमन्त्री शेरचन्दले बजेटमा प्राथमिकताका साथ पेश गर्नुभएको छ। स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य अटिजम भएका बालबालिकाको उपचार उच्च हिमाली स्वास्थ्य सेवा र आयुर्वेद चिकित्साको विस्तारमा जोड़ दिएको छ। शिक्षामा ल्याब डिजिटल शिक्षा सिक्दै कमाउँदै कार्यक्रम र प्राविधिक शिक्षाको विस्तार गर्ने बताइएको छ। युवा तथा रोजगार क्षेत्रमा उद्यमशीलता खेलकुद शिव विकास रिटर्ने आप्रवासी पुनः एकीकरण र रोजगार विनिमय सेवा सञ्चालन गरिनेछ। सड़क पुल खानेपानी सिंचाई विद्युतीय सवारी प्रवर्धन राइड सेयरिङ सेवा र उज्यालो गण्डकी प्रदेश अभियानलाई पनि प्राथमिकतामा राखिएको छ। बजेट प्रदेश सरकारले आगामी बजेटलाई उत्पादनमुखी परिणाममुखी र नागरिकले प्रत्यक्ष अनुभूत गर्ने खालको बनाउने प्रतिबद्धता जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारी बीचमा हुने विवाद समाधानका लागि उच्च स्तरीय समिति गठन गरेको छ। संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बीचमा नीतिगत विषयमा विवाद हुने गरेको छ, जसको कारणले समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरोजगारी बढ़ने समस्या रहेको छ। समस्याको अध्ययन गरेर दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका महासचिव नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका समेत प्रतिनिधि रहने गरेर उच्च स्तरीय समिति गठन गरेको हो। यो समितिले पालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म रिक्त हुने सरूवा वा पदस्थापना गरिएका प्रमुख प्रशासकीय अधिकृत समयमा नै कार्यालयमा हाजिर नहुने जनप्रतिनिधिसँग समन्वय नगर्ने सुशासन विपरीत गतिविधि र स्वार्थ प्रेरित काममा संलग्न रहने निर्णय कार्यान्वयन गर्न असहयोग गर्ने जस्ता समस्याको अध्ययन गरेर दीर्घकालीन समाधान निकालिने जनाइएको छ। भारत सरकारको निमन्त्रणमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि अर्को हप्ता जेठको 18 गते नयाँ दिल्ली जानुहुने भएको छ। लामिछाने तीन दिने औपचारिक भ्रमणका लागि आउँदो सोमबार दिल्ली जान लाग्नु भएको हो। नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनाव बढ़िरहेका बेलामा लामिछानेको भ्रमण हुन लागेको हो, तर दुवै देशको औपचारिक घोषणा गरेका छैनन्। नेपाल सरकारले लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ। चुनावबाट झण्डै दुई तिहाई बहुमत ल्याएको राजोपाले बालेन्द्र शाह बालेन नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै नेपाल भारत सम्बन्धबारे चासो र भारत भ्रमणको विषयमा चर्चा हुन थालेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई क्षेत्रफलको आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमीनको क्षेत्रफल र उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको र धान खेतीलाई लक्षित गरेर 40,000 मेट्रिक टन मल छिट्टै आयात गरिने प्रक्रिया अगाडि बढ़ाएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनु भयो। उहाँका अनुसार सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखेको र त्यसका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरेको सूचना अधिकारी श्रेष्ठले बताउनु भएको छ। केही दिनदेखि भएको वर्षा र हावाहुरीले विद्युतका पुलहरूमा क्षति पुर्याएपछि तनहुँका अधिकांश क्षेत्रमा विद्युत अवरूद्ध हुन पुगेको छ। सोमबार हिजो बेलुका परेको भीषण वर्षा र हावाहुरीका कारणले मंगलबार आज दिनभर जिल्लाका अधिकांश क्षेत्रमा विद्युत अवरूद्ध भएको विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख पवन पौडेलले जानकारी दिनुभयो। उहाँले तनहुँ क्षेत्र नम्बर 1 को आबुखैरनी तनहुँ सुर दुई पिप्ली सहित दमौली क्षेत्रमा विद्युत अवरूद्ध भएको जानकारी दिनुभएको छ। यता तनहुँको क्षेत्र नम्बर 2 अधिकांश क्षेत्रमा पनि विद्युत अवरूद्ध भएको छ। विभिन्न स्थानमा पुल ढल्नुका साथै म्याग्रीको अकला मन्दिर नजिकै पुल भाँचिएकाले समस्या उत्पन्न भएको खैरनी चार उपवितरण केन्द्रले जनाएको छ। केन्द्रले तनहुँ सही स्याङ्जा र नवलपुर जिल्लाका 32,000 उपभोक्ता विद्युतबाट वञ्चित हुन परेको समेत जनाएको जनाएको छ। केन्द्रले अकेलाको समस्या आजै समाधान गरेर विद्युत सुचारू गर्ने तयारी गरे पनि पूर्ण रूपमा मरमत गर्न अझै दुई दिन लाग्न सक्ने जानकारी दिएको छ। तपाई यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
6: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
7: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेलचौतारा झरौटामा।
8: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
6: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
8: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
20: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
20: हाम्रा विशेषताहरू
8: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
20: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
8: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
20: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
8: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560-62265।
21: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
22: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
21: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
23: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
21: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 98058-0141-22, दिपेश मल्ल ठकुरी 98058-0141-20, दीप मल्ल ठकुरी 98460-41530।
24: सबैले दिपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गरे म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
24: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम
24: हामी कहाँ स्टील तथा पाटका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
21: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602068।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
5: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
25: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
25: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
25: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
26: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9560131053।
19: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। गण्डकी प्रदेशका विभिन्न जिल्लामा हावाहुरी सहित परेको असिना पानीले कृषि बालीमा ठूलो क्षति पुर्याएको भन्दै प्रदेशसभा सदस्यहरूले तत्काल राहत र क्षतिपूर्तिको माग गरेका छन्। बजेट अधिवेशन अन्तर्गत मंगलबार आज बसेको बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले नाली बाली नष्ट हुँदा किसान मर्कामा परेको भन्दै सरकारको ध्यान आकर्षण गरेका हुन्। यसैबीच सांसद श्याम राजा महतले पृथ्वी राजमार्गको कोत्रीदेखि दमोलीसम्मको 25 किलोमिटर खण्डमा दैनिक दुर्घटना बढ़िरहेको भन्दै गाछेपानी बेलचौतारा भेमाद चोक जस्ता जोखिमपूर्ण ठाउँमा आकाशीय पुल बनाउन माग गर्नुभएको छ। उहाँले सरकारले जनताको ज्यान जोगाउने विषयमा ध्यान नदिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो। गण्डकी प्रदेश सभाका नेपाली कंग्रेस संसदीय दलका प्रमुख सचेतक प्रकाश बरालले सुकुम्बासी बस्तीमा चलाइएको डोजर आतंक आकर्षित महंगी र निर्माण क्षेत्रमा देखिएको समस्याप्रति प्रदेश सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। हिजोबाट शुरू भएको अधिवेशनको बैठकमा दलको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नुभएका उहाँले मानवीय संवेदना र संवैधानिक व्यवस्थालाई कुल्चिएर संघ सरकार अगाडि बढ़ेको भन्दै आपत्ति जनाउनु भएको छ। यस्तै बैठकमा बोल्दै बरालले पोखराका विभिन्न सुकुम्बासी बस्तीमा मध्यरातमा डोजर चलाएको घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्नुभएको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोङ कोरला सड़कको म्याग्दी खण्ड अवरूद्ध भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका दुई माथिल्लो बैसरीमा आज दिउँसो वर्षासँगै पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जोमसोङ सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। दुईतर्फको पहिरोको बीच भागमा चारवटा गाड़ी फसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल सिन्हाले बताउनुभयो। सुरक्षाकर्मीको टोलीले पहिरोको बीचमा फसेका यात्रुहरूको उद्धार गरेर सुरक्षित ठाउँमा लगेको पनि बताउनु भएको छ। सड़क विभाग र बेनी जोमसोङ कोरला सड़क योजनासँग समन्वय गरेर पहिरोमा फँसेको गाड़ी निकाल्न र अवरूद्ध सड़क खुलाउन उपकरण र परिचालन भएको बताइएको छ। पानी परिरहेको र पहिरो खसिरहेकाले गाड़ी निकाल्ने र अवरूद्ध सड़क खुलाउन जोखिम भइरहेको छ। सड़क अवरूद्ध हुँदा बेनीदेखि मोस्ताङ र जोमसोङदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरू बीच बाटोमा रोकिएका छन्। स्थानीयवासीका साथै मोस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक र तीर्थयात्रीहरू प्रभावित बनेका छन्। नेपाली कांग्रेसको महिला संघले पूर्णता पाएको छ। संघीय अध्यक्ष मीना कुमारी खरेलले मंगलबार केन्द्रीय कार्य समितिलाई पूर्णता दिनुभएको हो। सभापति गगन थापाले उहाँलाई अध्यक्षमा मनोनित गर्दै कार्य समितिलाई पूर्ण बनाउने कार्य देश दिनुभएको थियो। सोही कार्यदेश अनुसार समितिलाई पूर्णता प्रदान गरेको खरेलले बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा 8 विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका उम्मेद्वारहरूको अल्पसूची बनाउने काम भइरहेको छ। विज्ञहरूको टोलीले उम्मेद्वारहरूले पेश गरेको विवरण अध्ययन गरिरहेका छन्। विज्ञ टीमले उम्मेद्वारले पेश गरेको निवेदनको अध्ययन गरिरहनु भएको छ। कार्यविधिमा तोकिएको योग्यता अनुसार आएको छैन भनेर हेर्ने काम भइरहेको छ। सिफारिस समितिका सदस्य एवं शिक्षा सचिव चुडामणि पौडेलले उम्मेद्वारहरूले भद्रगोल कागजात पेश गरेकाले विज्ञ टीमले एक एक गरेर केलाउँदै अध्ययन गरिरहेको बताउनुभयो। 8 विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 50, पूर्वाञ्चल विश्वविद्यालयको 38, पोखरा विश्वविद्यालयको 38, सुदूरपश्चिम विश्वविद्यालयको 19, मध्यपश्चिम विश्वविद्यालयको 20, लुम्बिनी बौद्ध विश्वविद्यालयको 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका 15 र राजर्षि जनक विश्वविद्यालयका लागि 27 जना गरी 218 जनाको आवेदन परेको छ। आवेदन दिनेको नाम भने सार्वजनिक गरिएको छैन। वर्षाको वीरगंजबाट गत जेठको 5 राति पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको छ। वीरगंज स्थित होटल सिद्धार्थ डीएलओबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय वर्षाको हिरासतमा राखिएको उहाँलाई मंगलबार अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको हो। विद्युतीय कारोबार र राज्य विरूद्धको खसरो अभियोगमा मुद्दा चलाइएका उहाँलाई न्यायाधीश गायत्री प्रसाद रेग्मीको एकल इजलासले साधारण तारिखमा छोड्न आदेश दिएको थियो। व्यास नगरपालिकाले गरेको सफा सड़क पार्किङ निषेध गर्ने निर्णय 3 नै उल्टिएको छ। जेठको 10 सफा सड़कमा पार्किङ निषेध गर्ने निर्णय गरेको नगरपालिकाले तेस्रो दिन मंगलबार निर्णय सच्याएको हो। अब सफा सड़कमा बढ़ीमा 15-20 मिनट 1 मिटर दूरी कायम गरेर एकतर्फी पार्किङ गर्न पाइने भएको छ। व्यावसायिक पसलहरूमा काम विशेषले आउने ग्राहकहरूका लागि मात्रै 2 पाङ्ग्रे सवारी साधन 10-15 मिनटसम्म 1 मिटर भित्रको परिधिमा राखेर व्यास नगरपालिकाले गरेको सफा सड़क पार्किङ निषेध गर्ने निर्णय 3 नै उल्टिएको छ। जेठको 10 सफा सड़कमा पार्किङ निषेध गर्ने निर्णय गरेको नगरपालिकाले

0: व्यवस्थापन मिलाउन सहयोग गर्न नगर प्रमुख वैकुण्ठ न्यौपानेले विज्ञप्ति जारी गरेर अनुरोध गर्नुभएको छ। सफा सड़कमा पार्किङ निषेध गर्ने निर्णय विरूद्ध व्यापारी आन्दोलित रहेका छन्। आज पनि व्यापारीले नगर प्रमुख विरूद्ध नाराबाजी गरेका थिए। लामो समयदेखि अल्पत्र बनेको तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माण भएको पुलले गति लिन थालेको छ। ब्यास नगरपालिका 3 देउराली नगर र रिसिङ गाउँपालिका 1 झापुटार जोड्ने सेती नदीमाथिको पुलको कामले गति लिन थालेको हो। पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारीका अनुसार उक्त पुलमा हाल धमाधम काम भइरहेको छ। केही समय उक्त पुलको काम अल्पत्र बने पनि हाल निर्माण व्यवसायलाई निर्देशन दिएर पुलको काम सम्पन्न गर्न सचेत गराइएको उहाँले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतको उड्डयन नियामकले यात्रुहरूले बोक्ने पोर्टेबल चार्जर अर्थात पावर ब्याङ्कका कारणले विमानमा जोखिम बढ़दै जान थालेको चेतावनी दिएको छ। बेलायतको नागरिक उड्डयन प्राधिकरणले पावर ब्याङ्कहरू अत्याधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै यात्रुहरूलाई सुरक्षा नियमहरू पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। सीएएले पावर ब्याङ्कका कारणले उत्पन्न हुने समस्याहरू विश्वभर बढ़दै जान थालेको बताएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजीजेटको एउटा विमान इटालीको रोममा आकस्मिक अवतरण भएको थियो। एक यात्रुले विमानको चेक इन प्याकेज राख्ने ठाउँमा पावर ब्याङ्क राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै विमान डाइभर्ट गर्नुभएको हो। बेलायतको नागरिक उड्डयन प्राधिकरणले विमानमा यात्रुहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय नियमहरूको बारेमा जनाउनु भएको छ। अब अन्तिममा खेल समाचार। नेपाल क्रिकेट संघ केएनका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपले फिर्ता बोलाएको छ। दुई वर्ष अगाडि राखेपले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। केएनमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। राखेपले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनु भएको छ। केएनमा रहँदासम्म कुशलतापूर्वक कार्य गरेको र आफूलाई सहयोग गर्ने सबैजनाप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैतको 29 गते राखेपबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो। हामी यिनै खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्। प्रधानमन्त्री नआएपछि आज पनि विपक्षीद्वारा संसद अवरोध। एक हप्ताभित्र प्रधानमन्त्रीलाई सहभागी गराउने रासोपाको प्रतिबद्धता। सभामुखको कार्य क्षमतामाथि कांग्रेसको प्रश्न। वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको दावी। जनताले आफूहरूलाई सुम्पिएको जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको भनाए। गण्डकी प्रदेश सरकारले आगामी वर्ष उत्पादन वृद्धि र रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याउने। केही दिनदेखि भएको वर्षा र हावाहुरीले विद्युतका पोलहरूमा क्षति पुर्याएपछि तनहुँका अधिकांश क्षेत्रमा विद्युत अवरूद्ध। यात्रुहरूले बोक्ने पोर्टेबल चार्जरका कारणले विमानमा जोखिम बढ़दै गएको बेलायतको नागरिक उड्डयन नियामकको चेतावनी। क्यानका प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाउने राखेपको निर्णय। हवस्तानी विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
1: तीव्र गतिमा सवारीमा चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भयो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 5 07, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98 4 68 18 817।
7: अफिसबाट अमित्सरको फोन,
8: खस्नु पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 5 60 20 279।
11: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
11: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665903769।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि।
13: सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9865610950।
16: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
17: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खाडीमा जानु पर्यो हो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
18: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
19: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
14: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
19: एसईईमा 2 जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
14: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरि आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
19: हाम्रा विशेषताहरू,
14: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
19: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
14: समेना गृह र छात्रावासको व्यवस्था,
19: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
14: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
19: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ,
14: फोन 0564100056, मोबाइल 9860806615, 9849715598, 9560344344 र 9413167788।
20: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
21: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
20: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
21: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0161582778, 582779 र 582780।
22: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा, हलियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी
0: ग्रन्थी, टन्सिल को संक्रमण, मुख भित्र को घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
4: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
23: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0658414233
1: र 98678187।
24: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
25: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणाभाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
24: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
25: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
24: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
26: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113998, 98627481, 98463582, फेसबुक जेसीए स्कूल पोखरा।
27: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 9808535533 र 9806615899।
4: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
5: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
6: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
5: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
6: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867974।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 0160-590-162-590-163।
11: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
12: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
12: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
11: पहिरो जाने संकेत थाहा पाएर के गर्नु?
13: बसेको ठाउँ छोड्न सकिन्न।
12: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
12: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
13: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
18: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
19: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
18: ओके, ल डन।
19: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
18: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
20: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
21: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
21: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
22: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
23: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
22: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
23: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक पोखरा, फोन नम्बर 0165780053 र 0165535595।
21: दाइ, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
24: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
21: अनि बन्छ त दाइ?
24: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
25: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि,
26: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
27: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
26: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
28: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउ कि क्या हो?
29: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
30: स्वच्छ खाने पानी र सफा वातावरण,
0: स्वस्थ जीवन को आधार हैजा झाड़ा पखाला र डेंगू जस्ता रोग बच्न व्यक्तिगत रातावरणीय सरसफाई में ध्यान दियौ घर वरपर पानी जमन नदेऊ स्वस्थ बनाऊ
1: अनुरोध गंडकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गंडकी प्रदेश पोखरा
0: एक सय तीन थोप्लो आठ अन्तर्मन को आवाज
2: स्टूडियो
3: राति को आठ बजे
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: ए सबिना, यसको हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
4: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ, उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
5: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिरो देख्नु, हातमुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
4: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
7: सुन न श्रेया, यो चाया, पोतो, डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
8: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
7: कहाँ?
8: गण्डकी मेडिकल हल।
9: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
9: र चौथो शनिबार गण्डकी हस्पिटल र गैलेक्सी हस्पिटल पोखरामा कार्यरत कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
7: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 9840826926।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण
9: र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि

0: हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार।
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894656999 छ।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
0: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
0: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
0: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
0: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
0: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
6: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
5: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
6: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा। फोन नम्बर 0161578053 र 0161553595।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको

0: धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9861 53 507।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
8: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा।
9: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गति बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
7: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
4: च्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
10: आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने? के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
12: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9946078302।
14: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
15: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
16: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
17: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
18: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
17: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं।
18: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
17: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
19: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
20: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
19: त्यसो है, सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
20: हो र, के खास छ त इलाइट सिएमा?
19: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
20: ओहो, अनि लोकेसन?
19: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
20: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
21: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
22: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
21: खै, ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
23: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
21: ए हो र, हस् दाई, म आजै जान्छु।
24: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9056062891।
25: फोटो
0: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
25: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम, 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
26: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
27: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
26: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
27: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
28: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
29: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
28: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
29: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
28: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
29: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463061209 र 98041718। आजै सम्पर्क गर्नुहोस्।
30: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण, जवाफी कारवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानी क्षेप्यास्त्र केन्द्र र बारूदी सुरुङ बिछ्याउन प्रयोग हुने डुंगाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कर्प्सले युद्ध विराम उल्लंघन विरूद्ध प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाईले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकू विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुस्तफा खामेनेईले अमेरिकी सैन्य अखड़ाका लागि खाड़ी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाड़ी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई, ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले करिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसत भन्दा धेरै देखिएको छ। गर्मीको असर पूरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलंगानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढ़ी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कंगो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गवर्नरले भाइरस नियन्त्रणका लागि जारी संघर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कंगोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिश पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको एक वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण संचालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको शेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतक रेस प्रधानमन्त्री एक हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनैपर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियम सम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
4: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोऱ्याइरहेको छु, सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले यो भन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
30: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुल्लाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
6: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढ़ाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवत एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
30: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
7: सम्माननीय सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
30: प्रतिनिधि सभामा आज शुरूमा दुई घण्टा भन्दा बढ़ी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। शुरूमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बहुमतले दम्भ देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
8: सरकार बहुमतको दम्भमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनुभयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारणले संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
30: नेकपा एमालेका सचेतक ऐन बहादुर महरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
9: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सृजना गर्न खोजिरहेको, राष्ट्रपति संस्थालाई इरेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ। गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यस्तो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
30: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि शुरूमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाण्डु र दिल्ली स्थित युरोपेली संघ ईयू तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डु स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढ़ी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेड़भन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिएको जनाइएको छ। फेरि अर्को विषय, अफ्रिकी मुलुक कंगोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण वितरण नदिन सेनाले कस्ता उपाय अपनाइरहेको छ भनेर सोधेका छन्।
10: कङ्गोमा तैनात भएको नेपाली शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो तीनवटा स्थानमा शान्ति सैनिकहरू तैनात छन्, इतुरी प्रोभिन्सको बेनी, पुनिया र माबिबी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ पुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 दिनको आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
11: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गर्यौं, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिकहरूको त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाएको दर चाहिँ सामान्यत कस्तो रहने गर्छ?
10: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्को मिशन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाई कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनुपर्ने भयो भने यो एक त हाम्रो मिशन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौ, त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ, त्यो राखेर मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामीहरूलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गर्ने व्यवस्था मिलाएका छौँ।
11: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अप्नाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा
10: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ, किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन। त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जाने दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिसन इलाकामा तयार भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छ।
30: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत, साथी पवन राज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेप्यास्त्र र समुद्रमा बारूद बिछ्याउन लागेका ढुंगाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कार्यवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
12: इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकू विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी संचार माध्यमले जनाएको छ। तर यो घटना कहिलेको हो भन्नेबारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लंघन विरूद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ। तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्धविरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताए अनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी संचार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्रीबीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्यपूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
30: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
13: छोराको बर्थडेको दिनमा
14: खै जन्म दर्ता दिनुहोस् त।
15: जन्म दर्ता गरेको छैन नि म्याडम।
14: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
15: हो र, मलाई त थाहा नै थिएन म्याडम।
14: बाल बालिकालाई खै जन्म दर्ता दिनुहोस् त।
15: जन्म दर्ता गरेको छैन नि म्याडम।
14: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
15: हो र, मलाई त थाहा नै थिएन म्याडम।
14: बाल बालिकालाई विद्यालय भर्नाको

0: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
1: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाश

0: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
1: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौं, स्वच्छ पानी सबैको पहुँच।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरदाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422। दिपेश मल्ल ठकुरी 9805501420। दीप मल्ल ठकुरी 9846041530।
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड चिज, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: खै, जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढो किन जानु परेर?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
14: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
11: जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
14: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि।

0: काठमाडौँ काठमाडौँबाट
1: मयम चिसा पानी
2: अनि बीचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
4: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-9922 98058-28008 र 98460-69246।
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9850-33398 र 9845-10950। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
11: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
11: हाम्रा विशेषताहरू,
9: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
11: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
9: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
11: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
9: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655-71479 र 9850-62265।
12: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछेपानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510-88461 र सिजन गुरुङ 97045-40900।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
13: यस दिलगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
9: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
14: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
14: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइरोइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
14: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
15: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
16: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
17: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
16: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
17: ज्ञानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
14: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध
18: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
14: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-78
19: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ
9: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
20: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एनोमली स्क्यान गरिनुका साथै ECG, USG तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065414233
9: र 98678167
21: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
22: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
21: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
22: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
21: ए त्यसो भए त म गइहाले
22: चिया त पिएर जाऊ
21: अहिले हतार छ पछि आउँदै गरौला है
23: दीर्घायु फर्निचर सोरुम
22: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 98460-61268 र 98560-62268
0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक में
1: यही जेठ 16 गते शनिवार
2: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत पेट मुटु छाती सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
0: हाड जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
2: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत एनोमली स्कैन थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल
1: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
0: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौंदर्य विशेषज्ञ डाक्टर जे महर्जन
2: फैमिली फिजिशियन एंड इमरजेंसी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
0: नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल
2: हाड जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
1: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
0: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला
2: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ
0: तनहु सेवा हस्पिटल दुलेगौड़ा फोन नम्बर 0965414377 मोबाइल 98564443
3: सिटीईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौड़ामा भर्ना खुल्यो
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्
2: सिट सीमित छ यही जेठ 13 गतेसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्
3: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने
3: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने
2: समेना गृह र छात्रावासको व्यवस्था
3: आधुनिक प्रयोगशाला तथा पूर्वाधार
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन
3: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहु
2: फोन 0065414056 मोबाइल 98660 80615 98459015598 98560 44344 र 98413167188
24: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित

0: मिटली स्टील फन पर कका सबै सामान साइनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867279।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।
10: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
11: स्टुडियो अहिले रात्रिको 10 बज्यो।
12: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
9: ढोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
2: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 उत्पादन वृद्धि, रोजगारी सृजना, पर्यटन प्रवर्धन, पूर्वाधार विकास र सुशासनलाई केन्द्रमा राख्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकतामा यी विषय उल्लेख गरिएका छन्। आर्थिक मामिला मन्त्री जीत शेरचनले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामा आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको लक्ष्य हासिल गर्ने गरी बजेट केन्द्रित गरिने उल्लेख गरिएको छ। प्रदेश सरकारले संघीयता सुदृढीकरण, जनमुखी सेवा, सामाजिक न्याय, समन्वय र साझेदारी, वातावरण, मैत्री, पूर्वाधार, राजस्व सुधार र बजेट अनुशासनलाई आगामी बजेटको मूल आधार बनाएको छ। सेवा प्रवाहलाई प्रविधि मन्त्री, पारदर्शी र नागरिक मन्त्री बनाउने, एकीकृत तथा नमूना सेटेलाइट कार्यालय सञ्चालन गर्ने र नागरिक सहभागिता बढ़ाउने नीति लिएको छ। आर्थिक क्षेत्र सुदृढीकरण अन्तर्गत उत्पादन, उत्पादकत्व र रोजगारी बढ़ाउने स्टार्टअप, नवप्रवर्तन र प्रविधि मन्त्री कार्यक्रमलाई पनि प्राथमिकता दिइने उल्लेख गरिएको छ। निजी क्षेत्रसँगको समझदारीमा लगानी प्रवर्धन र सार्वजनिक निजी साझेदारी मोडलको परियोजना अगाडि बढ़ाउने उल्लेख गरिएको छ। राजस्व वृद्धि गर्न नयाँ स्रोतको खोजी, विद्युतीय राजस्व संकलन प्रणाली, कर चुहावट नियन्त्रण तथा आन्तरिक ऋण परिचालनका लागि कानूनी व्यवस्था गरिने अर्थमन्त्री शेरचनको भनाइ रहेको छ। कृषि क्षेत्रमा व्यावसायिकीकरण, यान्त्रिकीकरण, जलवायु मैत्री प्रविधि, कृषि एम्बुलेन्स, कृषि बीमा र न्यूनतम समर्थन मूल्यको व्यवस्था गरिने अर्थमन्त्री शेरचनले बताउनुभयो। उहाँले रैथाने बाली, कृषि स्टार्टअप र निर्यातमुखी उत्पादनलाई पनि प्राथमिकतामा दिइने सिद्धान्त र प्राथमिकता दिइने पनि उल्लेख गरिएको छ। यसैबीच पर्यटनतर्फ पोखरा जाउँ, प्रकृति र संस्कृतिसँग रमाऊ भन्ने अभियान सञ्चालन गर्दै पर्यटकीय गन्तव्यको डिजिटल नक्साङ्कन, ब्रान्डिङ, पूर्वाधार विकास र प्रचार प्रसार गरिने बजेटको सिद्धान्त तथा प्राथमिकतामा उल्लेख छ। यस्तै एक पालिका एक गन्तव्य र आदर्श ग्राम कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ। सरकारले औद्योगिक तथा औषधिजन्य प्रयोजनको लागि गाँजा खेतीको कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ। साथै स्थानीय मदिरा उत्पादन र बिक्री वितरणलाई व्यवस्थित र नियमन गर्ने अर्थमन्त्री शेरचनले बजेटलाई प्राथमिकताका साथ पेश गर्नुभएको छ। स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य, अटिजम भएका बालबालिकाको उपचार, उच्च हिमाली स्वास्थ्य सेवा र आयुर्वेद चिकित्साको विस्तारमा जोड़ दिएको छ। शिक्षामा ल्याब, डिजिटल शिक्षा सिक्दै कमाउँदै कार्यक्रम र प्राविधिक शिक्षाको विस्तार गर्ने बताइएको छ। युवा तथा रोजगार क्षेत्रमा उद्यमशीलता, खेलकुद, शिव विकास, रिटर्न आप्रवासी, पुनर्एकीकरण तथा रोजगार विनिमय सेवा सञ्चालन गरिनेछ। सड़क, पुल, खानेपानी, सिंचाई, विद्युतीय सवारी प्रवर्धन, राइड शेयरिङ सेवा र उज्यालो गण्डकी प्रदेश अभियानलाई पनि प्राथमिकतामा राखिएको छ। प्रदेश सरकारले आगामी बजेटलाई उत्पादनमुखी, परिणाममुखी र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालको बनाउने प्रतिबद्धता जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका मुख्य सचेतक कविन्द्र बोर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवतः एक हप्तामा नै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै बुर्लाकोटीले सम्भवतः एक हप्ताभित्र नै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। प्रधानमन्त्रीले संसदमा उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी सहितका राजनीतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरिरहेका छन्। आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोलप्रसाद रियालले दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो। छलफलमा रासोपाले सदनमा
15: प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने क्रममा मिति नतोकी एक हप्ताभित्र भनेको हो। विपक्षी दलले रासोपाका प्रमुख सचेतक कविन्द्र बोर्लाकोटीको प्रतिबद्धता अनुसार रूलिङ गर्न माग गर्नुभएको छ। एमाले बैठकमा भएको सहमति सभामुखले कार्यान्वयन नगरेको बताइएको छ। विपक्षीले आज भनाई राखेपछि केही समय बैठक चलेको थियो। गण्डकी प्रदेशसभा सदस्य एवं तनहुँबाट निर्वाचित सांसद श्याम राजा महतले पृथ्वी राजमार्गको बढ्दो सवारी दुर्घटना रोक्न आकाशीय पुल निर्माण गर्नुपर्ने माग गर्नुभएको छ। आज गण्डकी प्रदेश सरकारको बजेट अधिवेशनको शून्य समयमा बोल्दै सांसद महतले राजमार्गको विकास गरेसँगै दुर्घटना समेत अत्याधिक हुने क्रम बढ़ेको बताउनुभयो। उहाँले दुर्घटनाको जोखिम क्षेत्र गाछीपानी बेलचौतारा र भीमाचोकमा आकाशी पुल बन्नुपर्ने माग गर्दै सरकार जनताको ज्यान जोगाउने विषयमा गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले कोत्रेदेखि दमौलीसम्मको 25 किलोमिटर क्षेत्रमा हुने सवारी दुर्घटनाबारे सरकारलाई अवगत गराउनु भएको छ। तनहुको व्यास नगरपालिकाले गरेको सफा सड़क पार्किङ निषेध निर्णय 3 दिनमा नै उल्टिएको छ। जेठको 10 गतेदेखि सफा सड़कमा पार्किङ निषेध गर्ने निर्णय गरेको नगरपालिकाले तेस्रो दिन मंगलबार निर्णय सच्याएको हो। अब सफा सड़कमा बढ़ीमा 15-20 मिनट 1 मिटरको दूरी कायम गरेर एकतर्फी पार्किङ गर्न पाइनेछ। व्यावसायिक पसलहरूमा काम विशेषले पुग्ने ग्राहकहरूका लागि मात्रै 2 पाङ्ग्री सवारी साधन 15-20 मिनटसम्म 1 मिटर भित्रको परिधिमा राखेर यसका लागि सफा सड़कमा एकतर्फी र पृथ्वी राजमार्गको सर्भिस लेनमा लागू गरिने गरी व्यवस्थापन मिलाउन र सहयोग गर्न नगर प्रमुख वैकुण्ठ नेउपानेले विज्ञप्ति जारी गरेर अनुरोध गर्नुभएको छ। सफा सड़कमा पार्किङ निषेध गर्ने निर्णय विरूद्ध व्यापारी आन्दोलित रहेका छन्। आज पनि व्यापारीहरूले नगर प्रमुख विरूद्ध नाराबाजी गरेका थिए। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठन गरिएको राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले नागढुङ्गा सुरुङ मार्ग आयोजनाको स्थलगत निरीक्षण गरेको छ। उपसमितिका संयोजक एवं तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपानेको टोलीले आयोजनाको भौतिक प्रगति प्राविधिक चुनौती र कार्य सम्पादनको अवस्थाबारे आज मंगलबार विस्तृत निरीक्षण गर्नुभएको हो। निरीक्षणका क्रममा उपसमितिले सुरुङ मार्गको भित्री संरचना पहुँच मार्ग फ्लाइओभर निर्माणको अन्तिम तयारी र सुरक्षा प्रबन्धका विषयमा आयोजनाको स्वदेशी तथा विदेशी इन्जिनियरहरूसँग ब्रिफिङ लिएको थियो। राष्ट्रिय गौरवको यस आयोजनालाई समयमा नै सम्पन्न गरेर संचालनमा ल्याउन देखिएको कानूनी व्यवहारिक र व्यवस्थापकीय बाधा अडचनका विषयमा टोलीले स्थलगत अध्ययन गरेको छ। निरीक्षणपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै उपसमितिका संयोजक नेपानेले स्थलगत अध्ययनका क्रममा देखिएका प्राविधिक र आर्थिक पक्षहरूलाई समेटेर संसदीय समितिमा चाँडै विस्तृत प्रतिवेदन बुझाइने बताउनु भएको छ। पहिरो खसेपछि बेनी जमसम सड़क खण्ड अवरूद्ध बनेको छ। आज दिउँसो परेको वर्षाका कारण कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका 2 पर्ने सिरुबारीमा सड़क माथिबाट खसेको पहिरोका कारण सड़क अवरूद्ध बनेको हो। सड़क माथिबाट पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमेल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरोमा परेर 4 वटा सवारी साधन पहिरोमा फँसेका छन्। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ। लगातार पानी परिरहेकाले तत्काल पहिरो पन्छाउन पनि कठिनाई भइरहेको छ। घटना पछाडि स्थानीय प्रहरी पोस्ट टिपल्याङबाट प्रहरी हवलदार विनोद कुमार चौहानको कमाण्डमा 2 जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको उहाँले बताउनुभयो। मगर समुदायको बाग्लो बसोबास रहेको बन्देपुर गाउँपालिका 3 को रामकोट गाउँको पहिचान र बासिन्दाको आयस्तर घरवास सञ्चालन पछाडि परिवर्तन आएको छ। विक्रम सम्वत 2075 सालदेखि शुरू भएको होमस्टेका कारण अहिले घर खर्च चलाउन मुस्किल पर्ने त्यहाँका महिलाहरू अहिले परिचयको स्वागत र सत्कारसँगै आयोजन गरेर आत्मनिर्भर बन्न थालेका छन्। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर बजारमा केन्द्रित पर्यटनलाई गाउँसम्म पुर्याउन गत वर्ष गरिएको बन्दीपुर भ्रमण वर्षको प्रचार प्रसार पछाडि रामकोटमा परिचयको चहल पहल बढ़ेको बताउनुभयो। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैंश बहादुर गुरूङका अनुसार ग्रामीण पर्यटकीय सर्किटको परिवर्तनले पनि पर्यटक रामकोट पुग्ने क्रम बढ्न थालेको छ। गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना शहीद बुद्ध सिंह मार्गको कालोपत्री कार्य निर्माण म्याद सकिएसँगै अलपत्र परेको छ। तोकिएको समयभित्र काम सम्पन्न हुन नसक्दा 34 करोड़ रूपियाँ लागतको यो सड़क आयोजना गम्भीर अन्यलमा परेको हो। पूर्वाधार विकास कार्यालय तनहुकी सूचना अधिकारी इन्जिनियर सूचना अधिकारीका अनुसार सम्झौता अवधि सकिदा समय सड़कको करिब 60% काम अझै अधुरो रहेको छ। सफल मैनाचोली जेबीले 2079 भदौको 27 गते 33 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। दमौली बस पार्कदेखि सुन्डेको पुलसम्म 10 किलोमिटर खण्डलाई 7 मिटर चौडाईमा कालोपत्री गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीले म्याद सकिदा समेत कटिङ नाला र टेवा पर्खाल निर्माणमा नै सीमित रहेको छ भने कालोपत्री कार्य शुरू हुनै सकेको छैन। बुद्ध सिंह मार्ग उपभोक्ता संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले निर्माण कार्य अत्यन्त सुस्त गतिमा अगाडि बढ़ेकाले म्याद सकिदा समेत काम पूरा नहुनु दुःखद भएको बताउनुभयो। समाजमा मलमास अर्थात पुरूषोत्तम मासको महिमा बारे जानकारी दिने उद्देश्यले बुधबार भोलिबाट शुक्ला गण्डकी नगरपालिका 5 धरौटामा सत्संग ज्ञान यज्ञ शुरू हुने भएको छ। शिव पञ्चायन मन्दिर संरक्षण समितिको आयोजनामा आगामी 17 गते अर्थात 5 दिनसम्म यज्ञ आयोजना गरिएको हो। यज्ञ विशुद्ध रूपमा धार्मिक सचेतना फैलाउनका लागि आयोजना गरिएको समितिका अध्यक्ष केशव राज अधिकारीले जानकारी दिनुभएको छ। यज्ञमा आचार्य पण्डित ऋषिराम पौडेलले संगीतमय कथा प्रवचन गर्ने तथा अन्य धार्मिक क्रियाकलापहरू समेत आयोजना हुने आयोजकले जनाएको छ। बुधबार भोलि बिहान 8 बजेदेखि कलश यात्रा सहित यज्ञको शुभारम्भ गर्ने तयारी भइरहेको समिति स्रोतले जनाएको छ। लामो समयदेखि अलपत्र बनेको तनहुको व्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्ने सेती नदीमाथिको पुलले गति लिन थालेको छ। व्यास नगरपालिका 3 देउरारी नगर र रिसिङ गाउँपालिका 1 झापुटार जोड्ने सेती नदीमाथिको पुलको कामले तीव्रता लिएको हो। पूर्वाधार विकास कार्यालय तनहुका प्रमुख रविन्द्र तिवारीका अनुसार उक्त पुलमा हाल धमाधम काम भइरहेको छ। केही समय उक्त पुलको काम अलपत्र बनेपछि हाल निर्माण व्यवसायीलाई निर्देशन दिएर पुलको काम सम्पन्न गर्न सचेत गराइएको उहाँले बताउनु भएको छ। विक्रम सम्मत 2077 साल चैतको 23 गते पक्की पुल शिलान्यास भएको थियो। पुल 3 वर्षमा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो। सम्झौता अनुसार काम भएको भए यति बेला पुल बनेर गाड़ी गुडिसकेको हुन्थ्यो, तर निर्माण व्यवसायको ढिलासुस्तीका कारणले उक्त पुलको काममा ढिलाइ भएको तिवारीले बताउनु भएको छ। विविध खबरहरू सँगसँगै राति 10 बजेको धोरबाराही हाइलाइट आजका लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको धोरबाराही हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि हाम्रो प्रसारण सेवामा रहनुभएका सम्पूर्ण सहकर्मीहरू सहित म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
1: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
6: पहिले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-62268।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई, म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560-62891।
13: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा। प्रोप्राइटर कीर्तिमान थापा मगर।
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
15: अनि बीचमा नझर्ने?
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
16: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
16: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
16: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
16: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
17: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
19: गुरु सोतम्मा यो महिना सबैलाई हुने गर्छ खास,
20: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
21: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा
5: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
21: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गति बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
20: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
22: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
23: विष्णु आउन हरर, आउन हरर, विष्णु आउन हरर, भक्त जनलाई वैकुण्ठमा लैजाऊ सरर, भक्त जनलाई वैकुण्ठमा

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार
0: ढोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841-49304।
5: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्स शुरू गरौं आजका प्रमुख समाचारहरूबाट। प्रधानमन्त्रीले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने, वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको दावी। विपदजन्य घटनाको खोज र उद्धारका लागि सरकारी संयन्त्र तयारी अवस्थामा गण्डकी प्रदेश सरकारले उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने। झरौटामा आजबाट पुरूषोत्तम महात्मीय ज्ञान यज्ञ शुरू हुँदै दमौलीको सफा सड़कमा पार्किङ व्यवस्थापन गर्ने नगरपालिकाको निर्णय उल्टियो। गाजामा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा पनि 5 जनाको मृत्यु, क्यानका प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाउने राखिएको निर्णय। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपालमा प्रवेश गर्न लागेको मनसूनका समयमा हुने विपज्जन्य घटनाको खोज र उद्धारका लागि मात्रै सरकारले 134 गोथाखोर सहित 26,219 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू 3 सुरक्षा निकायबाट तयार भएको जनशक्ति देशैभरि आवश्यकताका आधारमा परिचालित हुने भएका छन्। प्रवक्ता शान्ति महतका अनुसार मनसूनी विपदमा हुनै सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकारी योजना समेत तयार पारेर लागू भइसकेको बताउनुभयो। उहाँका अनुसार निकायहरूलाई जिम्मेवारी तोकिसकिएको छ। उहाँका अनुसार मनसूनी विपदका बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका 7,524, नेपाल प्रहरीका 10,585 र सशस्त्र प्रहरीबाट 134 गोताको सहित 8,110 तयारी अवस्थामा राखिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन सम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ। बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धी बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले ती विधेयकहरू पारितका लागि प्रस्ताव गर्नुभएको थियो। गत फागुनको 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएको निर्वाचन कानूनी संशोधन सम्बन्धी अध्यादेशहरू विस्थापन गरेर हाल यी विधेयकहरू प्रस्तुत भएका हुन्। पारित विधेयकमा प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकारी एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक कसिम शाहले सरकार निजी क्षेत्र मैत्री नीति लिएर अगाडि बढ़िरहेको बताउनु भएको छ। यस्तै व्यवसायहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न पनि शाहले आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यदलले उद्योग, वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा हिजो सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव नभएको भन्ने कुरामा सरकार जानकार रहेको बताउनुभयो। सरकारले कुनै पनि व्यवसायलाई लक्षित गरेर धरकपड नगरेको दावी गर्दै उहाँले गम्भीर आपराधिक गतिविधि र राज्यलाई क्षति पुर्याउने कार्यमा संलग्न अरूलाई मात्रै कानूनी कार्यवाही भइरहेको स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरेर नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो काठमाडौँ र भारतको नयाँ दिल्लीमा रहेका युरोपेली संघ ईयु तथा त्यसका सदस्य राष्ट्रका राजदूत र काठमाडौँमा रहेका अन्य देशका राजदूतसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध भइरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुढलाकोतीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवतः एक हप्तामा नै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा गरेको भन्दै बुढलाकोतीले सम्भवतः एक हप्ताभित्र नै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो।

पण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 उत्पादन र उत्पादन वृद्धि, रोजगारी सृजना, पर्यटन प्रवर्धन, पूर्वाधार विकास र सुशासनलाई केन्द्रमा राख्ने बताएको छ। आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सिद्धान्त र प्राथमिकताका यी विषय उल्लेख भएका छन्। आर्थिक मामिला मन्त्री जीत शेरचनले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामा आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासीको लक्ष्य हासिल गर्ने गरी बजेट केन्द्रित गरिने उल्लेख गर्नुभएको छ। गण्डकी प्रदेश सभा सदस्य एवं तनहुँबाट निर्वाचित सांसद श्याम राजा महतले पृथ्वी राजमार्गको बढ़दो सवारी दुर्घटना रोक्न आकाशे पुल निर्माण गर्नुपर्ने माग गर्नुभएको छ। हिजो गण्डकी प्रदेश सरकारको बजेट अधिवेशनको शून्य समयमा बोल्दै सांसद महतले राजमार्गको विकास भएसँगै दुर्घटना समेत अत्याधिक हुने क्रम बढ़ेको बताउनुभयो। उहाँले दुर्घटनाको जोखिम क्षेत्र गाछेपानी, बेलचौतारा र भेमात चोकमा आकाशी पुल बन्नुपर्ने माग गर्दै सरकार जनताको ज्यान जोगाउने विषयमा गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले कोत्रेदेखि दमौलीसम्मको 25 किलोमिटर क्षेत्रमा हुने दुर्घटनाबारे सरकारलाई अवगत गराउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सरकारलाई क्षेत्रफलको आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमीनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको र धान खेतीलाई लक्षित 40,000 मेट्रिक टन मल चेतै आयात गरिने प्रक्रिया अगाडि बढ़ाएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको छ। संघीय संसदका दुईवटै सदनको बैठक आज छुट्टा छुट्टै समयमा बस्ने भएको छ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजेका लागि आह्वान भएको छ। आज प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा विधेयक 2081 सम्बन्धमा प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने सम्भावित कार्यसूची रहेको छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम पनि रहेको छ। यस्तै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082-83 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित राष्ट्रिय गैरोहको आयोजना अध्ययन उपसमितिले नागढुङ्गा सुरुङ मार्ग आयोजनाको स्थलगत निरीक्षण गरेको छ। उपसमितिका संयोजक एवं तनहुँ क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्जिनियर श्रीराम नेपानेको टोलीले आयोजनाको भौतिक प्रगति, प्राविधिक चुनौती र कार्य सम्पादनको अवस्थाबारे मंगलबार विस्तृत निरीक्षण गरेको हो। निरीक्षणका क्रममा उपसमितिले सुरुङ मार्गको भित्री संरचना, पहुँच मार्ग, फ्लाईओभर निर्माणको अन्तिम तयारी तथा सुरक्षा प्रबन्धका विषयमा आयोजनाको स्वदेशी र विदेशी इन्जिनियरसँग ब्रिफिङ लिएको थियो। राष्ट्रिय गौरवको यस आयोजनालाई समयमा नै सम्पन्न गरेर संचालनमा ल्याउन देखिएको कानूनी, व्यावहारिक र व्यवस्थापकीय बाधा अडचनका विषयमा टोलीले स्थलगत अध्ययन गरेको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको जिल्लामा नेतृत्व चयनलाई लिएर चुनावी माहौल तात्तिन थालेको छ। यही जेठको 24 र 25 गते हुने जिल्ला अधिवेशन नजिकै गर्दा सभापति पदमा कसले बाजी मार्ला भन्ने चासो कार्यकर्ता र समर्थक माझ बढ़न थालेको छ। जिल्ला सभापति पदका लागि हालका सभापति विश्व बास्तोला, क्षेत्रीय सभापति विष्णु पन्त र केन्द्रीय विभाग सदस्य विकास सिगदेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यसैबीच पदमराज नेउपाने र विश्व नेउपानेको नाम पनि चर्चामा रहेको छ। यद्यपि पार्टीभित्रको चर्चा भने मुख्यतया वास्तुला र पन्तको प्रतिस्पर्धामा नै केन्द्रित रहेको देखिन्छ। विशेष चासोको विषय के बनेको छ भने सभापतिको दौड़मा रहेका विश्व वास्तुला र विष्णु पन्त दुवैको राजनैतिक पृष्ठभूमि नेपाली कांग्रेससँग जोड़िएको छ।

0: दुवैजना विगतमा कांग्रेस राजनीतिमा सक्रिय रहेकाले अहिले रासोपाको नेतृत्वका लागि उनीहरूबीचको प्रतिस्पर्धालाई राजनैतिक वृत्तमा चासोका साथमा हेर्न थालिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिरहेको स्पष्ट पारेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति जारी गरेर राज्यको कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने सार्वजनिक रूपमा गुनासो र भ्रम सृजना भएकोमा ध्यान आकर्षण भएको जनाएको छ। सरकारले 29 जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्री परिषदको बैठकले सहसचिवको सरुवा गरेको हो। सरुवामा विभिन्न महानगर र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिएका छन्। त्यस्तै सिंहदरबारमा कार्यरत कतिपय सहसचिवलाई प्रदेशमा खटाउने निर्णय भएको छ। तनहुको व्यास नगरपालिकाले गरेको सफा सड़क पार्किङ निषेध गर्ने निर्णय 3 दिनमा नै उल्टिएको छ। जेठको 10 गतेदेखि सफा सड़कमा पार्किङ निषेध गर्ने निर्णय गरेको नगरपालिकाले तेस्रो दिन मंगलबार निर्णय सच्याएको हो। अब सफा सड़कमा बढ़ीमा 15-20 मिनट 1 मिटरको दूरी कायम गरेर एकतर्फी पार्किङ गर्न पाइने भएको छ। व्यावसायिक पसलहरूमा काम विशेषले पुग्ने ग्राहकहरूका लागि मात्रै द्विपाङ्ग्रे सवारी साधन 15-20 मिनटसम्म 1 मिटरको परिधिमा राख्ने, यसका लागि सफा सड़कमा एकतर्फी र पृथ्वी राजमार्गको सर्भिस लेन लागू गरी व्यवस्थापन मिलाउन र सहयोग गर्न नगर प्रमुख वैकुण्ठ नेपालले विज्ञप्ति जारी गरेर अनुरोध गर्नुभएको छ। समाजमा मलमास अर्थात पुरूषोत्तम महात्म्यको महिमा बारे जानकारी दिने उद्देश्यले आजबाट तनहुको शुक्ला गण्डकी नगरपालिका 5 झरौटामा सत्संग ज्ञान यज्ञ शुरू हुने भएको छ। शिव पाञ्चायन मन्दिर संरक्षण समितिको आयोजनामा आगामी 17 गते अर्थात 5 दिनसम्म यज्ञ आयोजना गरिएको हो। यज्ञ विशुद्ध रूपमा धार्मिक सचेतना फैलाउनका लागि आयोजना गरिएको समितिका अध्यक्ष केशव राज अधिकारीले जानकारी दिनुभएको छ। यज्ञमा आचार्य पण्डित ऋषिराम पौडेलले संगीतमय कथा प्रवचन गर्ने र अन्य धार्मिक क्रियाकलापहरू गरिने आयोजकले जनाएको छ। आज बिहान 8 बजेबाट कलश यात्रासहित यज्ञको शुभारम्भ गर्ने तयारी भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। गाजामा मंगलबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। पछिल्लो समयमा इजरायली सेना र हमासले एकअर्कालाई अक्टोबरको 10 देखि लागू भएको युद्ध विराम उल्लंघन गरेर आक्रमण जारी राखेको आरोप लगाउँदै आएका छन् भने गाजा दैनिक हिंसाको चपेटामा परेको छ। नागरिकको समूहलाई लक्षित गरेर पूर्वी अल मग्गाजीमा भएको इजरायली हवाई आक्रमणले 5 जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको उल्लेख गर्दै घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको हमासको उद्धार सेवाको रूपमा संचालित नागरिक सुरक्षा एजेन्सीले जानकारी दिएको छ। अब अन्तिममा खेल समाचार। नेपाल क्रिकेट संघ केयनका प्रवक्ता छम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपछि फिर्ता बोलाउने निर्णय गरेको छ। 2 वर्ष अगाडि राष्ट्रिय खेलकुद परिषदले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। राखेपले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैको आधारमा फिर्ता बोलाएको लामाले बताउनु भएको छ। क्यानमा रहँदासम्म कुशलतापूर्वक कार्य गरेको र आफूलाई सहयोग गर्ने सबैजनाप्रति उहाँले आभार व्यक्त गर्नुभयो। लामालाई फिर्ता बोलाएको पत्र राखेपले हिजो पठाएको हो। पछिल्लो पटक 2080 चैतको 29 गते राष्ट्रिय खेलकुद परिषदबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो। यिनै खबर सँगसँगै हामी ढोरबाराही हाइलाइट्सको अन्तमा छौं। बिदा हुनु पूर्व मुख्य समाचारहरू फेरि एकपटक। प्रधानमन्त्रीले 1 हप्ताभित्र संसदलाई सम्बोधन गर्ने, वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको दावी। विपदजन्य घटनाको खोज र उद्धारका लागि सरकारी संयन्त्र तयारी अवस्थामा गण्डकी प्रदेश सरकारले उत्पादन वृद्धि र रोजगारी सृजना प्राथमिकतामा राखेर बजेट सृजना गर्ने। झरौटामा आजबाट पुरूषोत्तम महात्मीय ज्ञान यज्ञ शुरू हुँदै दमौलीको सफा सड़कमा पार्किङ व्यवस्थापन गर्ने नगरपालिकाको निर्णय उल्टियो। गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पनि 5 जनाको मृत्यु। क्यानका प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाउने राखेको निर्णय। अवस्थानीय विविध खबरहरू सँगसँगै बिहान 5:25 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। 7 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 0160-590-162-590-163।
6: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
2: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
8: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
8: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
8: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा